0: डाक्टर विपिन भुसाल सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
1: सम्पर्क फोन नम्बर 0825902222
2: जु रोड चुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
4: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601038
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
10: ब्लड प्रेसर हाई लो भएका
2: कोलेस्ट्रोल बढी भएको
10: मुटुको गति एकनास नभएको
2: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
10: मुटुको बासरोग मुटु सुन्निएको हृदयघात भएको
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
10: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128371
13: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
15: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: अन्य सेवाहरू
18: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825601694 सम्पर्क मोबाइल नम्बरहरू 98578330145 98478330153 र 98649194944
20: होइन महिला लखर लखर कहाँ हिँडिस
21: कहाँ हुनु हो काका
1: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
23: उपचार हुने रोगहरू
22: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
23: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
23: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
23: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विशोक दाङ, सम्पर्क फोन नम्बर 98686 61694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: बजाज आरी फ्री सर्भिस क्याम्प।
28: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
27: सर्भिस चार्जमा 50% छुट,
28: इन्जिन आयलमा 18% छुट,
27: टायर किन्दा 10% छुट,
28: पाँच पूर्जामा 10% छुट,
27: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
28: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
27: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
29: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
30: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ,
28: सम्पर्क फोन नम्बर 082-585-9119, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
31: Yeah.
0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
3: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478 5572
2: होइन ए दाई कता हो

0: र खरिद गर्ने व्यवस्था पनि छ। सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
1: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
0: 3 दिने मह महोत्सवमा सहभागी बनाऊ, स्वदेशी मह उत्पादनको प्रवर्धन गरौं।
1: आयोजक नेपाल मौरी पालक महासंघ दाङ।
2: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: मध्य पश्चिम ट्याङ चेक। यति बेला बिहानको 6 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्रणाली,
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.
0: आज वार्षिक उत्सव मनाउँदै गरेका अर्घाखाँचीको रेडियो मालारानी 95.7 MHz र लमजुङको रेडियो चौतारी 91.4 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: भर पर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
0: देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षा, गर्मीबाट राहत, आज र भोलि पनि हावाहुरी सहित पानी पर्ने।
7: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
0: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्यलमा।
7: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेश सँगै भारत सेमी फाइनलमा।
8: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
8: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
10: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
1: काया कैरनमा अब खबरको सिलसिला। ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री श्रोणी मुवागले नै स्रोत समितिले दिएको सीमा नाघेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री वागले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढ़ाएर करिब 21.5 खर्ब आरआरमा पुर्याएको छ। त्यस अनुसार 21.5 खर्ब रूपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन् मेरो अनुमानमा 21-22 खर्ब रूपियाँ भित्रको बजेट आउँछ। 21.5 खर्ब रूपियाँको बजेट आए चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान भन्दा 4.5 खर्ब रूपियाँले बढ़ी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसैबीच चालू आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधुरे रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालू आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
0: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराति ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरै जसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
1: नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खापत्रमा खबर छ।
0: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 17 वटा कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वत्तापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्। देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत, राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ। 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधा भन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ। यस पटकको नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषितर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ। थप जानकारी सहित साथी मदन पौड्याल।
4: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ। कृषितर्फको सिलिङ अनुसार चालू आर्थिक वर्षको विनियोजित बजेट 57 अर्ब 47 करोड़को तुलनामा केही कम हुने देखिन्छ। बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ। चालू वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ,
5: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पूरै हाम्रो खर्च हुन्छ। यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख होइन, त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताउँ भनिहालौं, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौं।
4: खेतीको सिजन शुरू भइसकेको छ। किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारीमा छन्। अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान नसक्ने अवस्था छ। त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ।
5: तीनटा कारण भयो, एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउन रोकियो त्यहाँ अवरोध भएर, दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम, माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ।
4: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्तिमै रहेको देखिन्छ, तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ। यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ। प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्। यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
5: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ। त्यसले चाहिँ हामीलाई जुन भन्छौ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसेढुङ्गा मान्न सकिन्छ।
2: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजीको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जन भन्दा बढ़ी नाम किटान गरेर मानवाधिकार उल्लंघनमा कार्यवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिश गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र यसको असर के हुन्छ भन्ने विषयमा चासो बढेको छ। सिफारिश कार्यान्वयनलाई लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। आयोगले प्रतिवेदनको सिफारिश खण्ड सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन नगरे आयोगले मानवाधिकार उल्लंघनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मंचमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
3: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनैतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढ़ाएको नेताहरूको भनाई छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौ, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुंगो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
13: सम्पर्क मोबाइल नम्बर 9822-9964।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
17: मेरा बोकेर हिमालको पर्फेक्ट शर्ट लिन तल्लीन, तर यो भीड़भाड़ र व्यावसायिक चमक धमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढ़ी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भीड़ बढ़दा सुरक्षा र गोपनीयताको जुन विरोधावास पैदा भएको छ, त्यसले मेलोरी र इरविनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास? एक अनुत्तरित प्रश्नको जवाब खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या। अन्नपूर्ण पोस्टमा खबर छ।
2: अब विदेशको खबर। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरका क्षेत्रको भू नियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
17: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन 5 सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई 2 राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम 4 पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले 2 राउण्डको अन्त्यतिर लगातार प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीको आधिकारिक नतिजा अनुसार उनले ग्राउण्ड एण्ड पाउण्ड मार्फत जीत दर्ता गरेका हुन्। सेमी फाइनलमा ढाटले अस्ट्रेलियाका काशिब मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसंग साफ महिला च्याम्पियनशीपको। साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट साविक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार 2 जीतसहित अन्तिम 4 स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार 2 हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भूटान र श्रीलंका प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ।
2: ताया कैरनमा अब केही खबर संक्षेपमा मध्य पूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रूपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासंघले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासंघले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका तीनवटै प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
3: नियमन अभावमा बचत मनपरी परिचालन हुँदा सहकारीमा व्यतिथि भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
2: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्, तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
3: बिगारे जति अरूले सपारे जति आफूले।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
2: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
3: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्वविहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
2: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
3: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसीको सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको नयाँ पुराना दलहरूलाई हुनसम्म भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ गणतन्त्र भनेर लेखिएको ठूलो दुहुनु गाई छ। एकजना महिला गाईलाई घाँस हाल्दैछिन्, उनका श्रीमान बाल्टी बोकेर पछिल्तिर उभिरहेका छन्। तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठूलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दूध चुह्दैछन्। घाँस हाल्ने अर्को, गोबर सोर्ने अर्को, अनि आफू चाहिँ मजाले दूध मात्रै चुस्न पल्केका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भकारो गर्ने नागरिकतिर हेरेर भन्दैछन्, तपाईँहरूलाई ए गोबर छँदैछ नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
21: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदान, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खुराहीदाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
1: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 98-577-71-546। सूचना
5: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
4: हर्निया हाइड्रोसिल पेट दुखाइ एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
5: पुरुषहरूको लिङ्ग सम्बन्धी सबै समस्याहरूको उपचार,
4: युरिक एसिड हार जोर्नीको दुखाइ गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
5: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
4: स्थान शंकर मेडिकल हल घुराही गौतम नगर टोल निमाहल रोड घुराही दाङ।
5: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
4: सम्पर्क फोन नम्बर 082-562-0023,
5: मोबाइल नम्बर 98-478-18-617
4: र 98-478-35-645।
24: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भुसाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radio.mp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा बजेट माग्नेको लड्को, संघ सरकारको बजेट आज आउँदै।
0: पोषण मार्फत कुपोषित बाल बालिकाको जीवन रूपान्तरण गर्दै बेस संस्था, खोपबाट वञ्चित बाल बालिकामा स्वास्थ्यको चुनौती।
1: र दंगीशरण दरबार क्षेत्र संरक्षणका लागि 8.5 करोड़ बजेट, दोलाई खोलामा 6 महिनामै पुल तयार।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा हामीसँग आज दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लमही नगरपालिका पाँच स्थित नूरुल इस्लाम विद्यालयको भवन जीर्ण रहेको छ। त्यसमा पनि लमही कोइलाबाद सडक खण्ड फराकिलो बनाउने क्रममा भवन भत्काउनु पर्ने अवस्था आएको छ। त्यही भएर आगामी आर्थिक वर्षको बजेटमा विद्यालय भवन निर्माणका लागि प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयमा बजेट विनियोजन गर्न माग सहितको सिफारिश आइपुगेको छ। ओडा कार्यालयबाट सिफारिश सहितको पत्र मन्त्रालयमा आइपुगेको हो। यस्तै मलारानी गाउँपालिका पाँच स्थित बागी खोलामा काँडाका रूख, धाइरे, सिंचाई पक्की कुलो निर्माणको योजना आगामी आर्थिक वर्ष 2083-84 बजेटमा समावेश गर्न अनुरोध सहितको सिफारिश ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा आइपुगेको छ। उता बुटवल उपमहानगरपालिका बाह्र स्थित

0: कार्यालयमा पुगेको छ भने तुलसीपुर उपमहानगरपालिका दश बनगईमा सिंचाईको समस्या रहेको छ। त्यसका लागि सिंचाई योजनाको फाइल मन्त्रालयसम्म आइपुगेको छ। यी केही प्रतिनिधिमूलक योजना माग भएका विषय हुन्। लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागि बजेट तर्जुमा प्रक्रिया अगाडि बढ़ाएपछि योजना माग गर्दै मन्त्रालय धाउनेहरूको संख्या पनि दिन प्रतिदिन बढ़दै गएको छ। अहिले जेठ महिनाको गर्मी हिडुल गर्न पनि असजिलो, तर यही बेला लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको प्रशासनिक परिसरभित्र भने हातमा फाइल बोकेका मान्छेहरूको ओहोरदोहोर बाक्लिएको छ। प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 नयाँ बजेट बनाउन जुटेको छ। मानिसहरू गाउँको सामान्य कुलो निर्माणदेखि सड़क पुलसम्मको ठूलो योजनाको फाइल बोकेर यहाँ धाइरहेका छन्। स्थानीय सरकारबाट समेत गर्न सकिने योजनाको फाइल प्रदेश सरकारमा बुझाउने गरिएको छ। स्थानीय सरकारले सम्बोधन नगरेका योजनाहरू पनि प्रदेशमा आइरहेका छन्। यो खबर आजको राष्ट्रिय दैनिकमा दशरथ घिमिलेले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश बाल मातृ मृत्यु दर मुलुकै कमजोर छ। प्रशस्तै अन्न भण्डार भएर पनि यो प्रदेशमा कुपोषणको समस्या उल्लेख्य छ। अन्य सूचकमा लुम्बिनी प्रदेश धेरै अब्बल भए पनि स्वास्थ्यका सूचकहरू समग्र प्रदेशलाई नै लज्जाबोध बनाएपछि संग्र प्रदेश सरकार मातृ शिशु मृत्यु दरको न्यूनीकरण तथा पोषण व्यवस्थापनमा पछिल्लो वर्ष जागरूक बनेको छ। यही विषयलाई जोडेर गैर सरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेशन बेसले केही दात्री संस्थाहरूको सहयोगमा पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रम शुरू गरेको छ। यस समूहगत कृषिदेखि कुपोषणमा रहेका बाल बालिकालाई सुपर सिरियल प्लस खुवाउने अभियान जिल्लाका 10 पालिकामा सञ्चालन गरिएको छ। यसै गरी शीघ्र कुपोषण र मध्यम कुपोषण देखिएका बाल बालिकालाई बहिरंग उपचार सेवा समेत जिल्लाका विभिन्न स्वास्थ्य संस्था मार्फत 10 पालिकामा शुरू गरेको बेसद्वारा संचालित पोषण मार्फत जीवन रूपान्तरण परियोजना कार्यक्रमका संयोजक सुरेश चौधरीले बताउनुभयो। हाल 4 का लागि शुरू गरिएको परियोजना करिब 2 पूरा गरेको छ। कडा कुपोषणमा परेका बाल बालिकालाई आरयूटीएफ सप्लिमेन्ट खुवाउँदै आइएको छ भने मध्यम खालका कुपोषित बाल बालिकालाई सुपर सिरियल प्लस सम्बन्धित उपचार केन्द्र ओटीसी मार्फत खुवाउन थालिएको छ। पोषण मार्फत जीवन रूपान्तरण आजको गोरक्ष दैनिकमा खेमराज रिजालले खबर लेख्नु भएको छ।
0: तुलसीपुर उपमहानगरपालिका 11 सुकौरा स्थित ऐतिहासिक थारू राजा दंगीचरण दरबारको संरक्षण तथा विकास कार्यले गति लिने भएको छ। दरबारकै नाममा 3 जग्गा रहेको अभिलेख फेला परेपछि लामो समयदेखि रोकिएको विकास निर्माणको बाटो खुलेको हो। यसअघि उक्त क्षेत्र सामुदायिक वनको जग्गा भएको दावी गरिँदै आएको थियो, तर लालपूर्जा तथा पुराना अभिलेख खोजी गर्दा जग्गा थारू डाडा राजकोटको नाममा रहेको पुष्टि भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार दरबारको नाममा झण्डै 3 भन्दा बढ़ी क्षेत्रफल रहेको अभिलेख भेटिएको छ। जग्गाको स्वामित्व स्पष्ट भएसँगै लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत दंगीचरण दरबारको विकास तथा संरक्षणका लागि 8,58,39,180 बजेट दिने भएको छ। चालू आर्थिक वर्ष 2082-83 शुरू हुने उक्त योजना 3 सञ्चालन गरिने बताइएको छ। उहाँले दंगीचरण दरबारको विकासले पश्चिमदाङको समग्र आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। दंगीचरण दरबार थारू समुदायको इतिहास सभ्यता र संस्कृतिसँग जोड़िएको छ। महत्वपूर्ण धरोहर हो। यसको संरक्षणले केवल थारू समुदाय मात्र नभई समग्र दाङको पर्यटन प्रवर्धन योगदान पुग्ने रहेको छ। उहाँले भन्नुभयो दंगीचरण दरबार क्षेत्रको विकासको लागि आफूले संघीय सरकारसँग पनि पहल गर्दै आएको बताउनुभयो। दंगीचरण दरबार क्षेत्र आफैमा एउटा इतिहास हो। यो थारू समुदायको मात्रै नभएर सिंगो दाङको गौरव पनि हो। यसको संरक्षण र सम्वर्धनका लागि म आफै लामो समयदेखि लागि पढ्दै आएको थिएँ। उहाँले भन्नुभयो, अहिले आएर एउटा प्रयास सफल भएको छ। दंगीशरण दरबार क्षेत्रको समग्र विकासका लागि प्रदेशमै नभएर संघीय

0: सरकारसँग पनि मैले पहल गरिरहेको छु। युगबोध राष्ट्रिय दैनिकमा सन्तोष दहितले यो खबर लेख्नु भएको छ।
1: संघीय संसदको संयुक्त बैठकमा आज सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछ। नयाँ राजनीतिक समीकरण अन्तर्गत गठन भएको सरकार बनेको करिब दुई महिनापछि ल्याउन लागि यो पहिलो पूर्ण बजेट भएकाले राजनीतिक आर्थिक र प्रशासनिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। कमजोर आर्थिक गतिविधि, सुस्त पूँजीगत खर्च, बढ़दो सार्वजनिक ऋण, बेरोजगारी, निजी क्षेत्रको निराशा तथा संघीयताको कार्यान्वयनमा देखिएका चुनौतीका बीच आउन लागेको बजेटबाट आम नागरिकदेखि व्यवसायी, कर्मचारी, किसान र विकास साझेदारहरूसम्मले अपेक्षा राखेका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार यस पटकको बजेटको आकार करिब 21 खर्ब रूपियाँ हाराहारी रहने बताइएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले करिब 18 खर्ब 90 अर्ब रूपियाँको सीमा निर्धारण गरे पनि सरकारले विकास खर्च बढ़ाउने, पूर्वाधार आयोजना अगाडि बढ़ाउने तथा सामाजिक क्षेत्रमा कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले बजेटको आकार बढ़ाउने तयारी सरकारले गरेको छ। गत आर्थिक वर्षको तुलनामा यो बजेट केही ठूलो हुने अनुमान गरिएको छ, तर बजेटको आकार मात्र होइन यसकामा कार्यान्वयनको क्षमता, स्रोत सुनिश्चितता र खर्च गर्ने सामर्थ्य नै अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको छ। यसै विषयमा रहेर आज आउने बजेटका बारेमा धेरैलाई चासो र चिन्ता रहेको छ। दाङवासीले पनि यस पटकको बजेटले दाङका विकास निर्माणका आयोजनाहरूमा के कस्तो प्रभाव पार्छ, के कस्ता आयोजनामा बजेट विनियोजन हुन्छ भनेर चासो व्यक्त गरेका छन्। यसै सन्दर्भमा रहेर हामीले केही नागरिकहरूलाई सोधेका छौं, आज आउने बजेटबाट तपाईँको अपेक्षा के छ?
2: मेरो नाम चाहिँ कमल कुमार मगर, बसाइ चाहिँ डाङमै हो। अब यो सरकारले भोलि बजेट ल्याउँदैछ होइन, त्यो बजेट चाहिँ अलि अब यो नयाँ अनुहार अनुहारहरूको बजेट चाहिँ नयाँ नै आओस् भन्ने चाहिँ मेरो अपेक्षा हो। खास अब डाङमा चाहिँ बढ्दो जनसङ्ख्याको दाबलाई मध्यनजर गरेर यो चाहिँ खेतीयोग्य जमिनलाई यो घडेरीमा परिणत गर्ने त्यो जो प्रक्रिया छ त्यसलाई चाहिँ न्यूनीकरण गर्ने खालका चाहिँ बजेट होस्। खाने पानीको अभाव देखिनेवाला छ डाङमा होइन, खाने पानीको चाहिँ व्यवस्थापन गर्ने खालको, खाने पानी चाहिँको चाहिँ अब स्रोतहरू बढाउने खालका चाहिँ बजेटहरू चाहिँ अहिलेको बजेटमा चाहिँ अहिले त्यस्ता कार्यक्रमहरू समावेश हुने।
3: यो सबैभन्दा त सर्वप्रथम बजेट चाहिँ भोलि असारको 15 गते आउँदैछ, यसको कुरो हो। र यो बजेटमा चाहिँ समग्र मध्यम वर्गीलाई चाहिँ अलिकति फोकस गरेर आइदिएको खण्डमा चाहिँ धेरै राम्रो हुन्थ्यो। अब दाङ जिल्ला, देउखुरी लगायत हाम्रो नाका क्षेत्रहरूमा चाहिँ सदियोदेखि पछि बढेको भागहरू छन्। यस्ता ठाउँमा चाहिँ विकास निर्माणदेखि लिएर कृषि, स्वास्थ्य, शिक्षा, खाने पानी, संचार, यातायात समग्र पक्षमा चाहिँ समानुपातिक तरिकाले विकास हुने गरी यो बजेटले चाहिँ प्राथमिकता दिँदाखेरि चाहिँ धेरै राम्रो हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ। नाकामा चाहिँ हाम्रो समग्रमा दाङ जिल्लाको कुरा गर्दाखेरि चाहिँ हालसम्म एउटा मात्रै हाम्रो यो कोइलाबाद भण्डार चाहिँ छ, त्यो पनि अब पूर्ण रूपमा सञ्चालित छैन। र यसको पनि अब नाकामा पश्चिम दाङको पश्चिम नाका क्षेत्रमा पनि अब सानोतिनो भण्डार भइदिएको खण्डमा राजस्व संकलन लगायत अब उपचार भइदिएपछि चाहिँ यातायातका कुराहरू भए त्यसपछि चाहिँ अब त्यसबाट चाहिँ केही न केही फाइदा हुन्थ्यो भन्ने हो समग्र राज्य पक्षलाई र जनतालाई पनि।
4: अनि मेरो ठेगाना चाहिँ खरायोको महानगरपालिका वडा नम्बर 13। यो आउँदै गरेको आर्थिक वर्ष 2083-84 बजेटमा यो खरायपुर सडक खण्ड अनि एयरपोर्ट लगायत विभिन्न खाने पानी, हस्पिटल आइडियाहरूमा सरकारले विशेष ध्यान दिने हाम्रो भनायो। सँग यो पराईदेखि किला दारबो चाहिँ खबाङसम्म पुग्ने सहित मार्गलाई पनि विशेष ध्यान दिने हाम्रो भनायो।
5: दाङ भनेको पश्चिम नेपालकै एउटा केन्द्र हो, एउटा पश्चिम क्षेत्रकै एउटा सम्भावना बोकेको महत्वपूर्ण ठाउँ हो। यो दाङको विकास गर्नको लागि सबैभन्दा पहिले यहाँ एयरपोर्टको आवश्यक छ। त्यसपछि चाहिँ यो जुन घोराई तुसपुर जोड्ने बाटो छ, फोरलेन सडक, यो चाहिँ नाम मात्रको फोरलेन सडक निर्माण भन्ने छ, तर यसले पनि तुरन्तै गति ल्याएको यो चाहिँ साँच्चै फोरलेनकै रूपमा यो बनिसक्नु पर्दछ। अर्को कुरा, सिँचाइको चाहिँ एकदमै आवश्यक छ यो क्षेत्रमा। सिँचाइ चाहिँ नभई नहुने हो, र सिँचाइको व्यवस्था कसरी हुन्छ, कहाँबाट पानी ल्याउने, यो चाहिँ अहिलेको बजेटले यो चाहिँ हेर्न पर्छ भन्ने लाग्छ।
6: त्यसबाहेक अरू केही छन्?
5: अब दाङलाई विकास गर्नको लागि त सिंचाइ, बाटो र एयरपोर्टको चाहिँ मुख्य कुरा यिनै हुन्। अब अरू यो रोल्पा जोड्ने बाटो जुन शहीद मार्ग छ, यो बाटो एकदमै दयनीय अवस्थामा छ। यो बाटोको कारणले यो भेग एकदमै ओझेलमा परेको छ। यो शहीद मार्ग जोड्ने र यहाँबाट यो प्युठान जोड्ने मार्ग, यी दुईवटा, अनि सल्यान जोड्ने मार्ग अनि सुर्खेत जोड्ने मार्ग, यी चारवटा मार्गहरू अति आवश्यक छ। एकदमै नबनी नहुने यी मार्गहरू बनाउनु पर्ने चाहिँ छ। यसको लागि सरकारले विशेष बजेटको व्यवस्था गरे तुरन्तै बनाउनु पर्दछ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच, उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 082-63-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-309 र मोबाइल 98-453-0653।
0: पूर्वाधार निर्माण क्षेत्रमा समयमा काम नसकिने समस्या देखिरहेको समयमा दाङमा सम्झौता अगावे पुल निर्माणको काम सकिएको छ। देउखोरीको मौरीघाट श्री नारायण चोकदेखि देवीकोट जोड्ने सड़क अन्तर्गत राप्ती गाउँपालिका 4 मौरीघाट स्थित दोलाई खोलामा सम्झौता अवधि भन्दा करिब 1 वर्ष अघि अर्थात 6 महिनामै पुल निर्माणको काम सकिएको हो। मौरीघाट श्री नारायण चोकदेखि देवीकोट हुँदै स्वर्गद्वारी जोड्ने सड़क अन्तर्गत दोलाई खोलामा 2084 जेठ 13 गते भित्र पुल निर्माणको काम सक्ने गरी 2082 मंगिर 14 गते एमएस शारदा श्री निर्माण सेवा लिमिटेडसँग 5,26,73,453 रूपियाँ 24 पैसामा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार निर्माण कम्पनीले 2083 जेठको पहिलो सातामै पुल निर्माणको काम सम्पन्न गरेको छ। सम्झौता मिति भन्दा चाँडै निर्माण कम्पनीले पुलको निर्माण काम सम्पन्न गरेको सड़क पूर्वाधार विकास कार्यालय दाङका सब इन्जिनियर कविन्द्र जोशीले जानकारी दिएका छन्। उहाँका अनुसार फुटपाथ बाहेक 7.5 मिटर चौडाई र 40 मिटर लम्बाई रहेको पुलको निर्माण कार्य कम्पनीले करिब 6 महिना अगावै सम्पन्न गरेको छ।
1: नेपाल सरकारले बाल बालिकाको स्वास्थ्य सुरक्षा तथा वर्षौंदेखि नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँदेखि शहरसम्मका स्वास्थ्य चौकी, अस्पताल र खोप केन्द्र मार्फत निशुल्क रूपमा खोप सेवा उपलब्ध गराउँदै आएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082-83 देखाएको पछिल्लो तथ्याङ्कले नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा उपलब्धिसँगै चुनौती पनि उजागर गरेको छ। सर्वेक्षण अनुसार 2025 92% बाल बालिकाले मात्रै पूर्ण खोप प्राप्त गरेका छन्। अघिल्लो वर्ष अर्थात 2024 यो संख्या 95.9% रहेको थियो। यसले खोपको पहुँचमा केही गिरावट आएको संकेत गरेको छ। नेपालमा खोप लिन योग्य करिब 5,10,000 बाल बालिका रहेको अनुमान छ। यस हिसाबले करिब 40,800 बाल बालिका अझै पनि पूर्ण खोप पाउनबाट वञ्चित छन्। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार खोपबाट वञ्चित हुनु सामान्य विषय होइन। यो प्रत्यक्ष रूपमा बाल मृत्युदर, कुपोषण, महामारी र दीर्घकालीन स्वास्थ्य समस्यासँग जोड़िएको विषय हो। खोपबाट वञ्चित बाल बालिकामा स्वास्थ्यको चुनौती आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
0: नेपाल तेक्वान्दो संघ बाँके जिल्लाका अध्यक्ष प्रकाश लामिछानेले कोहलपुर स्थित लाइट तेक्वान्दो डोजाङमा तेक्वान्दो प्रशिक्षण गराउँदै आउनु भएको छ। यो सँगै तेक्वान्दोका विभिन्न प्रतियोगिताहरूमा रेफरीको भूमिका निर्वाह गर्दै आउनुभएका उहाँ आइतबारदेखि बुधबारसम्म तुलसीपुरमा चलेको रेफरी पुनर्जगित तालिममा सहभागी हुनुभयो। तालिमबाट तेक्वान्दो खेलमा भएका परिवर्तन, नियमहरूबारे जानकारी लिने अवसर मिलेको उहाँले बताउनुभयो। विभिन्न समयमा विभिन्न तहमा तेक्वान्दो प्रतियोगिताहरू सञ्चालन भइरहेका हुन्छन्। हामीले रेफ्रीको भूमिका निर्वाह गर्दा विश्व बजारमा परिवर्तन भएका नियमहरूलाई पछ्याउनु पर्ने हुन्छ। त्यसकारण यो तालिम निकै प्रभावकारी भएको छ। हामीले विगतमा अपनाउँदै आएका धेरै नियमहरूमा परिवर्तन आएको रहेछ। ती नियमबारे जान्ने अवसर मिलेको छ। उहाँले भन्नुभयो, तेक्वान्दो निकै संवेदनशील खेल हो। विश्वमा यही विषयमा उच्च शिक्षा हासिल तथा अनुसन्धान गरिरहेकाहरूले खेलाड़ीलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर नियमहरू परिवर्तन गरिरहेका हुन्छन्। अरू खेलको तुलनामा तेक्वान्दोको नियम परिवर्तन भइरहन्छ। यसबारे हामी रेफ्रीहरू जानकार भइराख्नुपर्छ। होइन भने नियम एकातिर खेल अर्कोतिर जस्तो हुन्छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: चन्दनपुर गाउँ राप्ती नदीको छेउमा छ। हरेक वर्ष राप्ती नदीमा आउने बाढ़ीको डुबानले सताउने गर्थ्यो। यसपालि पनि 81 राप्ती नदीमा बाढ़ी आयो। घरहरू डुबानमा पर्न थाले, केही मानिसहरूलाई बगाउन लाग्यो। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी समक्ष खबर पुग्यो अनि रबर बोट सहित उद्धारमा खटियो। केही बेरमा उद्धार टोलीले बाढ़ीमा बगेकाहरूलाई उद्धार गरे। यो दृश्य बिहिबार लमही नगरपालिका वडा नम्बर 6 मध्यनगर किनारमा घटनाको अभ्यासको रूपमा प्रस्तुत गरियो, जसबाट सुरक्षा निकायको तयारीको अभ्यास र क्षमता प्रदर्शन गरेका हुन्। मनसूनको समय मा हुन सक्ने बाढ़ी, डुबान तथा जलजन्य विपदबाट हुने जोखिम न्यूनीकरणका लागि दाङमा अभ्यास मनसून 6 संयुक्त पूर्व तयारी अभ्यास सम्पन्न गरिएको हो। राप्ती नदीमा 81 बाढ़ी आजको युगबोध दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा पाठशालामा प्रतिभाको प्रस्फुटन कि नियन्त्रण, परिवर्तनका लागि स्तम्भमा जीत बहादुर शाहको विचार छापिएको छ। गणतन्त्रमा उत्पन्न गडबड़ी, लोकनारायण सुवेदीको विचार छापिएको छ भने आजको युगबोध दैनिकमा गणतान्त्रिक व्यवस्थाको कार्यभार, जनताको जीवनस्तरमा सुधार शीर्षकमा सम्पादकीय लेखिएको छ।
0: लोकतन्त्रका दुई खम्बा गणतन्त्र मीडिया विषयमा नुमाकान्त पौडेलको विचार छापिएको छ। निजामती सेवाको मनोबल शीर्षकमा ज्ञानेन्द्र घलेको विचार छापिएको छ भने गोरक्ष राष्ट्रिय दैनिकमा मौरी पालन किसानलाई प्रोत्साहन गरौ शीर्षकमा सम्पादकीय छापिएको छ।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा शब्द र कर्मको एकत्व, कृष्णसेन इच्छुक घनश्याम ढकालको यो जीवन वृत्तलाई छापेको छ। प्रश्नहरूको विज्ञप्ति जीवन आरोहीको कवितालाई छापेको छ आजको राप्ती पोस्टर दैनिकले भने सम्पादकीय छापेको छैन।
0: सामाजिक बजार अर्थतन्त्र विषयमा गणेश प्रसाद खनालको विचार छापेको छ भने गणतन्त्र दिवसको सार्थकता शीर्षकमा सम्पादकीय छापेको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकले।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गर्ने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज गणतन्त्र दिवस मनाइँदै सुशासन विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। आगामी आर्थिक वर्षको बजेट आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश हुँदै संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कंग्रेसको निर्णय राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गको पुननिर्माण तीव्र गतिमा र अमेरिका इरान बीच 60 दिने युद्ध विराम विस्तारमा समझदारी लेबनान र गाजामा इजरायलको आक्रमण जारी।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: समाचार अब विस्तारमा। गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज गणतन्त्र दिवस मनाइँदैछ। जनआन्दोलन र माओवादीको 10 वर्षे सशस्त्र द्वन्द र मधेस आन्दोलनको बलमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै 2064 चैत्र 28 गते भएको निर्वाचनबाट बनेको संविधान सभाले 2065 जेठ 15 गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो। गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 7 वर्षपछि तत्कालीन संसदले बनाएको गणतान्त्रिक व्यवस्था अनुरूपको संविधान 2072 असोज 3 गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गर्नुभएको हो। सोही संविधान अनुरूप हाल संघ प्रदेश र स्थानीय गरी 3 तहको सरकार मार्फत मुलुक संचालन भइरहेको छ। गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष झैं यसपटक पनि सरकारले सैनिक मंच टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ। आज बिहान आयोजना हुने समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने मूल समारोह समितिले जनाएको छ। समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ़ बनाउँदै सुशासन विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाज बीच सहकार्यको आवश्यकता उल्याउनुभयो। गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्वयिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा सुसम्पन्न समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनैतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनैतिक दलका सदैव नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम नागरिक, जनसमुदाय एवं राजनैतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ़ संकल्पका साथ अघि बढ़नुपर्ने आवश्यकता उल्याउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा गणतन्त्र जनताको शासन प्रणाली भएकाले जनतामा निहित सम्पूर्ण शक्तिलाई संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ़न सके मात्र हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ़ र जीवन्त रहन सक्ने बताउनु भएको छ। गणतन्त्र दिवस उत्सव मात्र नभई आत्ममूल्यांकनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षा अनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौं वा सकेनौं भन्ने प्रश्नको उत्तर खोज्ने दिन भएको पनि बताउनु भएको छ। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा आज पेश हुँदैछ। संघीय संसदको अपरान्ह 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। संविधानले जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। आज प्रस्तुत हुने बजेटबारे अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो राष्ट्रपति पौडेललाई अर्थमन्त्री डाक्टर वाग्लेले बजेटबारे जानकारी गराउनु भएको हो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली कंग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनुभयो। उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने कांग्रेसको धारणा रहेको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसदको विषयगत समितिहरूमा दलका तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको पनि प्रमुख सचेतक थापाले जानकारी दिनुभयो। नेपाली कंग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तीमा तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको कंग्रेसको आशंका थप बलियो भएको पनि विज्ञप्तिमा भनिएको छ। आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अधिकारसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, हत्या, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण भएको प्रतिवेदनले देखाएको विज्ञप्तिमा उल्लेख छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनैतिक संरक्षण बिना कानूनी कार्यवाही गर्नुपर्ने कांग्रेसले माग गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मसुदामा सबै सरकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएशन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग हिजो मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मसुदामा थप पक्षसँग वृहत छलफल गरी संसदमा पेश हुने बताउनुभयो। एसोसिएशन अफ नेपाली ओरिजिनले ऐनको सार्वजनिक मसौदाका कतिपय बुदा अव्यवहारिक रहेका र विदेशीएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो। एएनओको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसदमा पेश गर्नु अघि यस विषयमा सरकार भएकाहरू सबैसँग राय सुझाव लिइने बताउनुभयो। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1136 स्वास्थ्य संस्था मध्ये 2082 फागुनसम्म 1051 संस्थाको पुननिर्माण सम्पन्न भएको छ। निजी आवास पुननिर्माणतर्फ 2082 फागुनसम्म 835,185 लाभग्राहीको पहिचान गरिएको मध्ये 834,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। त्यस्तै 7,70,838 लाभग्राहीले दोस्रो किस्ता तथा 7,43,987 लाभग्राहीले अन्तिम किस्ता पाएका छनृ सर्वेक्षण अनुसार हालसम्म 7,73,987 निजी आवासको पुननिर्माण सम्पन्न भएको छ। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य पूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्। डिजेल मट्टीतेल बिटुमिन सहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायीको भनाई छ। मूल्य वृद्धिका कारण व्यवसायीलाई मात्रै 10 अर्ब भन्दा बढ़ी नोक्सानी भइसकेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। रसुवामा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको पानी बाव नियन्त्रण गर्ने ड्यामको गेट उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेङले हिजो रसुवामा आयोजित कार्यक्रममा ड्यामको उद्घाटन गरेसँगै सो जलविद्युत परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपाल स्थित कोरियाली दूतावासले जनाएको छ। सो अवसरमा राजदूत पार्कले कोरियाली सरकारले विगत 52 वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताउनुभयो। नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको त्यस जलविद्युत परियोजना सन् 2027 मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यस परियोजनामा 70% ऋण र 30% इक्विटीको निश्चित लगानी रहेको छ। 8 महिना अघि बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गको पुननिर्माण तीव्र गतिमा अघि बढ़ेको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरूले 2 दिन अघि शिलान्यास गर्नुभएको सड़क पुननिर्माणको कामले गति लिएको हो। राजमार्गको पुननिर्माण जापान सरकारको सहयोगमा भइरहेको छ। गत वर्षको बाढ़ी पहिरोले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तर उन्नतिसहित पुननिर्माण गरिँदैछ। सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउन थालेसँगै विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएका नागरिकहरू कष्टकर जीवन बिताउन बाध्य छन्। कोहलपुर नगरपालिका शान्तिनगरमा रहेका सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा खाना बस्न समस्या तथा विभिन्न असुरक्षाका कारण मानसिक तनावमा भएको बताउँछन्। बाँकेबाट संवाददाता आलम खानको यो रिपोर्ट।
3: कोहलपुर नगरपालिका 11 शान्तिनगरमा डोजर चलेपछि सयौं सुकुम्बासी परिवार अहिले अस्थायी होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। घर भत्किएसँगै खाद्यान्न सकिएको छ, चुलो निभिएको छ, बाल बालिकाको पढ़ाई रोकिएको छ भने बिरामी र ज्येष्ठ नागरिक औषधिविहीन बनेका छन्। दीपसिका विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिइरहनु भएकी सुशीला शाही भन्नुहुन्छ।
4: पास त दियो, गाँस दिया छैन, त्यही घर भत्काएको कबड बेचेर अलिअलि राशन पानी गरेका छन्। त्यही राशन पानी सकिनलाई हो, सकिएछ हामीले के खा के छ कस्तो हामीले सोध्न आउँदै आउनु, हामीलाई केही चाहिएन। बस्नुसम्म हामीलाई ग्यास पास हुनु पर्यो, चाँदै हुँदैन चाँदै हामी ठेगाना गरिदिनु पर्यो।
3: होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवार अहिले मानसिक तनावको शिकार बनेका छन्। शान्तिनगरकी देवकला सापकोटा आफ्नो पीड़ा यसरी सुनाउनुहुन्छ।
5: झुल मारेका छ, खाने हामी आफै गरेर खान्छौँ, गरिदिने मान्छेहरू कोही छैनन्। कतै व्यवस्था गरिदिनु पर्यो, व्यवस्था गरिदिनुहुन्न भने हामी त्यही ठाउँहरू पाटाएर बस्छौँ।
3: गरीबको घर भत्किँदा केवल टिन र बाँस मात्रै भाँचिँदैन, उसको सपना र बाँच्ने भरोसा पनि टुक्रिन्छ। विस्थापित परिवारका अनुसार गर्मी भीड़भाड़ र अस्वस्थ वातावरणका कारण बाल बालिका बिरामी पर्न थालेका छन्। पानी शौचालय र स्वास्थ्य उपचारको अभावले अवस्था झन जटिल बनेको स्थानीय यम कुमारी मल्ल बताउनुहुन्छ।
6: दुःख देख्नु त भएको छ, यस्तो होला भन्ने त थाहा थिएन। 81 डोजर लगाएर फालिदिनु साह्रै अप्ठ्यारो भएको छ। बुढा बुढीलाई टोयलेटको सुविधा रहन्छ, खानाका दुःखै, बस्नका दुःखै, टोयलेटका दुःखै,
3: तनाव डर र अभावले रातभर निन्द्रा लाग्दैन, यम कुमारी मल्लको भनाइ छ।
6: जस्तो मान्छे त हटेको आउला भन्ने
3: कक्षा 3 अध्ययनरत एलिसा नेपाली भन्नुहुन्छ। हाम्रो घर किन भत्काइदिएको, हामी कहाँ जाने, मेरो किताब तापी खेल्ने सामान सबै हरायो।
7: हाम्रो घर सरकारले भित्काइदियो, अहिले हामी यहाँ नगरपालिका नयाँ बस्तीका भित्र बसेछौँ। हामीलाई स्कुल जान बोटी टाढा भयो, हामीलाई पढ्न पनि दुष्ट भयो।
3: हामीलाई केवल बस्ने ठाउँ होइन, बाँच्न सक्ने वातावरण चाहिएको बताउनुहुन्छ जानकी बिका।
8: होल्ड सेन्टरमा राख्नु भएको छ, हाम्रो बच्चा बच्चीको पढाइ पनि त्यस्तै भइरहेछ, अनि हाम्रो घर बास पठाइदिनु, हामी बाटोमा आएर अहिले बस्न परेछ।
3: बोलपुर नगरपालिका एघारमा नगर विकास समितिको स्वामित्वको जग्गामा निर्माण गरिएका 140 घर टाढा हटाएपछि सयौं परिवार विस्थापित भएका हुन्। स्थानीयका अनुसार करिब 751 परिवार प्रभावित बनेका छन्। नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत अतिक्रमण हटाएको जनाएको छ। यसअघि वैशाख 16 गते 10 दिने अल्टिमेटम जारी गर्दै क्षेत्रको जग्गा खाली गराएको थियो। आलम खान, रेडियो नेपाल, बाके।
1: परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन सिफारिश आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्न मन्त्रालयले बिहिबार बेलुकी राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त मागेको हो। मन्त्रालयको सूचना अनुसार नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वार रहे स्वयंले आफ्नो दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिश गर्न सक्ने समेत व्यवस्था गरिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन गर्दा लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको वृहत छलफलमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन्। छलफलका क्रममा पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले समानुपातिक प्रणालीको वर्तमान अभ्यास सन्तोषजनक नरहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य आरक्षणको व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले विश्वव्यापी प्रावधान अनुसार महिला र मानवाधिकारका सवाललाई विशिष्टीकृत ढंगले सम्बोधन गरिनुपर्ने बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य लिली थापाले नागरिकता प्राप्तिमा रहेको लैंगिक विभेद हटाउन र घरेलु कामदारको अधिकारलाई संविधानको मौलिक हकमै समेट्न आग्रह गर्नुभयो। अधिकार कर्मी वन्दना राणाले संवैधानिक निकाय र न्यायपालिकामा पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रै पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार मणि थापाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। उहाँका अनुसार नेपाल आउने पर्यटकले यात्रामै बढ़ी खर्च गर्नुपर्ने बाध्यता भएकाले खुलेर खर्च गर्ने अवस्था नरहेको हो। संघका अध्यक्ष थापाले पर्यटकलाई खर्च गराउन विलासी प्याकेजको प्रावधान बनाई कार्यान्वयन गरिनुपर्ने आवश्यकता उनाउनुभयो। सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिंचाई योग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,000 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये 5,32,655 हेक्टरमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको छ। वर्षभरि नै सिंचाई सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरू अगाडि समेत बढ़ाएको छ। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङलासँग जोड्ने भोजपुर दिङला सड़क खण्डमा कालो पत्र शुरू गरिएको छ। सड़कलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढ़ाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सड़कमा कालो पत्र थालनी गरिएको बताउनुभयो। हालसम्म सड़कको भौतिक प्रगति करिब 55% पुगेको छ। पाल्पाको सदरमुकाम तानसेन नगरपालिका बाहिरबाट हेर्दा जति सुन्दर छ त्यति नै कुरूप पनि बन्दै गएको छ। पोलहरूबाट इन्टरनेट र बिजुलीको तार जथाभावी तानेको र तारहरू लत्रिएका कारण शहरको कुरूपतासँगै तानसेन बजार आगलागीको उच्च जोखिममा रहेको बताउँछन् पाल्पाबाट संवाददाता विष्णु खनाल।
9: कस्तो राम्रो जुत्ता लगाएको,
10: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल स्कूल जुत्ता अफिस जुत्ता कन्वर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478726873।
15: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हिराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
17: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरैदेखि उपचार गर्ने,
17: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
18: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
16: सम्पर्क फोन नम्बर 0825904662 9829185553।
19: आया, मम्मी मम्मी दाँत दुख्यो।
20: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
21: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
20: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
22: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
16: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
23: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
24: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
22: सम्पर्क फोन नम्बर 0825902022।
20: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
26: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
27: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थायराइड,
27: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
26: सीता के भो तिमलाई गुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
26: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
7: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
8: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
14: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
8: तालिममा दिइने विषयहरू
14: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
8: स्पेशल सेफ तालिम
14: जापानिज सुशी तालिम
8: वेट्रेस
14: टुरिस्ट गाइड
8: हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
14: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
14: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
8: सम्पर्क मोबाइल 9841017099
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
28: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
29: अनुभवी शिक्षकबाट पठन पाठन हुने
28: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
29: यातायातको सुविधा भएको
28: स्वच्छ खाने पानीको व्यवस्था भएको
29: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
28: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्ने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु। निर्वाचन भएको पनि केही समय भइसक्यो, संसद बैठक पनि अगाडि चलिराखेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
2: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ होइन, बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नै अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौं। र
1: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
2: मलाई के छ त भन्दाखेरि, एउटा त अब म मुलुकको दलित समुदायका तर्फबाट चाहिँ नै समानुपातिक प्रतिनिधित्व गर्न जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरी आउँदो नीतिका कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन। दोस्रो कुरा चाहिने अब विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ जस्तै नीति जस्तै अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, मान्ने सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बजे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
1: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनिने
2: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिचाई, बाटो, हस्पिटल, स्कूल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय शाश्वत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
1: जस्तो अब बझाङको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनुभयो, दिनुभयो, र समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायकोलाई पनि गर्ने कामको बारे बताउनुभयो। बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
2: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन। अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हो होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नै त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ हामीले के भनेको देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा चाहिँ के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा दश वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्यो भित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो दश वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि दश वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले जाने दलित समुदायको जाने अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका जाने पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ, बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ, त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाको विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
1: भनेको छुट्टी प्राधिकरण पनि
2: प्राधिकरण चाहियो भने
1: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुमा
2: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िरहेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनाउन प्रगति।
2: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरेर सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं। अब यसलाई के भन्छ संहिताका हिसाबले जाने अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन, हो त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ अस्तिदेखि
1: र भोलि भनेको शुक्रबार
2: भोलि शुक्रबारसम्ममा चाहिँ हामी त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ, त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ, त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्, अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को कुरा यो विधेयक भनेको 48-50 साल पुरानो रहेछ, हेर्नुहोस् होइन, यो बीचमा चाहिँ यो विधेयक चाहिँ परिवर्तन पनि नभएको रहेछ। त्यस कारणले गर्दाखेरि यो बीचमा भएका परिवर्तनहरू विशेष गरिकन यो टेक्नोलोजीमा जाने होइन, यसलाई चाहिँ डिजिटल्ली जाने, त्यसलाई जाने अब संसारभरिमा जाने, त्यसलाई जाने अब पर्यटनको जाने भनौँ न यसलाई उद्योगको रूपमा रूपान्तर गर्ने गरिकन जाने अगाडि बढेको छ। र विशेष गरिकन युवा साथीहरू मान्य सांसदहरू भएर आउनु भएको र उहाँहरूका नयाँ नयाँ इनोभेसनहरू भए हुनाले मेरो विचारमा त्यो विधेयक जाने अलि राम्रै खालले अगाडि बढ्छ जस्तो छ।

0: इडरहरू पनि छन् होइन, तर चाहिँ नि अब त्यसमा चाहिँ जे कुरा आएको छ, जति अर्को कुरा चाहिँ लामो समयदेखि एउटा छलफलबाट आएको छ, अब त्यो छलफललाई चाहिँ अब अहिले फाइनल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई चाहिँ सम्बोधन नगर्ने, आम जनताका पक्षमा चाहिँ कानून बनाउने हिसाबले अगाडि बढ्ने गरिकन हामी तयारीमा छौं। तर विडम्बना के छ त भन्दाखेरि, अस्ति चाहिँ यो वैकल्पिक आर्थिक विधेयक भनेर चाहिँ अस्ति पास भयो, तपाईँले थाहा पाउनुभयो, अब अर्थमन्त्रीले पेश गर्नुभयो, त्यसमा मैले पनि संशोधन हालेका थिएँ, तर त्यहाँ चाहिँ त्यसमा संशोधनको विषयमा बोल्न पनि पाएन, किनकि जुलुस निकाल्नु पर्ने भयो होइन, एकदम चाहिँ उभिएर विरोध गर्नुपर्ने भयो, त्यो विरोध गरेकै बेलामा नारा जुलुस भएकै बेलामा चाहिँ अब त्यो पास गर्ने काम भयो, अब त्यस्तो चाहिँ कम्ती नगरिदिए हुन्थ्यो।
1: त्यहाँनिर के चाहिँ गलत भयो, त्यसो विरोध गलत भयो कि त्यो विरोधका बीचमा अगाडि जसरी बढ्यो त्यो गलत
0: भएन, त्यो जसरी विधान त्यो विधेयक पास गरियो त्यो विधेयक पास गर्नु गलत भयो नि,
1: अथवा त्यतिखेर नारा जुलुस नभएको भए पनि
0: नभए पनि हुन्थ्यो, तर जाने नारा जुलुसको त एउटा जाने एउटा त्यो त्यो विधेयक थिएन नि त, त्यो विधेयकमाथि हामी बोल्दैनौ, त्यो विधेयक गलत छ भनेर नारा लगाएको त थिएन, नारा लगाउने कुरा चाहिँ अर्को सन्दर्भमा
1: प्रधानमन्त्री आउनु पर्यो भन्ने विषयमा
0: आउनु पर्यो, यो संसदप्रति उत्तरदायी हुनुपर्ने भन्ने थियो, तर त्यो हल्लाका बीचमा उहाँले चाहिँ फ्याट जाने वैकल्पिक के वित्त परिचालन भन्ने चाहिँ एकदम महत्वपूर्ण होइन, त्यो त्यो भनेको वैकल्पिक भने मैले त्यतिमा संशोधन हाल्दाखेरि के भनेको थिएँ भने यो वैकल्पिक अर्को एउटा संरचना बनाउने, अर्को एउटा सेयर जाने सेयर होल्डरहरूको जाने एउटा राज्यका तर्फबाट 51% राख्ने अन्त निजीबाट अरूबाट ल्याउने भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन, वैकल्पिक भनेको त नेपालका सीमान्तहरूले जाने त्यो त्यो जाने अर्थतन्त्रमा जाने आफ्नो समावेशी प्रतिनिधित्व नभएको पनि त वैकल्पिक हुन सक्छ होइन, त्यतातिर जाउँ, जस्तै अब हामी जाने यो के भन्छ स्पेशल इकोनोमिक जोनहरू बनाएर जाने अगाडि बढ़िराखेका छौँ भने त्यो फेलियर भयो त्यो त्यो कन्सेप्ट, अब त्यसलाई जाने कम्युनिटी स्पेशल कम्युनिटी इकोनोमिक जोनमा जाने पो हो कि, जस्तै दलितहरूको सन्दर्भमा जाने इकोनोमिक प्रोस्पेरिटी के होला, जनजातिहरूको विषयमा उनीहरूको आफ्नो जाने परम्परागत कुरा हुन्छ होइन, दुर्गम क्षेत्रका जनताको चाहिँ त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ, त्यस्तो त्यो आधारमा जाने हो कि, त्यसो त्यसै गयो भने जस्तो तपाईँलाई थाहा छ पहिला
1: अब त्यो त्यो अगाडि बढिसकेपछि अब फेरि सच्याउने कुनै ठाउँ बाटो
0: सम्भावना भएन, त्यही भएर मैले भनेको त्यही गलत थियो, त्यसरी पास गर्नु त्यो गलत थियो, किनकि त्यसलाई उहाँहरूलाई कसरी, जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिँ राष्ट्रघाती कुरा चाहिँ आयो होइन, अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा एकको खण्ड कको उपदफा गरे दुईमा खण्ड गमा जुनसुकै कुरा लेखेको भए तापनि यो यो ऐन प्रारम्भ भएपछि पहिलो पटक बढ़ीमा 4 वर्षका लागि यस ऐन बमोजिमको योग्यता पूरा गरेको कुनै विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी बसोबासको के आवासीय अनुमति पत्र पाएको व्यक्ति जाने यसको सीओ हुन पाउनेछ भनेर जाने लेखिदिनु भयो, यो त गम्भीर कुरा भयो नि, राष्ट्रवादी कुरा राष्ट्रवाद विरोधी कुरा भयो, संविधान विरोधी कुरा भयो यो, अब यस्तै कुरा घुसाउनका लागि हतार हतार गरिरहेको थियो भन्ने अर्थमा पुग्नुपर्ने भयो हामीले होइन, त्यस कारण
1: जस अहिले जुन खालको संसद र संसदीय समितिबाट कानून निर्माणको लागि जुन गति छ त्यो गति अलि सम्हालिन सकिएन भन्ने तपाईँको बुझाइ,
0: जस्तो अहिलेसम्मको
1: पर्यटन सम्बन्धी विधेयकमा छलफल अगाडि बढ़िरहेको छ, त्यो त स्वाभाविक एउटा ऊ नै होला
0: होइन, अब पर्यटन सम्बन्धीको विधेयकको लागि चाहिँ अलिक प्रक्रिया लामो जस्तो देखिन्छ होइन, जस्तै त्यो जस्तै के छ त भन्दाखेरि जस्तै अस्ति तपाईँहरूले छलफल गर्नुभयो, छलफल गर्ने बित्तिकै त्यो पेश भयो, पेश भएपछि सैद्धान्तिक छलफल भएपछि अब अब चाहिने के छ त भन्दाखेरि हाम्रो उपसमितिमा छलफल भयो होइन, त्यसले संसदीय समितिमा छलफल भयो, त्यो संसदीय समितिमा हामीले उपसमिति बनाएर अगाडि बढ़िसक्यौं, त्यहाँ अध्ययन हुन्छ छलफल हुन्छ, अब यतापट्टि संशोधनको प्रक्रिया अगाडि बढ़्यो, अब संशोधनको प्रक्रिया भएपछि एक दिन त्यसमा छलफल होला, संशोधन हाल्ने मान्यज्यूहरूले हामी सबैले बोलाउँला होइन, अनि बोलिसकेपछि त्यो सुझावको आधारमा त्यसपछि फाइनल हुने हो, त्यो प्रक्रिया अलि लामो छ, यद्यपि त्यसमा जनताहरूले कति चासो राख्न सक्छन् भन्ने कुरा त्यो अर्को छ फेरि होइन, हामीले के भनेका छौँ त भन्दाखेरि अस्ति त्यहाँ चाहिँ तपाईँहरूले बोलाएका ठाउँमा जो जो सरकारवालाहरू आएका थिए तिनलाई एकपटक बोलाएर समितिमै छलफल गरौं भन्ने छ, त्यो तयारी हामीले गरिराखेका छौं, तर जाने यता जाने जुन त्यो वैकल्पिक के विकास परिचालन प्रतिवेदन जुन विधेयक जुन लिएर आएर पास गर्नुभयो, अहिलेसम्म अब हामी सांसद भएर आइसकेपछि पहिलो विधेयक त्यही हो पास भएको जुन मजा भएन होइन, जुन राम्रोसँग पास भयो,
1: अब त्यसो भए भविष्यमा चाहिँ के कुरा सच्याउनु पर्छ सांसदहरूले र सरकारको प्रतिनिधि सरकारले र प्रतिनिधि सभाले,
0: होइन अब त्यो चाहिने विधेयकहरूको के भन्छ विधेयक निर्माणको चाहिँ एउटा प्रक्रिया त त्यो मिलेको छैन, हेर्नु अब कस्तो छ भन्दाखेरि उत्पत्ति कहीँ एउटा राष्ट्रिय सभाबाट हुन्छ एउटा प्रतिनिधि सभाबाट हुन्छ, सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन, त्यो ड्राफ्ट गरेर ल्याएकोलाई जाने अब त्यहाँ जाने अब हामीले यो शब्दको सट्टामा त्यो शब्द राख भन्ने बाहेक हो, त्यो समग्र चाहिँ संरचनागत परिवर्तन गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक वैचारिक जाने धारा बोकेको त्यस्तो खालको जाने हामीले त्यस्तो गर्न पाउँदैनौ पाएका छैनौं होइन, जस्तै अहिले पनि त भनौँ न पर्यटन विधेयक जाने अब बज्री पाण्डेजीको पालामा जाने पेश भएको रहेछ होइन, अब अहिले नै अब अहिलेका जाने सरकारमा भएका मान्य सांसदहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर जाने अर्कै बनाउन पाएको भयो भने जाने

0: त्यो भन्दा राम्रो हुन्थ्यो भन्नुहुन्छ। अब हामीले के भन्छौँ, जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ, राष्ट्रिय सभाबाट त्यो पास भएर आइसक्यो, राष्ट्रिय सभामा पास गर्नुहुने त हाम्रा नेताहरूले नि पास गरेर पठाए नि त, अब हामीलाई पनि कतिपय नैतिक संकट पर्ला पर्दैन त। अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु पर्यो।
1: अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्ने देखियो,
0: एकदम पहिला त्यो विधेयक
1: अहिलेको लेखिराखेको भनेको तपाईँले भने जस्तै मन्त्रालयले त्यहाँका कर्मचारीले एक तहको एउटा मस्यौदा बनाउने, त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रियामा जाने कुरा हो। अब चाहिँ कसरी गर्ने, कसरी गर्यो भने जनताको प्रतिनिधित्व गर्न सक्छ?
0: अब मलाई त के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो यो के अरे भन्छ कानूनको चाहिँ यो पुरानो कानून त छ, अब यो कानूनमा चाहिँ संशोधन गर्नुपर्ने कुरा के होला भन्दा चाहिँ पहिला तल सरकारवालाहरूमा छलफल गर्नु पर्यो, त्यसका संगठनहरू छन्, त्यसका चाहिँ सरकारवालाहरू छन्, उनीहरूसँग छलफल गर्नु पर्यो, उनीहरूले हामीलाई यो कानूनले यो ठाउँमा चाहिँ घोच्यो भन्ने कुरा भनिसकेपछि त्यस्तो मर्मका आधारमा चाहिँ एउटा ड्राफ्ट गर्नु पर्यो। त्यो ड्राफ्ट गर्ने मान्छे कर्मचारी हुनु भएन, होइन, त्यो ड्राफ्ट गर्ने मान्छे कुनै विज्ञहरूको टोली बनाएर त्यो विज्ञले निर्माण गर्नु पर्यो, होइन, अनि त्यो विज्ञले निर्माण गरिसकेपछि त्यो विज्ञले निर्माण गरेको चाहिँ विधेयक हुन्छ त्यो मन्त्री, जस्तै अहिले पनि अब ड्राफ्ट चाहिँ कर्मचारी साथीहरूले गरे पनि त्यसको नैतिक जिम्मा त मन्त्रीले लिनु पर्यो, होइन, त्यो मन्त्रीजीको नेतृत्वमा हुन्छ नि त त्यो, होइन, अब त्यो मन्त्रीज्यूले ल्याएर जाने प्रतिनिधि सभामा पेश गरिसकेपछि अब हामीले त त्यो खालि त्यो प्रक्रिया पुर्याउने होइन हुन्छ भन्नेहरू हुन्छ भन्नुहोस् होइन भन्नेहरू भन्नुहोस् भन्ने प्रक्रियामा चाहिँ अब हामीले त अब त्यो त प्रक्रियाले बहुमत जसले देखायो त्यो त पास भएको हेर्दा त लोकतान्त्रिक देखिन्छ,
1: भले त्यो समितिमा आयो भने चाहिँ अलिअलि बोल्न लेख्न पनि पाइन्छ,
0: समितिमा पनि हामीले धेरै बोल्छौँ कराउँछौँ एकदम भने यो भएन त्यो भएन भन्छ, त्यही समितिमा पनि भोलि जाने कुनै एउटा निर्णय गर्नु पर्यो भने त
1: बहुमत
0: अल्पमतको हुन्छ, होइन, अब त्यसले गर्दाखेरि जाने अब सबै हामीले भने ठिक हुन्छ भन्ने पनि भएन, तर यस्तो कुरालाई चाहिँ गल्तीमा पनि जाने अब त्यो त्यसका सरकार भए जस्तो अस्ति तपाईँहरूले छलफल गर्दाखेरि एकजना भाइले के भन्नुभयो त भन्दाखेरि त्यो हिमाल चढ्ने चाहिने भरियाहरूको कुरा भन्नुभयो, अर्को कुरा चाहिँ त्यो हिमाल चढ्ने जुन टोली नेता हुन्छ त्यो टोली नेता नेपाली हुन पाउने व्यवस्था हुनु पर्यो, त्यो विदेशी हुँदो रहेछ, होइन, अब यस्ता कतिपय कुरा छन्, यस्ता कुरालाई त परिवर्तन गर्दै हुन्छ नि त, होइन, त्यसले गर्दाखेरि जाने यस्ता कतिपय कुराहरू आएका छन् ती कुरालाई जाने, जस्तै संरचनाका कुरा छन् त्यो संरचनामा जाने अब इन्क्लुजनको पोइन्ट अफ भ्यूबाट कसरी हेर्ने भन्ने कुरा छन्, होइन, त्यसले गर्दाखेरि जाने जस्तै अब अहिले जाने सामान्यतया पर्यटन भनेको 5 तारिक होटल अनि ठूल्ठूला रेस्टुरेन्टहरू अनि त्यसपछि जाने एकदम ठूल्ठूलो जाने पैसा खर्च हुने यस्तो कुरालाई मात्र हामीले जस्तो जहाजको बढी सुविधा यस्तो कुरालाई मात्र हामीले बढी जाने हेरिराखेका छौँ, तर त्यो भारी बोक्नेहरूको जाने समस्या, उनीहरूको श्रम शोषणको समस्या, होइन, अनि त्यसपछि होटलमा काम गर्नेहरूको समस्या, यस्ता खालका कुरालाई जाने त्यो पर्यटनको प्याकेजमा जोडेर चाहिँ जानुपर्छ भन्ने चाहिँ छ मेरो कुरा, होइन,
1: तपाईँ त्यही समितिमै हुनुहुन्छ, तपाईँबाट अब बढी भूमिकाको अपेक्षा चाहिँ सरकारहरूलाई गर्नु पर्छ,
0: अब अस्ति तपाईँहरूले जाने जुन छलफल गर्नुभएको थियो त्यो छलफलका आधारमा केही बुदाहरू हामीले तयार पनि पारेका छौँ, केही संगठनका साथ विशेष त्यो त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग पनि त्यो सुझाव माग्ने काम भएको छ, अब यहाँहरूले पनि त्यो तयार पारेको चाहिँ हामीले त्यो अपेक्षा गर्छौँ र त्यसका आधारमा चाहिँ हामीले त्यो संशोधन हाल्छौँ।
1: अब अहिले यस अघिका संसद र सांसदले कानून निर्माणमा गरेको योगदान भन्दा अब अहिलेको नयाँ सांसद अथवा अहिलेको संसदबाट के नयाँ कुरा हुँदैछ भन्ने त्यो खालको त्यो एक प्रकारको त्यो दिनको शुरूआत बिहानीले गरिरहेको छ कि कस्तो भइरहेको छ तपाईँ?
0: होइन, अब दुईटा कुरा छ, एउटा कुरा अब योभन्दा अगाडिका जस्तै हिजो अस्ति चाहिँ अब उनले आक्रामक ढंगले बोले तर उनको त्यो बोलाइ जाने नमिल्या भए पनि उनको चाहिने एउटा स्वाभाविक अभिव्यक्ति जस्तो देखिन्थ्यो, जस्तै हाम्रो जगदीश खरेलजीले जाने संसदमा जाने यस्तै तिमीहरूको ताण्डव भावनाले हामीले जाने अध्यादेश ल्यायौ भनिदिनु भयो, होइन, मानव तिम्रा देशले हामीले ज्यान मारिया ठिक हो कि भने यस्तो खालको तर्क गर्दा टिङ्गो गरिदिनु भयो, तर पनि के त भन्दा हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ जाने यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थिति सृजना हुन्थ्यो, तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ, होइन, जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ, होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ, यस्ता थुप्रै छन्।
1: त्यो बीचमा त्यो समसामयिक बनाउन नसक्नु भनेको द्वितीय नपुगेर त्यस्तो भएको थियो,
0: द्वितीय नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भन्यो, जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ, होइन, अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
1: अहिले त्यो देखिन्छ, छाटका
0: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
1: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौं गरौं जस्तो
0: होइन, यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त, हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन, जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनु भएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, हाम्रो जाने सुहाङ राई भर्खरकै हुनुहुन्छ,
1: हाम्रै
0: सुहाङ नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त, अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौं।
1: तर अब पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने, चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी कितामा त्यो उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न?
0: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन, जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ छलफल गर्न खोज्छु, अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन, अब उहाँहरू तयार हुनुभयो भने न हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन,
1: तयार देख्नु भएको छैन,
0: अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने नि, अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो। मैले के भन्न खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुहाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि जाने यो तपाईँले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन, तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन, जस्तै अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, कतिपय उद्योगीहरू विभिन्न खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन, त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ, तर जाने अब यो तिमीहरू पुराना हो, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने, अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन, यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो होइन त, हाम्रो केपी खनालजी पर्नुभयो, त्यसपछि झापाको एकजना साथी पर्नुभयो, एकजना साके सागर ढकालजी पर्नुभयो, अब यस्ताको घर पर्न थालेपछि त्यसपछि त्यो घर भत्काउने काम बन्द भयो,
1: अनि घर भत्काउन पाइएन भनेर अदालतमा
0: मुद्दा पनि पर्यो होइन, अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु।
1: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाले नि, कतिपयले बाहिर बस्न खान उठ्न सबै एउटा बितरा पारेर गरे पनि भन्छन्, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
0: होइन, यो त यो कस्तो भने नेपालको चाहिने यो यो कस्तो देखियो भन्नु होला भने, जस्तै नयाँ नयाँ चाहिने भेरिएन्टहरू, नयाँ नयाँ चाहिने मोडेलहरू युज के अरे भन्दा प्रयोग गर्नु पर्यो भने त्यो दलित त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो, मुसा परीक्षण गर्छ भन्छन् नि होइन, अनि त्यो मुसा मरे पनि मरोस् भन्नको लागि त होला नि होइन, हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कहाँ गर्ने त भन्दाखेरि दलितहरूमा गर्ने होइन, गरीबहरूमा गर्ने होइन, ए बाबा ल ठिक छ, नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन, अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने सब अधिकांश जाने ऐलानीमा छन्, अनि ती ऐलानी गरीबले जाने ओगटेर बसेका छन्, दलितले
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
0: किनभने जाने
1: अवस्था व्यवस्थामा कसरी यसलाई व्यवस्थापन गर्ने
0: यसो गर्न सक्थ्यो हैन मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन यो भन्दा अगाडिको सरकारले गठन गरेको थियो हैन
1: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै त्यो त निरन्तर चले
0: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्यो भन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनेका थिए सरकारको गरे घोषणामा त्यो भन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्ने ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको चाहिँ हाम्रो महानगरपालिका होइन एउटा चाहिँ भक्तपुरको चाहिँ भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेको थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन जसरी अहिले उहाँले के भन्छ जाने नक्कली र सक्कली सुकुमासीको कुरा गर्दै हुन्छ नि त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कली र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
0: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
1: त्यो अब सरकारले शुरू गरिसकेपछि एक ढंगबाट अब अहिले तत्कालको लागि 15,000 दिने कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ल्याइरहेको छ
0: अब यो के छ
1: सधैँ यसमा राजनीति भइराख्यो अब चाहिँ सही भयो भन्ने पनि कता कता आउँछ
0: होइन अब कतिपयले त्यस्तो भन्छन् हेर्नुहोस् अब त्यो कस्ताले भन्छन् भन्दाखेरि अब यो जस्तै भनौँ न यहाँ काठमाडौँमा चाहिने यो यो एकचोटि जाने पहिलाको के पौडेलजी जाने मुख्य सचिव हुनुहुन्थ्यो पछि के अरे चाइनाको राजदूत पनि हुनुभयो
1: लीलामणि पौडेल
0: लीलामणिजीहरू उहाँहरू जस्ता चाहिँ पूर्व सचिवहरू जाने यो बागमती सभा गर्न लाग्नुभयो नि होइन अनि किन त्यस्तो गर्नुभयो त भन्दाखेरि उहाँले बनाएका घरहरू र उहाँको घरबाट जाने निकास हुने जुन त्यो टोयलेटको जाने फोहोर हुन्छ त्यो बागमतीमा पठाउनु पर्ने थियो होइन अनि त्यो बागमती फोहोर भएका कारणले गर्दाखेरि उहाँहरूलाई जाने त्यसले के बनायो त भन्दाखेरि समस्या बनाएपछि त्यो नेवार समुदायभन्दा पनि उहाँहरू तात्तिनु भयो नि
1: हो र
0: तातिनु भयो नि त नेवार रुकुरी गएको देख्नु भएको थियो र होइन एक मैले अहिले भनेको के त भन्दाखेरि काठमाडौँमा बस्ने हामी इलिटहरूलाई मर्ने वाग चाहिएको छ हरियो चाहिएको छ होइन अनि ती गरीबहरूका छातीमा चाहिँ मर्ने वाग गर्न पायो भने ती गरीबहरूले बनाएको त्यो छातीमा चाहिँ हामीले कुकुरहरू दौडाउन पायो भने यी गरीबहरू चाहिँ अधिकै टाढा जाउन् र हाम्रा चाहिँ टोयलेट स्वर्णका लागि मात्र हामीले जाने भाडामा बोलाउन पायो भने हुन्थ्यो भन्ने उनीहरूको चाहिँ त्यो सामन्तवादी जाने सोचाएका कारणले यस्तो भएको होइन म त यही भूमि सुधारका विषयमा पीएचडी पनि गर्दैछु मैले यही मेरो विषय पनि भावनामा थाहा छ है अनि उहाँले चाहिँ 20-21 आयोगले चाहिँ काम गरेन रे अब हामी कार्यदल बनाउँछौँ भन्ने छ उहाँको विकल्प
1: भर्ती केन्द्र मात्रै भएर
0: कार्यदलमा को आउँछन् त भन्दाखेरि जस्तै हाम्रो नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता तपाईँले राख्नुहुन्न होइन अनि उहाँले चाहिँ नाम नेपाली कांग्रेसका पनि राख्नुहुन्न नेकपा एमालेका पनि राख्नुहुन्न कसलाई राख्नुहुन्छ भन्दाखेरि चाहिँ आफूलाई भोट हालेका त्यस्ता खालका मान्छे उहाँले राख्नुहुन्छ नभए
1: के मान्छे राम्रो मान्छे आयो भने त जसको आयो भने के भएर
0: अनि त्यसो भए त हामीले चाहिँ हामीले चाहिँ आयोगमा पठाएका मान्छे चाहिँ अभिज्ञ हुन् भन्ने उहाँले के आधारमा पुष्टि गर्नुहुन्छ र होइन त्यसले जस्तै मैले अघि भने नि तपाईँलाई अब उहाँले चालेको चाहिँ ल के भन्छ कानून त उहाँले मान्नु पर्यो कि त नयाँ कानून ल्याउनु पर्यो कानूनमा के कुरा छ त भन्दाखेरि 10 वर्षसम्म कुनै पनि सार्वजनिक जमिनमा बसेका मान्छेलाई विकल्प नदिकन अहिले हटाउन नपाउने भन्ने कानून छ त दलित विरोधी कुराहरू संसदमा हुन थाले दलित विरोधी कुराहरू त्यहाँबाट चाहिँ अगाडि बढ्न थाले भने त्यसको चाहिँ खबरदारी गरिन्छ
1: कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद मानिस
0: धेरै धन्यवाद
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले बझाङका सांसद गणेश विश्वकर्मासँग कुराकानी गर्यौं विशेषतः संसदमा पछिल्लो समयमा कानून निर्माणदेखि नीतिगत रूपमा सुधारका लागि भएका विभिन्न विरोध र समर्थन र संवादको विषयमा कुराकानी गर्यौं भने दलितका सवालहरू सम्बोधन गर्नको लागि सरकार र संसदले कसरी काम गर्नुपर्छ भन्ने बारेमा पनि उहाँसँग कुराकानी गर्यौं अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। सरकारले आगामी आर्थिक वर्षको भौतिक र डिजिटल पूर्वाधारलाई प्रमुख प्राथमिकता दिँदै आज बजेट ल्याउँदैछ। यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले 18 खर्ब 90 अर्ब रूपियाँको बजेटको सीमा निर्धारण गरेकोमा यो पटक भने त्यसभन्दा 3 देखि 3.5 खर्ब ठूलो बजेट ल्याउने तयारी गरेको छ। यसअघि अघिल्लै चुनावी सरकारले गत फागुनको तेस्रो साता चालू आर्थिक वर्षको बजेट भन्दा पनि घटाएर 19 खर्ब तलको सीमा निर्धारण गरेको थियो। तर चुनावपछि बनेको नयाँ सरकारले पूर्वाधारमा लगानी विस्तार गर्ने मात्रै होइन, कर्मचारीको तलब समेत वृद्धि गर्ने गरी बजेटको आकारमा सम्झौता नगर्ने नीति लिएको स्रोतले जनाएको छ। चालू आर्थिक वर्षको बजेटका आधारमा अद्यावधि गरिएको मध्यकालीन खर्च संरचना ले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 28 अर्बसम्मको बजेट ल्याउन सक्ने सुविधा दिएको थियो। तर विगत वर्षदेखि नै स्रोतको समस्या समेतलाई विचार गरेर बजेट सीमा कम राखिएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। साथै सैनिक मंच टुडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ। सैनिक मंच बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने भएको छ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नेछन्। टुडीखेलको कार्यक्रमलाई बालेनले सम्बोधन नगर्ने, अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने भएका छन्। उनले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निवासमा पत्र पठाउनु भएको थियो। प्रधानमन्त्रीको सचिवालयले सैनिक मंच टुडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ। दाङमा चालू आर्थिक वर्षको 10 महिनामा 38 विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा नेपाली नागरिकसँग विवाह गरेका 38 जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका हुन्। नेपाली युवाहरूमा विदेशी महिलासँग विवाह गरी बुहारीका रूपमा भित्र्याउने प्रचलन बढ़दै गएको छ। विदेशी रोजगारी, उच्च शिक्षाका लागि विदेशी क्रम र सामाजिक सञ्जालको बढ़दो पहुँचका कारण राष्ट्रिय स्तरमा नेपाली युवाहरूको वैवाहिक सम्बन्ध जोडिने क्रम बढ़ेको हो। नेपालको संविधान अनुसार विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेपछि वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था रहेको छ। नेपालको संविधानको धारा 11 उपधारा 60 यस सम्बन्धी व्यवस्था गरिएको छ। दाङमा सीमावर्ती क्षेत्रमा भारतीय महिलासँग नेपाली युवाले विवाह गर्ने प्रचलन रहेको प्रशासकीय अधिकृत विजय गौतमले बताउनुभयो। वैवाहिक सम्बन्ध हालका वर्षहरूमा युरोप, अमेरिका, अस्ट्रेलिया तथा अन्य एसियाली मुलुकहरूमा समेत विस्तार भए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने विदेशी अधिकांश महिला भारतका रहने बताउनु भएको छ। दाङमा गत साउनदेखि वैशाख महिनासम्मको अवधिमा 38 जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार साउनमा 4, भदौमा 3, असोजमा 2, कार्तिकमा 4, मंगसिरमा 6, पुसमा 3 जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्। यस्तै माघमा 5 जना, फागुनमा 3 जना, चैतमा 4 जना र वैशाखमा 4 जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोग सम्बन्धी 3 दिने तालिम हिजो बिहिबारदेखि घोराईमा शुरू भएको छ। ज्योतिपुञ्ज एजुकेशनल घोराई दाङद्वारा संचालित घोराई उपमहानगरपालिका वडा नम्बर 15 भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराई उपमहानगरपालिका वडा नम्बर 2 रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल बोर्डिङ स्कूल
शिक्षकका लागि तालिम शुरू गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो। तालिममा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको परिचय र यसका टूल्स, एआईको आधारित प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था, एआईमा आधारित शिक्षण सामग्री निर्माण र त्यसको प्रयोग, एआईको व्यावहारिक प्रयोग र कक्षा कोठामा प्रभावकारी प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगत्मक अभ्यासमा आधारित तीन दिनसम्म प्रशिक्षण दिइने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो। तालिमको प्रशिक्षकमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको प्रभावकारी प्रयोगका विज्ञ होमराज खड्का हुनुहुन्छ। र जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित अन्य हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाएको छ। महाशाखा अनुसार सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ। यसै गरी आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र बागमती, गण्डकी र कोशी

0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
5: यो दाँत दुखेर मर्नु भयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
5: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
5: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
6: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
7: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
8: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
11: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
8: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
11: 98-41-68-47-46।
8: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।

0: एक गते देखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
2: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
3: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईँकै हातबाट छात्र
0: लाली बजार,
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ लिनुहुन्छ है मम?
5: के टेन्सन लिएर
0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: जाँदैन भन्ने अवस्था भयो के होइन? अहिले तपाईँको के अरे उखुमा मल
9: भनेको चौतर्फी बालीमा चाहिँ मल प्रयोग बढ्यो, त्यसमा पनि रासायनिक मलको प्रयोग बढ्यो, प्राङ्गारिक र जैविक मलको प्रयोग चाहिँ घट्यो। तपाईँले जोड्न खोजेको कुरा यो
8: एकदमै हो।
9: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले मलकै प्रसंग जोड्दै गर्दाखेरि जुन अघि मौजदात मल सरकारसँग छ भनेर जोड्नुभयो, यहीँनिर फेरि एउटा चासो आएको छ जुन चासोलाई मैले राख्न खोजे। सरकारले यो मल मौजदात किन राख्छ किसानलाई नबाँडेर?
8: त्यस्तो होइन, होइन यो बुझाइ त्यस्तो कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले अघि पनि भने डिपोमा मल आएपछि प्रदेश समितिको बैठक बस्छ। पहिला
9: मलको चासो है, सरकारले किन राख्छ हामीलाई किन दिँदैन भन्ने
8: राखेको होइन, म त्यही बुझाउन खोजेको। मल आएपछि चाहिँ हाम्रो पहिला प्रदेशमा जाने पनि प्रतिशत छ के, हामीले जहाँ धेरै खेती हुन्छ, जहाँ धेरै मलको आवश्यकता हुन्छ, जहाँ धेरै मलको माग हुन्छ, यहाँ चाहिँ बढी मल परिचालन गर्ने गरिकन हामीले कार्यविधि बनाएको छ। उदाहरणको लागि जस्तै मध्य प्रदेशको 8 जिल्ला छ नि, तर नेपाल भित्रिने कुल मलको 29% मध्य प्रदेशमा जान्छ। त्यस कारण हामीले 6 आधारमा मल वितरण गर्छौं होइन, कोटा लाउने भनेको। एउटा चाहिँ खेतीयोग्य जमिन, एउटा चाहिँ सिंचाईको उपलब्धता, अर्को भनेको चाहिँ तपाईँको त्यहाँ मागको अवस्था, अर्को भनेको विगतको खपतको अवस्था, र अर्को भनेको चाहिँ त्यो प्रदेशले आफूले ठानेको व्यावसायिक बाली वा उसले प्राथमिकतामा राखेको बाली, यो लगायतको विषयमा चाहिँ हामीले कोटा दिन्छौँ। त्यसो गर्दा चाहिँ जहाँ धेरै मलको माग छ, जहाँ धेरै खपत हुन्छ, त्यहीँ नै मल पुर्याउने नीति हो। त्यही बमोजिम मैले उदाहरण दिएँ यहाँहरूलाई, कर्णालीमा त हाम्रो 2% पनि जाँदैन होइन, गण्डकीमा 3% हाराहारीमा जान्छ, त्यसपछि कोशी प्रदेशमा जान्छ, लुम्बिनीमा जान्छ।
9: कर्णालीको अभ्यास त अब अर्ग्यानिक प्रदेश एउटा अभ्यास पनि सुरुवात भएको हुँदाखेरि अलिक कमै मात्रामा किसानहरूले मल खोज्नुहुन्छ भन्ने एउटा सामान्य बुझाइराखौं। त्यसै गरी अब अगाडि बढ्नुपर्नेछ भनेर पनि चर्चा परिचर्चा शुरू हुन थालेका छन्। जुन सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि अहिले चाहिँ अब जैविक मलमा अनुदान भनेर जोड्न खोज्दैछ सरकारले। फेरि पनि यहीँनिर मैले चासो राखौं, कृषि तथा वन र पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठज्यू, किसानलाई सरकारले रासायनिक मल पुर्याउन नसकेर यहाँनिर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा चाहिँ जैविक र यसतर्फको खेतीमा चाहिँ अगाडि जाने कुरा आयो भनेर किसानले गुनासो गर्नुभयो भने यसको जवाब तपाईँले के दिनुहुन्छ?
8: मैले अलिकति अघि पनि भने त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ। एउटा चाहिँ हाम्रो माग अत्यधिक बढेको छ र हाम्रो निर्भरता चाहिँ रासायनिक मलमा मात्रै भयो के, यो माटोको स्वास्थ्य मैले धेरै वर्षदेखि भन्दै गरेको, यो माटोको स्वास्थ्यको हिसाबले पनि दिएको छैन, राज्यले पनि यो धान्न सक्दैन। यहाँनिर यहाँलाई बताउँ, यो सान्दर्भिक हुन्छ, रेडियो सुन्नुहुने श्रोताहरूलाई थाहा नहुन सक्छ, युरियामा अहिलेको मूल्य 1 किलोको 160 रुपियाँ पर्छ। उहाँहरूले 15 रुपियाँमा तपाईँको सहकारीले लिने 15 सबेत गरिकन 1 रुपियाँ त्यसमा जोडिन्छ, 16 रुपियाँ भयो, 1 रुपियाँ लिन पाउँछ, बाँकी ढुवानी तिरेर मल पाउने हो। तर राज्यलाई त्यसबाट आउने भनेको जम्मा जम्मी 15 रुपियाँ हो। 160 रुपियाँमा 15 रुपियाँ किसानको, ढुवानीको कुरा त अर्को भइहाल्यो होइन, 15 रुपियाँ किसानको, 145 रुपियाँ 1 किलो मलमा राज्यले अनुदान दिइरहेछ। डीएपीको 170 रुपियाँ पर्छ। किसानलाई यो अनुमान छैन, एउटा त्यो कुरा। र त्यही कुरालाई आधार मानेर मैले के भन्न खोजेको भन्नुहुन्छ भने, हामीले हिसाब निकालेका छौं, अहिले हामी यदि 6 लाख टन मात्रै किसानलाई आजको मूल्यमा र आजको अनुदानको दरमा हामीले मल उपलब्ध गराउने हो भने 80 अर्ब रुपियाँ चाहिन्छ। मन्त्रालयको
9: अझै 30 अर्ब थपेर
8: पर्छ होइन, लागि मात्रै, हजुर, त्यो खालको अवस्था छ। त्यसकारणले यो राज्यले ठेक्न सक्दैन भन्ने कारण चाहिँ त्यो हो।
9: 50 अर्ब त मलकै लागि तपाईँ र मातहतका निकायले मागै गरेको अवस्था छ अहिले नै,
8: एकदमै
9: कुल मन्त्रालयको बजेट हो।
8: त्यो खालको अवस्था भएको हुनाले चाहिँ किन सकेन राज्यले भन्ने कुराको मेरो जवाफ यो रहन्छ। अनि अर्को कुरो, अघि यहाँले मौज्दा छ भन्नुहुन्छ किन जान दिनुहुन्न भन्ने कुराको, त्यसको अलिकति यस्तो हुन्छ कि तपाईँको, हामीले त
9: होइन, मैले भनेको होइन,
8: बुझ्नुपर्छ, उहाँले बुझ्नुपर्छ। त्यसको कुरा के हुन्छ भन्नुहुन्छ भने, त्यहाँ मल डिपोमा आइसकेपछि कोटा लाग्नुपर्छ होइन, कोटा लाग्नको लागि त्यो समिति बसेर, कोटा त तुरन्तै लाग्छ, त्यसमा समय लाग्ने कुरो भएन। कहाँनिर चाहिँ अलिकति रहन सक्ने सम्भावना हुन्छ भन्दाखेरि, कोटा त लाग्यो, पालिकालाई गयो, जस्तो हाम्रो तराईको हकमा 10 दिनभित्र कोटा उठाइसक्नु पर्ने भन्ने छ, पहाड़को हकमा 15 दिनमा र उच्च पहाड़को हकमा 21 दिनमा उठाइसक्नु पर्ने भन्ने छ हो। त्यो चाहिँ लगातार रूपमा उहाँले नउठाउँदाखेरि चाहिँ मौजदा देखिने हो, एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ हाम्रो मुख्य बाली भनेको धान सिजन हो,
9: अहिले जुन अहिले सिजन
8: सुरु हुँदैछ, हामीले चाहिँ हाम्रो समग्र प्रयास चाहिँ धान सिजनमा फोकस छ। त्यसको मतलब हामीले मल अरूमा नदिने भन्ने होइन, मल गइरहेछ अहिले पनि, तपाईँलाई बताउँ, अहिले हाम्रो दैनिक रूपमा 500 टन भनेको कति भयो भन्नुहुन्छ भने 5-6 हजार क्विन्टल होइन, 5-6 हजार क्विन्टलदेखि तपाईँको 2500 टन भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 25,000 क्विन्टल दैनिक रूपमा हाम्रो त डिपोबाट सहकारीहरूमा गइराखेको छ, त त्यो त तथ्याङ्कले देखाउँछ, जो जसले पनि हेर्न सकिन्छ।
9: मल वितरणको प्रक्रिया
8: एउटा स्वचालित प्रक्रिया छ एक हिसाबले, त्यो गइराखेको छ। त्यसका बावजुद पनि मल आउने अनि त्यसपछि गोदाममा भित्रिने त्यसपछि जाने त निरन्तर प्रक्रिया हुन्छ।
9: मन्त्रालयले यसका लागि पछिल्लो चरणमा चाहिँ पारदर्शिता, अनलाइन सिस्टम, कतिपय कुराहरू गरेको छ भनेर पनि तपाईँले यसभन्दा अगाडिको हाम्रो कार्यक्रममा पनि जोड्नु भएको थियो। अघि तपाईँले एउटा चर्चा गर्दै हुनुहुन्थ्यो नि, मैले सन्दर्भलाई अलिकति बदले, अन्तर्राष्ट्रिय परिवेश के छ भन्ने कुराले चाहिँ मलको हाम्रो आपूर्तिको विषयलाई चाहिँ प्रभाव पार्छ, किसानहरूले माग गर्ने एउटा पाटो हो, उहाँहरूले माग गर्न पाउनुहुन्छ भनेर, यो अन्तर्राष्ट्रिय परिवेश र मलको सम्बन्ध खास गरी अहिले चाहिँ के छ?
8: एकदमै सान्दर्भिक प्रश्न उठाउनु भएको छ। अब पहिलो कुरो त, अब हामीले समयमा खरिद प्रक्रिया गरेका थियौं र अहिले हामीसँग मल छ, 3-4 वर्ष अगाडि कोविडको बेलामा हामीसँग यो बेलामा 1 गेडा मल नभएको अवस्था पनि थियो होइन, तर अहिले हामीसँग चाहिँ त 1.5 लाख टनको हाराहारीमा हामी

0: मिडियामा सबैले यो कुराहरू सुनिराख्नु भएको छ, देखिराख्नु भएको छ। तिनवटा कारण भयो, एउटा त ठ्याक्कै हर्मुजकै कारणले मलाउन रोकियो त्यहाँ अवरोध भएर, दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ। तपाईँको कतिपय अवस्थामा त युरियाको मूल्य त गत वर्षको यही अवधिको
1: भन्दा उपभोक्ताको अहिले भान्सा आकाशिए
0: जस्तै
1: मलको चाहिँ सरकारका लागि चाहिँ
0: हजुर
1: मूल्य आकाशिएको
0: छ, दोब्बरले बढेको अवस्था छ। यो कारणले गर्दा यो ठूलो चुनौती हामीलाई भयो होइन। तथापि एउटा त अहिलेको हाम्रो स्टकको कुरा मैले बताएँ, हामी एक हिसाबले सन्तोषजनक अवस्थामा छौं। दोस्रो कुरा भनेको यो जुन जारी यो समस्या छ, यो द्वन्द छ, यसमा विकल्प के हुन सक्छ भनेर सरकारले काम गरेको छ। उदाहरणको लागि चाहिँ हामीले चाहिँ अब छिमेकी मित्र राष्ट्र भारतसँग चाहिँ हामीले यो G2G भन्छ, सरकारदेखि सरकारसँगको खरिदको एउटा सहमति MOU भनिन्छ, MOU छ। त्यो MOU अन्तर्गत रहेर चाहिँ नेपालको कृषि सामग्री कम्पनी लिमिटेडले चाहिँ भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडसँग सम्झौता छ। त्यो सम्झौता अन्तर्गत चाहिँ हामीलाई मल उपलब्ध गराइदिने हामीले भारत सरकारलाई अनुरोध गर्यौं, उहाँहरूबाट अनौपचारिक रूपमै हामीलाई सकारात्मक जवाफ आयो होइन। अनि त्यसपछि चाहिँ हाम्रो जुन पत्रचारहरूको कुराहरू भयो उहाँहरूसँग, त्यसपछि पत्रचार भयो, पत्रचार गर्दाखेरि ठिकै छ तपाईँहरू अगाडि बढ्नुहोस् हामी सहयोग गर्छौं भनेपछि चाहिँ हामीले मन्त्री परिषदमा प्रस्ताव लगेर 80,000 टन 60,000 टन युरिया 20,000 टन DAP खरिदको लागि चाहिँ मन्त्रालयबाट प्रस्ताव गयो। क्याबिनेटले हामीलाई वैशाख 16 क्याबिनेटले हामीलाई चाहिँ त्यो स्वीकृति दियो। त्यो स्वीकृति प्राप्त गरेपछि तुरन्तै हामीले चाहिँ भारतमा चाहिँ हामीलाई चाहिँ पहिलो चरणमा चाहिँ 50,000 मात्रै, किन अब स्रोतको अभाव भयो वर्षको अन्तिममा, त्यसकारण 30,000 टन युरिया 20,000 टन DAP उपलब्ध गराइदिनुलाई भारतमा अनुरोध गर्यौं। उहाँहरूले आफ्नो प्रक्रिया शुरू गरिसक्नु भएको छ, आउने हप्ता हामीले त्यहाँबाट मूल्य प्राप्त गर्छौँ भन्ने अपेक्षा छ। त्यो मूल्य प्राप्त गरेपछि त्यो मूल्य ठिक छ कि छैन, हामीले खरिद गर्न सक्ने नसक्ने भएपछि चाहिँ त्यो मल खरिद प्रक्रिया सुरु हुन्छ। त्यसपछि पनि हामीलाई लाग्न त हेर्नुहोस् त्यसमा 120 दिनभित्र भनिया हुन्छ, हामीलाई भदौमा जो सेकेन्ड टप ड्रेस गर्नुपर्छ वा ढिलो रोपेको होइन धानको टप ड्रेस गर्नुपर्ने हुन्छ, त्यो बेला चाहिँ अब यो अहिले हाम्रो रोकिराखेको मल आएन भने त्यसले हामीलाई निकै ठूलो सहयोग पुर्याउनेवाला छ।
1: हजुर 3 महिना पछाडि
0: हजुर एकदम
1: तपाईँहरूले असारसम्म चाहिँ जे सन्तोषजनक अवस्था छ भन्नुभएको छ,
0: हजुर
1: साउन भदौ पछाडिलाई चाहिँ गाह्रो छ भन्न खोज्नुभयो।
0: हो त्यसैमा पनि मैले थप्न खोजेको, एउटा चाहिँ त्यो मल आएर हामीलाई सहज हुनेवाला छ होइन, त्यो फेरि ग्यारेन्टी आउँछ कि, त्यो चाहिँ ग्यारेन्टी आउँछ भने मतलब जस्तै मूल्यमा यकिन
1: भयोलाई चाहिँ नढाट्नुहोस् है, आउँछ कि आउँदैन ठ्याक्कै भन्नु।
0: यस्तो भने मैले भन्न खोजेको त्यो त अब खरिद प्रक्रिया अगाडि बढ्यो नि, उहाँले दिएको मूल्य फेरि हामीले त लागत अनुमानभन्दा माथि गएर किन्न सक्दैनौँ होइन, त्यो मूल्य चाहिँ हाम्रो लागत अनुमानभित्र पर्यो, किन भन्दाखेरि त्यो त जति मन लाग्यो त्यतिमा खरिद गर्न सक्दैनौँ। त्यो भएपछि चाहिँ हामीले किन्ने हो, अब त्यो भएन भने फेरि उहाँलाई अर्को रिक्वेस्ट गर्छौँ क्या तुरुन्तै। भनेपछि इन्डियाबाट अहिले मल आउने त तय छ, उही समयको मात्रै कुरा भयो एउटा कुरा। दोस्रो कुरा यहाँलाई बताउनु म, दोस्रो कुरा चाहिँ जुन अड्किएका मलहरू छन् नि, अड्किएका मलहरूको बारेमा पनि हामीले चाहिँ त्यो सप्लायरहरूलाई मन्त्रालयमै बोलाएर र कम्पनीहरूले पनि आफूले बोलाएर उहाँलाई ताकेता गरे गरे हुनुहुन्छ। यसको फलस्वरूप अहिले मैले 30,000 टन DAP कुरा गरेँ होइन, त्यो चाहिँ हर्मुज खुलेको भोलिपल्टै त्यहाँबाट आउँछ नेपालमा, त्यसपछि हामीलाई त 2 महिना त बाँकी छ नि त करिब करिब होइन, हो त्यो बीचमा चाहिँ त्यसले हामीलाई एकदमै सहज बनाउँछ। त्यो बाहेक अर्को 30,000 टन DAP पनि हाम्रो दिन्छु भनेर हामीलाई चाहिँ सप्लायरले एकदमै विश्वास दिलाएको अवस्था छ भने 60,000 टन युरिया पनि एकदमै दिन्छु भनेर विश्वास दिलाएको अवस्था भयो। यो सबै आयो भने त हामीलाई कुनै समस्या हुँदैन भन्ने लाग्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ, तर अब चिन्ता गर्न

0: हुँदैन। तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, दिमाग गिल्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिना, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1696 र मोबाइल नम्बर 98478-26001।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
6: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082-562-452
4: 082-562-452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र ₹50 मा।
4: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड खुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: त्यसैगरी अबको खेती र त्यसमा चाहिँ दिगो खेतीको चाहिँ अवधारणा चाहिँ के हो मन्त्रालयको बाटो के हो भनेर चर्चा गरिरहेका छौं खास गरी बजेट सार्वजनिक हुँदैछ एउटा सन्दर्भ भयो यससँगै नीति तथा कार्यक्रम आयो त्यसले समेटेका कुराहरू छन् पर्यावरणीय कृषि त्यसमा पनि तपाईँहरूको हरित मल नीति जैविक मल र बायोचारका चाहिँ कुराहरू यस्ता कुराहरू अहिले अलि धेरै चाहिँ उठ्नुको कारण के हो नीति तथा कार्यक्रमले समेट्नुको कारण के हो फेरि पनि मैले एउटा चासो राखेँ
3: होइन एकदमै यो पनि एकदमै सान्दर्भिक राम्रो कुरा उठाउनु भएको हो अब हामीले त यो मन्त्रालय अन्तर्गत कार्यरत रहँदा लामो समयदेखि यी विषयहरूलाई उठाइआएको र कार्यक्रमहरू गर्दै आएको हो जस्तै हाम्रो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने विगतमा हामीले कार्यक्रमहरू गरेको हो होइन त्यसै गरिकन प्राङ्गारिक मललाई प्रवर्धन गर्ने प्राङ्गारिक मलमा अनुदानै दिएको हो हामीले पहिला त प्राङ्गारिक मलको 50% अनुदान थियो पछि चाहिँ प्रति किलो 10 रुपियाँको दरले पनि अनुदान दिएकै हो त्यति मात्रै भएन प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई मेसिनहरूको आयातमा अथवा मेसिनहरूको मूल्यमा आयात गर्दाको मूल्यमा 50% पुँजीगत होइन अनुदान पनि दिएकै हो होइन यी सबै कुराहरू त सरकारले विगतमा नै गरेको त्यसै गरेर हरियो मलको प्रवर्धन पनि शुरू पहिल्यैदेखि गरेका हो नेपाल सरकारको नीतिमा चाहिँ म कार्यक्रममा म कमी देख्दिनँ पहिल्यैदेखि हामीले यो गर्दै आएको त्यसै गरिकन गोठे मलका कुरा भखारो सुधारका कुरा यी कुराहरू हामीले गर्दै नै आएको तर अहिले आएर चाहिँ यो कुरा अझ बढी आउनुको कारण पनि के भयो त भन्दा अहिले हामीले जुन चर्चा गर्यौं नि रासायनिक मलप्रतिको अत्यधिक निर्भरताले गर्दाखेरि एउटा त यो मल पनि महँगो हुँदै गयो अस्वाभाविक रूपमा अनि राज्यको पनि ठूलो ढुकुटी पनि जाने भयो अनि यसमा सबभन्दा महत्वपूर्ण कुरा माटो हाम्रो बिग्रिँदै गयो होइन त्यसपछि गएर माटो बिग्रिनेमा रासायनिक मल मात्रै भने होइन रासायनिक मलको पनि युरियाको मात्रै प्रयोग गर्दाखेरि माटोमा अम्लीयपना बढ्दै गयो
2: असन्तुलनकै कुरा
3: एकदमै प्रयोग असन्तुलनकै कारणले हो युरियाको मात्रै बढी प्रयोग गर्दा अम्लीयपना बढ्यो त्यसले गर्दा सूक्ष्म जीवाणुको जीवनचर्या त्यसको संख्या यो सबैमा असर पुर्यायो होइन त्यसले गर्दाखेरि चाहिँ जुन माटो एकदमै जीवन्त भएर माटोले नै बिरुवालाई खाद्य तत्त्व दिन सक्थ्यो दिया थियो पहिला त्यो चाहिँ अवरुद्ध भयो यो कारणले गर्दाखेरि चाहिँ माटो त जीवन हो हाम्रो
2: माटो जीवन हो त्यहीँनिर चाहिँ बिरुवाहरूले पनि बोल्छन् खेल्छन् हुर्किन्छन् भन्ने कुरा
3: हो
2: हामीले सम्झनु पर्छ भन्ने तपाईँको भनाइ
3: एकदमै हजुर त्यो कारणले गर्दाखेरि माटोलाई बचाउनु पनि एउटा आवश्यकता भयो अर्को कुरा भनेको चाहिँ हाम्रो जस्तो देशमा यो रासायनिक मलप्रतिको जुन अत्यधिक निर्भरता छ नि त्यसले गर्दा अहिले पनि मैले भनिसकेँ न यो देशको यो अर्थतन्त्रले धान्न सक्ने अवस्था रह्यो होइन किनभने माग त बढ्दो छ होइन तपाईँलाई बताउँ हामीले केही वर्ष अगाडि 50 करोडबाट जम्मा सुरु गरेको हामीले अहिले भर्खर 60 अर्बको कुरा गऱ्यौँ होइन त्यो हिसाबले दिएको छैन धान्न गाह्रो छ राज्यलाई होइन हाम्रो स्रोतको सीमितताले गर्दा अर्को त माटोको स्वास्थ्य बिग्रिँदै गएको छ होइन त्यसै गरिकन यसका पर्यावरणीय असरहरू त छँदैछन् हेर्नुहोस् थुप्रै पर्यावरणीय असर छ त्यो कारणले गर्दाखेरि चाहिँ यसको अनि अहिले आएर त फेरि अहिलेको संकट आइलाग्यो अब मलै नआउने हो कि भनेको अवस्थामा
2: संकटहरू बेला बेला दोहोरिरहन्छन् विगतमा चाहिँ कोविड महामारीको संकट तपाईँले अघि सम्झनुभयो त्यसै गरी अहिले हर्मुज जलमार्गमा देखिएको युद्धको चपेटा रूस र युक्रेनको चाहिँ लडाईँ हुँदाखेरिको चाहिँ अरू अन्तर्राष्ट्रिय परिवेशमा पर्दाखेरिको असर यस्ता कुराहरू भोलि पनि नदोहोरिएलान् भन्न चाहिँ सकिन्न तर सरकार अलिक बलियो हुने सरकारले त्यही अनुसार चाहिँ पूर्व तयारी गर्ने र किसानलाई पनि खेती यसरी पनि सम्भव छ भनेर विकल्प दिन सक्नु पर्यो
3: एकदमै त्यही हो त्यसैमा लागेको पनि छ सरकार अघि हामीले चर्चा पनि गर्यौं पहिलो कुरो त अहिलेका 2-3 वटा परिस्थितिको कारणले होइन राज्यको स्रोतको कुरा माटो बिग्रेको कुरा बेला बेलामा आउने यो क्राइसिस त्यसको कारणले गर्दा रासायनिक मलको आपूर्तिमा अवरोध हुन सक्ने सम्भावनाहरूको बीच चाहिँ अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि यो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने एक खालको एउटा उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ र त्यसले चाहिँ हामीलाई मैले सधैँ भन्ने गरेको यो एउटा स्थानीय खाद्य प्रणाली जुन भन्छौ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसे ढुङ्गा मान्न सकिन्छ जुन यो रासायनिक मलबाट क्रमशः हामी यसलाई चाहिँ यसको परनिर्भरता घटाउँदै जाने कुरामा जुन सरकार लागेको छ नीति कार्यक्रमले बोलेको छ अब यो बजेटले त्यो कुरा बोल्नेछ यसको आधारमा चाहिँ हामी चाहिँ एउटा आत्मनिर्भर पुगी एउटा स्थानीय खाद्य प्रणाली विकासमा जाने दिशामा एउटा एकदमै राम्रो प्रयास चाहिँ हामीले गरिराखेका छौँ भन्ने लाग्छ। अब यहाँनिर कुरा गर्दाखेरि चाहिँ कस्तो छ भन्नुहुन्छ भने प्राङ्गारिक कृषि प्रवर्धनको पनि अर्को एउटा कार्ययोजना पनि बनाएका छौँ।

0: होइन होइन, क्रमशः हाम्रो परनिर्भरता घटाउँदै गएर हामीले प्राङ्गारिक मैत्री हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुरा त त्यो मैले मात्रै बोलेको कुरा होइन, त्यो त हाम्रो नीतिहरूले, उदाहरणको लागि तपाईँलाई खाद्य प्रणाली रूपान्तरणको नेपाल सरकारले रणनीतिक योजना स्वीकृत गरेका छ।
1: मैले तपाईँ भन्नाले मन्त्रालयको उदाहरणलाई जान्न खोजेको
0: ठिक हो, अनि त्यसमा पनि हामीले चाहिँ यो दिगो खेतीपातीका कुरा होइन, त्यस पछाडि गएर रासायनिक मलप्रतिको परनिर्भरता कम गर्ने कुरा, विषादीको प्रयोग घटाउने कुराहरू त्यसमा पनि बोलेका छौँ। त्यस कारण राष्ट्रको त घोषित नीति नै त हो त बाबा, तर अहिले नै हामी रासायनिक मललाई ट्याक्कै छोड्न सक्दैनौ, तर यसमा मात्रै निर्भर हुन पनि सक्दैनौ। त्यस कारणले त हामीले विकल्पको कुरा गर्यौं, विकल्पमा हामीले अघिल्ला तपाईँ हाम्रो बसाइमा पनि कुरा गरेका छौँ,
1: चर्चा
0: गरेको छौँ। तर छोटकरीमा भन्दा अहिले पनि के देखिन्छ भन्नुहुन्छ भने युरियाको अत्यधिक प्रयोग हुन्छ। त्यस कारणले मेरो मेसेज, मेरो एउटा सन्देश रेडियो सुन्ने श्रोताहरूलाई के हो त भन्दा, युरिया डिएपी पोटास कम्तीमा नाइट्रोजन फस्फरस पोटास मलै हाल्दाखेरि पनि तीनवटा मलको सन्तुलित मात्रा हालिदिनुहोस्। युरियाको त्यसले माटोको स्वास्थ्यलाई गर्ने खराब कुरा अहिले पनि हामीले गरिसक्यौँ, एउटा त्यो विषय। दोस्रो विषय भनेको चाहिँ युरिया डिएपी पोटास मात्रै होइन, हामीले प्रयोग गर्ने प्राङ्गारिक मल होइन, यो जैविक मल, जैविक मलले त तपाईँको माटोलाई स्वस्थ बनाएर त्यहाँ भएका न्युट्रियन्टहरू पनि, त्यहाँ खाद्य तत्व पनि बिरुवालाई दिनलाई सहयोग पुर्याउँछ।
1: सरकारले अहिले अनुदान दिन खोजेको विषय पनि त्यसमा केन्द्रित छ
0: एकदमै, मैले अहिले पनि बताएँ यहाँलाई होइन। अर्को वर्षको लागि हाम्रो अर्ग्यानिक मल अनि अर्ग्यानिक कृषि, जैविक खेती, यसलाई प्रवर्धन गर्ने गरिकन कार्यक्रम आएको छ। हामीले जुन अघि पर्यावरण कृषिको मार्गचित्र भन्यौँ नि, मार्गचित्रमा नै हामीले यिनै कुराहरू बोलेका छौँ, र सरकारले त्यो मार्गचित्रका केही विषयहरू पनि सम्बोधन यो भनौँ न नीति कार्यक्रममा, प्लस अहिले बजेट जुन हामीले प्रस्तुत गरेका छौँ त्यसमा त्यो सम्बोधन छ। त्यस कारणले एउटा त सन्तुलित मात्रा, हामीले फोर आरको प्रिन्सिपल भन्छौँ कि, चार आर, मल सही मात्रामा, सही प्रकारको मल, सही समयमा र सही तरिकाले मात्रै प्रयोग गर्यो भने पनि, खास गरी युरियाको हकमा, नाइट्रोजनको हकमा हो, अरू मलको हकमा चाहिँ अलिक कम, तर नाइट्रोजनको हकमा पुरै के भनेको छ भन्दा, यो विश्वको तथ्याङ्क हाम्रो मात्रै होइन, अहिले प्रयोग भइरहेको मलभन्दा आधी घटाउन सकिन्छ भन्छ। जस्तै सानो अब कृषकहरूलाई सिधै यो काम लाग्ने विषय, तपाईँको युरिया प्रयोग गर्दाखेरि सुरुमा जुन धान रोप्दाखेरि बेसल डोज भन्छ हाल्छौँ नि सुरुमा, त्यो बेलामा युरिया नहाले हुन्छ। उहाँहरूलाई जानकारी गराउँ म, युरियाको कम्तीमा पनि 40% चाहिँ त्यो हामीले प्रयोग गरेको चाहिँ त्यो कि त तल चुहेर जान्छ कि उडेर जान्छ। त्यस कारणले पहिलो लटमा चाहिँ पहिला हाल्दा डिएपी मात्रै हाल्न सकिन्छ होइन, अब त्यसो त अब डिएपी अब महँगो पनि छ, त्यस कारणले पनि हो, अब हामीले आपूर्ति सोचे जस्तो उहाँको माग अनुसार पुर्याउन सकेका छैन। तथापि हामीले प्राविधिक दृष्टिकोणले भन्ने के हो त भन्दा, युरियालाई चाहिँ दुई तीन पटक हाल्नुहोस् पछि, गोड्ने पहिलो गोड्ने दोस्रो गोड्ने बेलामा हाल्नुहोस्, तर चाहिँ डिएपीलाई चाहिँ पहिला रोप्ने बेलामा हाल्नुहोस्, एउटा यो कुरो भयो। त्यसपछि गएर अहिले तपाईँलाई अर्को म बताउँ, थुप्रै विकल्पहरू छन्। हरियो मल एकदमै राम्रो, पहिला हुन्थ्यो पनि, हरियो मल प्रयोग गरौं। यो हरियो मल कम्तीमा हामीले यो 45 दिन भएपछि, 30 देखि 45 दिन भनिन्छ, जोतेर मिलायो भने पछाडि, हिल्याउने बेला मिलायो भनेपछि त्यसले पनि नाइट्रोजनको युरियाको काम गर्छ।
1: तपाईँले गर्दाखेरि मेरो दिमागमा चाहिँ ढैँचा भन्ने आयो,
0: ढैँचा सनै, बेसिकली ढैँचा र मुख्य रूपमा ढैँचा र सनै हो। तपाईँलाई विकल्पमा प्रयोग गर्न सकिने हाम्रो ढैँचाको कुरा गर्ने हो भने एक हेक्टर अथवा 20 रोपनी को चाहिँ हाम्रो बिउको दर चाहिँ 40 देखि 45 किलो भन्छौं, तर त्यसले चाहिँ 20 रोपनीको कुरा गर्दाखेरि चाहिँ 260 किलो युरिया बराबरको काम गर्छ। त्यसै गरिकन तपाईँ गोठे मल हामीले चाहिँ 10 टन अथवा अब अथवा रोपनीमा जाउँ न, रोपनीमा चाहिँ तपाईँले 50 क्विन्टल हाल्नुभयो भने त्यसले 8 केजी युरिया बराबरको काम गर्छ होइन। त्यसै गरिकन गणौले मल चाहिँ 5 टन प्रति हेक्टर भनेको 20 रोपनी भने बुझ्नु होला, 5 टन प्रति हेक्टर प्रयोग गर्नुहुन्छ भने त्यसले 163 किलो युरिया दिन्छ, र यसले हाम्रो सिफारिस मात्रा भनेको 120 किलो नाइट्रोजन प्रति हेक्टर भनेको 6 किलो प्रति रोपनी जुन हामीले सिफारिस छ नि हो, त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यति बराबरको हाम्रो चाहिँ युरिया बराबरलाई त्यसले प्रतिस्थापन गर्छ। त्यसै गरी कुखुराको सुली हामीले सिफारिस 4 टन प्रति हेक्टर भन्छौँ, त्यसले 260 केजी युरिया प्रति हेक्टर बराबरको चाहिँ त्यसले काम गर्छ। यो लगायत एजोला पनि छ, अनि जैविक मलहरू पनि छन्, एजोडोब्याक्टरहरू हाम्रो छ, तिनलाई पनि प्रयोग गर्न सकिन्छ। अनि गौमूत्र एकदमै त्यसलाई हामीले अमूल्य हो त्यो हामीले गुमाइरहेका छौँ। गौमूत्र या गाई या होइन पशुवस्तुको दुइटैको हुने भयो भनौँ न, भैँसीको पनि, त्यो गर्दाखेरि

0: त्यसले एक लिटर बराबर चाहिँ 70 ग्राम देखि यसमा चाहिँ एकदमै व्यापक ऊ हुन्छ, तलदेखि माथिसम्म फरक हुन्छ कि। एक लिटर पिसाब 70 ग्रामदेखि 216 ग्रामसम्म त्यो चाहिँ हाम्रो नाइट्रोजन पाइन्छ,
1: नाइट्रोजन भनेको पाइन्छ,
0: युरियाको स्तर पाइयो, त्यो हाम्रो खेर गरेर चाहिँ हामीले प्रयोग गर्दैनौँ। त्यही भएर त हामीले भगाएर सुधार गरेर पिसाब खेर नफालौं, पिसाबलाई संकलन गरेर प्रयोग गरौं। त्यसै गरिकन अब विभिन्न खालको हामीले झोलमल बनाउने प्रविधिहरू पनि सिकाएको छ, झोलमल प्रयोग गर्न सकिन्छ। अब गोबर मल अथवा भकारोमा हाल्दा पनि किसानहरूले के गरिदिनुहुन्छ, यो सानो कुरा तर वर्षौंदेखि हामीले भनेर पनि उहाँहरूले प्रयोग नगरेको कुरा। एउटा त पिसाब खेर गएकोलाई बचाएर प्रयोग गर्नु पर्यो हेर्नुहोस्,
1: होइन अर्को चाहिँ त्यति धेरै जति पाक्नु पर्ने हो, जति कुहिनु पर्ने हो, जस्तो व्यवस्थापन हुनुपर्ने हो, त्यो चाहिँ हुँदैन
0: हुँदैन। त्यसमा एउटा सामान्य गर्न सक्ने कुरा गर्नुहुन्न कि उहाँहरूले, जस्तो अहिले पनि भनियो नि त, यसमा नाइट्रोजन तत्व चाहिँ उडेर वा चुहेर जान्छ, होइन तपाईँले उडेर जानेलाई बचाउनको लागि कम्ती छापो हालिदिने मात्रै गर्यो भने होइन त्यसले त्यो मल राम्रोसँग कुहुन पनि सहयोग गर्छ हेर्नुहोस्, होइन वर्षाको पानी पनि आउन दिँदैन र यो चर्को घामबाट पनि बचाउँछ। त्यति मात्रै गर्ने एउटा कुरा, दोस्रो कुरा खेतबारीमा लगेर ल ठिक छ, तपाईँ सानो सानो सानो थुप्रो बनाउनु चलन छ हामीहरूको, त्यो थुप्रो कमसेकम एक ठाउँमा बनाइदिएर त्यसलाई सकिन्छ त प्लास्टिकले नभए झ्यासपातले होइन सोतरले, त्यो पनि नभए माटोले पुर्यो भने पनि कमसेकम त्यो नाइट्रोजन तत्त्व जुन उडेर गएर खेर जान्छ भने नि मैले त्यो जान कम हुन्छ। यस्तो सामान्य कुराहरू पनि किसानहरूले गर्नुभएको छैन
1: हो, किसानहरूले गर्नुभएको छैन भने किसानहरूले गर्नुपर्छ, यो खालको चाहिँ चेतना हुनुपर्छ, सचेतनाका चाहिँ काम पुग्नुपर्छ। रासायनिक मलको विकल्प छन्, यी विकल्प किसानलाई दिनुपर्छ। अबका दिनमा चाहिँ किसानले यसरी खेती गर्ने हो, त्यो भयो भने उत्पादन पनि राम्रो हुन्छ, सन्तुलनको यो चक्र यसरी जान्छ भनेर बुझाउने चाहिँ कसले हो त उसो भए?
0: यो पनि उत्तिकै सान्दर्भिक प्रश्न। अब यस्तो भयो कि, अब यो विषयमा हामीले पहिला पनि चर्चा गरेका छौं, अब अहिले हामी तीन तहको सरकारमा छौं होइन,
1: यो विषयको चाहिँ तपाईँले चर्चा गर्दै गर्दाखेरि हरेक जसो कृषिका विज्ञ कृषिका निकायहरूले चाहिँ हामी राज्य पुनर्संरचना अथवा संघीयतामा गइसके पछाडि एउटा चाहिँ कृषिको श्रृङ्खला टुटेको छ भनेर हामीसँग यो कार्यक्रममा बारम्बार भनिरहनु भएको छ। तपाईँले जोड्दाखेरि तीन तहका सरकार त्यसमा चाहिँ पालिकाको भूमिका महत्वपूर्ण छ भनेर भन्नु होला, मैले अगाडि नै पूर्वानुमान गरे, भलै म गलत हुन सकौंला, बुझाइदिनुहोस्।
0: एकदमै सही कुरा हो कि, यसको केही कामहरू भएका पनि छन्। अब यो अलिकति वृहत विषय हो। पहिलो कुरो त हाम्रो संविधानले नै एकल अधिकारको रूपमा कृषिलाई चाहिँ प्रदेश र स्थानीय तहमा राख्यो, त्यस कारणले उहाँहरूको बढ़ी जिम्मेवारी हुने कुरा प्रष्टै भयो। फेरि सँगसँगै साझा अधिकारको सूचीमा पनि राखेको छ संघलाई, तर साझा अधिकारको सूचीमा राख्दै गर्दाखेरि एकदमै सीमित भूमिकाहरू छ। संघको अब तल इकाइ पनि रहेन र संघको संविधानले नै हाम्रो दायित्व पनि हाम्रो त्यो अनुसार अहिले मैले बोले अनुसार भने अनुसार दिएको छ भनेपछि मूल रूपमा प्रदेश र स्थानीय तह हो। तर अब कतिपय पालिकाहरूले प्रदेशको त अब कृषि ठूलो क्षेत्र पर्छ नै होइन, त्यसमा कार्यान्वयनको समस्या केही होला। पालिकाहरूको चाहिँ अहिले धेरै हामीलाई खुशी लाग्छ, केही पालिकाहरूले कृषिलाई उच्च प्राथमिकता राखेर राम्रो काम पनि गर्नुभएको छ, दिगो खेतीपातीको अभ्यासहरू गरिराख्नु भएको छ, त्यसलाई प्रवर्धन गरिराख्नु भएको छ। अझै पनि धेरै पालिकाहरूले चाहिँ अब यो कृषि चाहिँ धेरै प्राथमिकतामा पर्दैन, त्यसको कुरा त बजेटमा कति लगानी गर्नुहुन्छ भनेर पनि हेर्न सकिन्छ। हामीले केही वर्ष अगाडि हेरेका थियौं,
1: पालिकाले अब बजेट बनाउँदैछन्,
0: बनाउँदै हुनुहुन्छ,
1: सरकारको लगत्तै त
0: हो,
1: फेरि चाहिँ चटारो पालिकालाई पनि शुरू हुन्छ, सान्दर्भिक हुन सक्छ कि
0: हो। हामीले प्रतिनिधिमूलक केही पालिकाको हामीले के भन्छ औसत निकाल्दाखेरि चाहिँ जम्मा जम्मी 1.24% मात्र कृषिमा लगानी गरेको भेटिएको थियो, जबकि
1: साह्रै न्यून भयो।
0: एउटा त त्यो विषय छ, अर्को अघि त्यो चेन टुट्यो भन्ने सवालमा आउने विषय थियो उहाँहरूको क्षमता। अहिले त्यो हाम्रो त्यहाँ हाम्रो जुन कर्मचारीहरू हुनुहुन्छ प्राविधिक कर्मचारी, तिनको संख्या थोरै छ, तिनको अनुभव पनि पर्याप्त रूपमा किन छैन भन्दा तिनीहरू चाहिँ भन्नुहोस् न हाम्रा कोही चाहिँ एक गाउँ एक प्राविधिक रूपमा आएको छन्, कुन चाहिँ करारमा अहिले लिएको छ, त्यो हिसाबले त्यो क्षमता पनि पुगेको छैन, संख्या पनि कम छ, सेवा गर्नुपर्ने क्षेत्र ठूलो छ, जान्नुपर्ने विषय धेरै छ, चुनौतीहरू धेरै छन् हो। त्यसलाई चाहिँ उहाँहरूको क्षमता विकास गर्नको लागि प्रदेश र संघले भूमिका खेल्नुपर्ने हो। त्यो सवालमा के छ भन्दाहरू कामहरू चाहिँ नभएका होइनन्, जस्तै प्रदेश नजिकको हो, प्रदेशले हो अलिकति बढी क्षमता विकासमा काम गरिदिनु पर्ने, त त्यसको लागि चाहिँ स्थानीय तहको पनि प्राथमिकतामा कृषि पर्नु पर्यो। र अब अहिले कस्तो छ भन्नुहुन्छ भने कृषिलाई एकदमै सामान्य रूपमा बुझिदिएको छ, जस्तै कृषिमा पालिकाहरूमा धेरै जसो हुने गरेको के हो भन्नुहुन्छ भने अघि मैले भनेका केही राम्रो अभ्यासहरू बाहेक चाहिँ धेरै जसोकोमा कृषिमा उहाँहरूले कार्यक्रम गर्नुभयो भने के हुन्छ भन्दा बिउ ल्याउने बाँड्ने, मेसिन ल्याउने बाँड्ने, अनि यो व्यावसायिक तरकारी खेतीको लागि चाहिने सामान ल्याउने बाँड्ने, भने मतलब सामान बाँड्ने भयो त प्रविधि ओझेलमा पर्यो। अहिलेका यत्र चुनौतीहरूका बीच चाहिँ प्राविधिकको क्षमता बढाउनु पर्ने, किसानको क्षमता बढाउनु पर्ने जुन मुख्य एउटा विषय छ, यत्र धेरै चुनौतीहरू थपिएका छन्। जलवायु परिवर्तनको कुरा, जैविक विविधता ह्रास भएको कुरा, रैथाने बालीहरू जातहरू ह्रास भएको कुराहरू, माटो बिग्रेका कुराहरू, पर्यावरण बिग्रेका कुराहरू, यति ठूल्ठूला विषयहरू छन् नि, यी ठूला विषयहरूले चाहिँ त्यत्रो धेरै प्राथमिकता पाएको देखिँदैन। यसको अर्थ के हो त, हामी दिगो खेतीपातीको बाटोमै त्यति जान सकेका छैनौं। समस्या त्यो हो। अब तीन तहको चाहिँ हामीले भन्ने गरेको, यहाँले भनेको जस्तै त्यसको काम भएको छ भन्दै गर्दाखेरि चाहिँ त्यसका केही उपायहरू छन्। मैले त धेरै वर्ष भयो भन्ने गरेको, हामीले चाहिँ यो अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ, त्यो ऐनको नियमावली चाहिँ बन्दैछ। हो त्यो नियमावलीमा चाहिँ तीन तहको सरकारको दुईटा उद्देश्यको लागि, एउटा माथिबाट चाहिँ प्रविधि जानको लागि र तलबाट चाहिँ सूचना र प्रतिवेदन आउनको लागि, फिडब्याक भन्छ नि, पृष्ठपोषण आउनको लागि त्यस्तो एउटा कानूनी संरचना आवश्यक छ। एउटा कुरा हजुर, यो कृषि विकास रणनीतिमा पनि हामीले चाहिँ कुन सरकारले के गतिविधि गर्ने, त्यो रणनीतिको अहिले परिमार्जनको क्रममा छौं, त्यहाँ पनि कुन सरकारले के काम अथवा के गतिविधि गर्ने भनेर त्यस पनि खुट्याउँदैछन्। यो भएपछि अलिकति यो कार्यक्रममा दोहोरोपना अनि यो लिङ्क टुटेका कुराहरू र त्यस पछाडि गएर कसको के भूमिका भन्ने कुरा अलिक प्रष्ट भएर आयो भने चाहिँ यहाँको जुन सवाल थियो, प्रश्न थियो, त्यसको सम्बोधन हुन धेरै हदसम्म चाहिँ सम्बोधन हुन सक्छ भन्ने लाग्छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रमको अन्तिमतिर पनि छौं। किसानले ढुक्कसँग निर्धक्कसँग खेतीबाली गर्ने अवस्था चाहिँ कहिले बन्ला? रासायनिक मलको हामी यतिका चर्चा गर्यौं, पर्याप्त सिंचाई खै, यसपालि मनसूनमा चाहिँ कतिपय ठाउँमा चाहिँ कम वर्षा हुने भनेर पूर्वानुमान गरिएको छ, यस्ता कुराहरू कमै मात्र चाहिँ चर्चा गरिन्छ। जानेर किसान
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478100 र 98229554555।
9: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
9: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
15: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
19: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
20: सक्कु जे लौ खबर सुने।
19: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
20: आप बेराम पर्ने से बिरुवा करक लाग डाँ से बाहर जाइनी पर्ना।
19: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
20: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
19: ओपीडी सेवा, भर्ना सेवा,
20: कुमेरिक ऑपरेशन सेवा,
19: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
20: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
19: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97-090-65-225,
20: 082-591-101,
19: 591-102,
20: 082-591-103,
19: 591-104 ओ 591-105।
21: सूचना।
18: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
21: हर्निया, हाइड्रोसिल, पेट दुखाई, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
18: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
21: युरिक एसिड, हार्ट जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
18: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
21: स्थान: शंकर मेडिकल हल, घोराही, गौतम नगर टोल, निमाहल रोड, घोराही, दाङ।
18: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
21: सम्पर्क फोन नम्बर 082-562-023,
18: मोबाइल नम्बर 98-478-18-617
21: र 98-478-35-645।
22: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजे मध्यपश्चिम हाइलाइट्स देवा भूषालको नमस्कार। संघीय सरकारले आज दिउँसो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 19 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोड़ सीमा दिएको थियो। त्यस्तै पूँजीगततर्फ 3 खर्ब 47 अर्ब 10 करोड़ र ऋणको सामा ब्याज भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विविधता अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै गरिएको छ। साथै सैनिक मंच टुडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ। सैनिक मंच बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ। टुडीखेलको कार्यक्रमलाई बालेनले सम्बोधन नगर्ने, अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने भएका छन्। उनले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निमल पत्र पठाउनु भएको थियो। प्रधानमन्त्रीको सचिवालयले सैनिक मंच टुडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। महाशाखा अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ। यसै गरी आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम लुम्बिनी, कर्णाली र बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही, मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका केही तराई तथा पहाड़ी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। र दाङमा चालू आर्थिक वर्षको 10 महिनामा 38 विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा नेपाली नागरिकसँग विवाह गरेका 38 जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका हुन्। नेपाली युवाहरूमा विदेशी महिलासँग विवाह गरी बुहारीका रूपमा भित्राउने प्रचलन बढ़दै गएको छ। वैदेशिक रोजगार, उच्च शिक्षाका लागि विदेशी क्रम र सामाजिक सञ्जालको बढ़दो पहुँचका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाहरूको वैवाहिक सम्बन्ध जोड़िने क्रम बढ़ेको हो। नेपालको संविधान अनुसार विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेपछि वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था छ। नेपालको संविधानको धारा 11 उपधारा 60 यस सम्बन्धी व्यवस्था गरिएको छ। दाङमा गत साउनदेखि वैशाख महिनासम्मको अवधिमा 38 जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङको तथ्याङ्कले देखाएको छ। कार्यालयका अनुसार साउनमा चार भदौमा तीन असोजमा दुई र कार्तिकमा चार मंगिरमा छ पुसमा तीन जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन् भने यस्तै माघमा पाँच फागुनमा तीन चैतमा चार र वैशाखमा चार जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली दिवि रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू। होइन, घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27977
11: र 98578-30689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
19: बिमा गराउन जाँदैछु।
18: बिमा किन गर्नु पर्यो सर? बिमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
18: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
18: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
18: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
18: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
21: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
0: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
26: वेटर र वेट्रेस,
2: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
26: सम्पर्क मोबाइल 9841017099, 9841017099।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू
4: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
3: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
4: यातायातको सुविधा भएको,
3: स्वच्छ खाने पानीको व्यवस्था भएको
4: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
3: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क दुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: वेद छत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: गर्न, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857821840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक। यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सड़क निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चरपुर कमला सड़क विस्तार आयोजनामा भइरहेको ढिलासुस्ती विरूद्ध स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन्। उनीहरूले बिहान 1.5 घण्टा सड़क अवरूद्ध बनाएका थिए। सम्झौता भएको 6 वर्ष बितिसक्दा समेत कञ्चनपुर कमला सड़क आयोजनाको भौतिक प्रगति जम्मा 68% मात्रै बोरा भएको छ। सड़क निर्माणमा भएको ढिलाइले कञ्चनपुर कमला सड़क आयोजनाको लागत प्रारम्भिक अनुमान भन्दा 3 अर्ब रूपियाँ बढ़ेको छ। स्थानीय नागरिक व्यवसायी र नेताहरूले आज शुक्रबार बिहान पनि 1.5 घण्टा अवरूद्ध गरेका हुन्। स्थानीयहरूका अनुसार साइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपले ठेक्का लिएको करिब 7 वर्ष बितिसक्दा पनि सड़क निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक शास्ति खेप्नु परेको छ। निर्माण कम्पनीको सुस्त कार्यशैली, वित्तीय समस्या, कोरोना महामारी, रूख कटानमा ढिलाइ तथा विद्युत पोल सार्ने काम समयमा नभएकाले आयोजना पटक पटक पछाडि धकेलिएको छ। अझै 32% काम बाँकी रहेकाले चौथो पटक पनि म्याद थपिन सक्ने अवस्था देखिएको छ। गुल्मीका 2 वटा वडा अध्यक्ष पदमुक्त हुनुभएको छ। नेपाली कांग्रेसबाट निर्वाचित जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्ट पदमुक्त हुनुभएको हो। कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी गराएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित अन्य दलमा प्रवेश गरेको भनी आयोगमा आएको जानकारी अनुसार निर्वाचन आयोगले जेठ 13 गतेको निर्णयबाट उहाँहरूलाई पदमुक्त गरिएको छ। राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 उपनियम 2 बमोजिम दुवैजनाको पद खाली भएको आयोगले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत गुईघाट खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई 17 करोड़ भन्दा बढ़ी बिगो लगाइएको छ। रोजेन्द्र थेगिम जेबी कैलालीको गुईघाट खोलामा 60 मिटर लामो पुल निर्माणका लागि 5,16,12,130.24 रूपियाँमा ठेक्का लिएको थियो। तर डिजाइन अनुसार पुल निर्माण नभएको भन्दै सड़क डिभिजन कार्यालय असामले कम्पनीको ठेक्का रद्द गर्दै 17,99,32,84 रूपियाँ बिगो लगाएको जनाएको छ। कम्पनीले 2068 असार 30 गते सम्झौता गरी 2077 साउन 30 गतेभित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो। सड़क डिभिजन कार्यालय असमका इन्जिनियर विक्रम भुजेलका अनुसार कम्पनीले पटक पटक निर्देशन दिँदा पनि डिजाइन अनुसार काम नगरेपछि ठेक्का तोडिएको हो। कार्यालयले नयाँ ठेक्काका लागि 35 दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ। तर हालसम्म कुनै कम्पनीले निवेदन नदिएको इन्जिनियर भुजेलले जानकारी दिनुभयो। र संघीय सरकारले आज दिउँसो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार लगानी, आकर्षण तथा प्रबन्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुसार अनुमान समितिले लगाएको 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 19 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालूतर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोड़को सीमा दिएको थियो। यस्तै पूँजीगततर्फ 3 खर्ब 67 अर्ब 10 करोड़ र ऋणको सामा ब्याज भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ।
बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही बाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औंलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916070,
1: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुशीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
8: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
11: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
12: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
13: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
12: तालिममा दिइने विषयहरू:
13: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
13: जापानिज सुशी तालिम,
12: वेटरेस,
13: टुरिस्ट गाइड।
12: हाम्रा विशेषताहरू:
13: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
12: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
13: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
12: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
13: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
12: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
13: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
14: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू:
15: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
14: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
15: यातायातको सुविधा भएको,
14: स्वच्छ खाने पानीको व्यवस्था भएको
15: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
14: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449-73-033, सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478-41-639, श्री माध्यमिक विद्यालय सौडियार दाङ।
16: सूचना
17: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
16: हर्निया, हाइड्रोसिल, पेट दुखाई, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
17: पुरूषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
16: युरिक एसिड, हात जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
17: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
16: स्थान: शंकर मेडिकल हल, घोराही, गौतम नगर टोल, निमाहल रोड, घोराही, दाङ।
17: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
16: सम्पर्क फोन नम्बर 082-562-0023,
17: मोबाइल नम्बर 98478-18-617
16: र 98478-35-645।

0: रेडियोबाट साथीहरू लागिरहनु भएको छ, सम्पूर्ण साथीलाई म नमन गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई वैदिक आयुर्वेद सेवा प्रणालीले प्रायोजन गरेको छ र वैदिक भन्ने बित्तिकै तपाईँ बिरामी हुनुहुन्छ, रोग लागेको छ अनि विभिन्न मेडिसिनहरू खानुभएको छ तर रोग निको भएको छैन र अब आफ्नै देशमा निर्मित जुन आयुर्वेदिक औषधिहरूबाट चाहिँ आफ्नो उपचारलाई अगाडि बढाउँ भन्ने सोचमा हुनुहुन्छ भने तपाईँले सुनिरहेको नाम हो वैदिक आयुर्वेद सेवा प्रणाली। यो वैदिक आयुर्वेद सेवा प्रणालीलाई यहाँले सम्झन सक्नुहुन्छ, हो आजको यस कार्यक्रमको प्रायोजक रहेको छ। अब आजको म अतिथितर्फ लाग्न चाहन्छु र नेपाली गीत संगीतको क्षेत्र फराकिलो छ, यसलाई अझ व्यवस्थित बनाउनुपर्छ, राम्रो बनाउनुपर्छ अनि त्यसपछि यहाँ सबैजना यात्रा गर्ने वातावरण सृजना गर्नुपर्छ अनि हामी नेपाली भइसकेपछि हामी नेपालीको कला संस्कृति अनि मौलिक परम्परालाई चाहिँ हामीले पुस्तान्तरण गर्दै अगाडि बढ्नुपर्छ र यही सिलसिलामा पछिल्लो समय तपाईँले विभिन्न फ्रेन्चाइज सोहरू मार्फत पनि तपाईँले देख्नु भएको होइन अनि विभिन्न स्टेज कार्यक्रमहरूमा पनि मिठो गीत गाउने अनि निकै राम्रो सम्भावना बोकेर यो क्षेत्रमा केही गरौं है भनेर अगाडि बढ्नुभएकी विशेष गरी उदयपुरको चेली हुनुहुन्छ आज मसँग। उहाँ हुनुहुन्छ रंजिता विश्वकर्मा। हो अब म ढिला गर्दिन, रंजितालाई सबैभन्दा पहिला म इन्द्रणीमा स्वागत गर्छु, त्यसपछि अरू कुराकानी त छँदै नै छ। आराम हुनुहुन्छ?
1: एकदम ठिक छ।
0: के छ अब नयाँ खबर साथीहरूलाई, आजको ताजा चाहिँ के छ?
1: आजको ताजा फूल जस्तै पयाले।
0: यही गीत छ, यही गीतको साथमा अहिले पछिल्लो समय सांगीतिक बजारमा हुनुहुन्छ। केही दिन अगाडि राष्ट्रिय लोक संचारकै नेपाल उपत्यका समितिको आयोजनामा यहाँको गीतको विमोचन भयो होइन, त्यसपछि प्रचार प्रसारको माध्यमले राम्रै फड्को मार्यो। आज आम श्रोता दर्शकले सो गीतलाई हेर्न र सुन्न पाउनु भएको छ। के छ अब यो गीत आइसकेपछिको रंजितालाई माया गर्ने मनहरू त धेरै हुनुहुन्छ नि त होइन, उहाँहरूको प्रतिक्रिया कस्तो आयो?
1: एकदम राम्रो सपोर्ट आएको छ दाई, सियरहरूदेखि लिएर टिकटकहरू बनाउनेदेखि लिएर सपोर्ट राम्रो आइरहेछ
0: भनेपछि राम्रो प्रतिक्रिया छ
1: है।
0: अब हुन त अब गीत संगीतको क्षेत्रमा योभन्दा अगाडि पनि धेरै गीतहरू निकाल्नु भएको छ, सबै गीतहरूले एक किसिमको चर्चा परिचर्चा त बटुल्छन् तर गीत निकालिसकेपछि एउटा सपना हुन्छ नि, जुन सपना बोकेर चाहिँ गीत गरिन्छ, किनभने गीतमा त लगानी ठूलो हुन्छ अनि त्यो लगानी उठाएन भनेदेखि अर्को गीत गर्न समस्या हुन्छ होइन, त्यसले गर्दा जुन सपना यो गीतको लागि बुन्नु भएको थियो त्यो सपना पनि अनुरूपको काम भयो कि भएन?
1: सोचे जस्तो त कहिले पनि हुँदैन रहेछ दाइ खासमा। मैले चाहिँ के लाग्छ भने मलाई चाहिँ त्यो आउने भन्दाखेरि पनि आफूले दिन कतिको सक्छु भन्ने प्रिफेयर गर्छु। अब आउने कुरा त यस्तै छ, गीतहरू बजारमा आइराखेका छन्, दिनमा कति रिलिज हुन्छन्, हजारवटामा एउटा गीत यो निरन्तरता दिइरहेको छु दाइ, एक न एक दिन भइहाल्छ।
0: निरन्तरताको लागि पनि काम गरिरहनु भएको छ, अहिले नदेखिकन भोलिका दिन त देख्छन् नि त होइन, अहिलेको पुस्ताले नदेखि पनि भोलिको पुस्ताहरूले त देख्छन् नि भन्ने एउटा चाहिँ राम्रो बनाएर अगाडि बढ़िरहनु भएको छ। अब तपाईँ योभन्दा अगाडि पनि विभिन्न स्टेज कार्यक्रमदेखि लिएर अब तपाईँ विशेष गरी भोइस अफ नेपालमा रहनुभयो
1: है,
0: भोइस अफ नेपालमा राम्रै सपोर्ट आम श्रोता दर्शकले रंजितालाई दिनुभएको थियो है, कहाँसम्म पुग्नुभयो, कसरी यात्रा शुरू भयो, अलिकति ती सन्दर्भ जोडौं न।
1: भोइस अफ नेपालमा चाहिँ अरूको भन्दा एकदमै फरक यात्रा छ मेरो,
0: सुनाउ न अलिकति।
1: म अडियन्सबाट गएको, म भाग प्रतियोगी भाग लिएर अडियन्स अडिसन दिएर गएको होइन कि, म हेर्न जाने
0: क्रममा
1: अडियन्सबाट चुनिएर गएको हो म, अनि मलाई लाग्थ्यो एक दुई राउन्डसम्म जान्छु होला, त्यहाँबाट त कहाँ जान सक्छु र जस्तो लाग्थ्यो, जब कि मेरो अडिसन छुटेको थियो त्यति बेला, अडिसन दिन पाएको थिइनँ, अनि पछि अडियन्सबाट चुज भइसकेपछि ब्लाइन्डमा सिलेक्ट भए, चारैवटा कुर्सी घुमाउन सफल भए, ब्याटलमा पनि चारैवटा स्टिल पाएँ मैले, त्यसपछि त्यही हुँदै हुँदै भोटिङ पुगेँ, भोटिङमा पनि तीन राउन्डसम्म पास भएर सेमी फाइनलिस्ट भएपछि भोटिङको कारणले आउट हुनु परेको थियो।
0: सबैभन्दा ठूलो कुरा त पैसा नै रहेछ है, प्रतिभा भएर पनि नहुने के कति ठाउँमा चाहिँ होइन, सृजना आफूसँग छ, अब त्यो सृजनाले मात्र म काम गर्छु भनेर नहुने रहेछ नि त, कहिले काहीँ त्यही कहिले काहीँको उसमा रंजिता पनि पर्नुभयो। अब तपाईँले भन्नुभयो अरू फर्स्टमै सिलेक्ट भएर जान्छन् तर म चाहिँ हेर्न जाने क्रममा रहर गीत संगीत प्रतिको हो नि होइन, अब म चाहिँ जान्छु भाइसप नेपाल हेर्न भन्दा भन्दै हेर्दा हेर्दै तपाईँ त्यहीँबाट छानिनु भएको मान्छे, एउटा त्यहाँसम्म पुग्छु भन्ने कल्पना नगर्दा नगर्दै पनि पुगिसकेको अवस्था हुन्छ होइन, अनि एउटा आफूले सोच बनाइन्छ, त्यो सोच बनाए अनुरूप चाहिँ के होला भन्दै जाँदाखेरि आम श्रोतादेखि सबैको अपार माया पाइयो, राम्रै भयो होइन। कति राउन्डबाट तपाईँ आउट हुनुभयो?
1: म सेमी फाइनलिस्ट भयो।
0: सेमी फाइनल भनेपछि
1: टप सिक्सबाट,
0: टप सिक्सबाट तपाईँ बाहिरिनुभयो। तपाईँसँग को को हुनुहुन्थ्यो?
1: कन्टेस्टेन्टहरू हुनुहुन्थ्यो, धेरै नै हुनुहुन्थ्यो।
0: तर सिक्ससम्म आइपुग्दा चाहिँ को को हुनुहुन्थ्यो?
1: सिक्ससम्म आइपुग्दा हाम्रो टप फोर फाइनलिस्ट हुनुहुन्थ्यो, अनि म र एकजना अन्जना सारु मगर
0: हुनुहुन्थ्यो। टप फोर फाइनल भइसकेको थियो,
1: फाइनल हामी दुईजना आउट भएपछि टप फोर फाइनलिस्ट
0: उहाँहरू छानिनु भयो,
1: छानिनुभयो,
0: आउट भयो। कस्तो दुःख लाग्छ, मेहनत गरिन्छ, सारा हुन्छ, अनि त्यसपछि के गर्ने, म चाहिँ यो भोइस अफको विजेता बन्छु भन्ने त ठुलो चाहना हुन्छ नि त
1: होइन,
0: सपना त हो नि एउटा होइन र, त्यही सपना बुन्दै बुन्दै तपाईँ भोइस अफ नेपाल हेर्न जानुभएको त हो नि?
1: मेरो त दाइ खास चाहना त सिजन टूबाटै हो जाने त, तर अब कहिले राम्रो फोन नहुने, आफूले भिडियो पठाउन नपाउने, कहिले के नमिल्ने, अब त्यति बेला पनि रातभरि दोरीमा काम गर्थे मैले, अनि दिन अनि सुत्दै नसुते, अनि त्यो अडियन्समा बसेर
0: त्यो
1: विज्ञप्ति थाहा पाएँ नि त मैले अडियन्सबाट पनि यसपालि चाहिँ चुज गर्ने है भनेपछि, म मेरो फोन छैन राम्रो, म जसरी भयो मैले यहाँ पास गर्नै पर्छ भन्ने भयो त्यो, म नसुति नसुति 24 घन्टै सुत्दिनँ थिएँ, म त्यहाँ जान्थेँ रातभरिसम्म, त्यहाँ 10-11 बजी सुटिङ हुन्थ्यो, म 10-11 बजीसम्म नै
0: बस्थेँ,
1: 4 दिनसम्म पालै आएन, 5 दिन लास्टको दिन बल्ल पालो आएर सिलेक्ट भएको।
0: गाह्रो रहेछ है, सजिलो छैन नि गीत सङ्गीत,
1: सजिलो छैन।
0: तर अहिलेका केही साथीहरूले चाहिँ गीत सङ्गीतको क्षेत्र असाध्यै सजिलो जस्तो गर्नुहुन्छ कि, पैसा छँदैछ, भाका किनिहाल्छु होइन, लय पनि किन्छु, शब्द पनि किन्छु, गाउने मान्छे भइहाल्छ, निकाल्छु भन्ने हुन्छ नि त, त्यसले गर्दाखेरि त अगाडि बढ्न सकिँदैन नि है। तपाईँहरू जस्तो साधना गर्ने, तपस्या गर्ने, अनि यही क्षेत्रमा केही गर्छु भनेर एउटा ठूलो सपना र सोच बोकेर आउनुहुन्छ नि त, त्यो सोच सपना बोकेर आइन्छ, तर यही यस्तै कारणले कहिले आर्थिकका कुराहरू, कहिले भोटिङका कुराहरू, सायद भोटिङ नभइदिएर त्यो ठाउँमा चाहिँ हामीलाई लागेको कि साँच्चीकै त्यो सृजनाको मात्र कदर हुने हो भने आज रञ्जिता विश्वकर्मा विजेता हुनुहुन्थ्यो होला कि, होइन त, हामीलाई त्यही लागेको छ। आदरणीय श्रोता, आज हामीसँग रञ्जिता विश्वकर्मा हुनुहुन्छ, उहाँको फुल जस्तै पहेँलाई यस्तो राम्रो गीत छ, विशेष गरी अब उहाँ भोइस अफ नेपालमा हुँदै गर्दा त्यहीभित्रका कोचहरू मध्येको एउटा कोच होइन, हेम सेन्चुरीसँगको उहाँको सहकारी छ, अलिकति यो फुल जस्तै पहेँलाई केही बारेमा बोलिदिनुहोस् त, कस्तो के, यहाँ त अब तपाईँको ठूलो टिम छ नि, प्रकाश सपुतदेखि अञ्जली अधिकारीदेखि लिएर होइन, प्रकाश सपुत अनि यसमा विक्रम बाबु विश्वकर्मा, असीम चन्द्र विश्वकर्मा लगायत साथीहरू जोडिनु भएको छ, यो फुल जस्तै पहेँलाई कसरी सृजना भयो, के भयो, त्यसपछि प्रकाशलाई राख्ने अञ्जलीदेखि लिएर खेमकै कुराहरू जोडौँ न अलिकति, तपाईँ त अब त्यही भोइस अफ नेपालमै हुनुभएको मान्छे, अब तपाईँ फेरि प्रमोदको टिममा हुनुहुन्थ्यो, खेमसँग गीत गर्नुभयो होइन, जोडौँ न।
1: यो एकदमै लामो हाम्रो यो प्रोजेक्ट एकदमै लामो चल्यो, लगभग 3-4 महिनाको प्रोजेक्ट हो हाम्रो यो, अनि गीत बन्यो असीम चन्द्र विश्वकर्मा जो यसको गीतको सर्जक हुनुहुन्छ,
0: शब्द लेख्नु भएको छ,
1: हजुर, अनि उहाँले गीत बनाउनु भयो, अनि बहिनी एउटा डमी हालिदेऊ न भन्नुभयो, अनि दाइ यस्तो पनि गीत के गाउने र भने, दुई जम्मा दुई टिकाको अनौठो गीत थियो क्या यो सुरुमै सुन्दाखेरि, अनि एकदमै फरक छ क्या यो गीत, अनि म त्यति बेला नि प्रोग्राम जान हतार थियो मलाई, अनि त्यहाँ गएर डमी हालिदिएँ मैले 1DB स्टुडियोमा गएर, अनि त्यो डमी ठ्याक्क मैले हालेर म त निस्केर गई प्रोग्राममा, मेरो फ्लाइट थियो, गई पछि दाइले पठाउनु भयो कि यस्तो भएन नि डमी भनेको थियो, गीत जति सुन्छु दाइ उति मजा आउँछ, जति सुन्छु उति राम्रो लाग्छ, जति सुन्छु ल यो दाइ यो गीत त मलाई जसरी पनि गरिदिनु पर्यो भन्ने भयो, यो चाहिँ खासमा सिङ्गल केटीको लागि बनाउने गीत भन्ने थियो, पछि सल्लाहहरू पाउँदै गयौँ हाम्रो सर्जकहरू गरेर, अनि खेम दाईको भोकल राख्ने नि त भनेपछि खेम दाईले स्वीकार्नु भयो, दाईको भोकल राख्यो, अलिक म गाह्रै थियो दाईलाई पनि, अब पक्रिनै गाह्रो फेरि
0: माथि, अब यही स्टेज प्रोग्रामहरू, फ्रान्चाइज सो, हरेक सोहरूले, मौलिक सोहरूले गर्दा पनि भ्याइ नभ्याइ छ नि कहिले विदेशका प्रोग्रामहरू है त्यो समय हेर्ने कहिले काहीँ त मलाई लाग्छ एउटा बरु सहायक साथी राखेर हुँदा पनि त्यति गाह्रो छ कि
1: गाह्रो छ. अनि मलाई यो गीत मलाई खेमदाईसँग गीत गाउन पहिल्यैदेखि धेरै वर्षदेखि चाह हो. दाईले भित्र स्टुडियोमा भोकल हालिराख्दाखेरि मेरो भोकल सुनेर दाईले आफ्नो भोकल हालिराख्दा म बाहिर आँसु झारिरहेको थिएँ क्या. मैले यो दिन पनि आयो यो दिन पनि पुरा भयो भनेर म रोइरहेको थिएँ. म अनि पछि भोकल सकियो गीत रेडी भयो एकदमै उत्कृष्ट भयो गीत. अनि सबैले अब यो भिडियो त राम्रो मैले अस्ति पनि विमोचना भनेको दाईहरूलाई त गीत यस्तो बवाल छ भिडियो पनि उस्तै चाहिन्छ है भनेर सल्लाह आउन थाल्यो. जति पनि सुन्नुहुन्थ्यो दाईहरूले सल्लाह दिन थाल्नुभयो. अनि अब के गर्ने भनेपछि भगवान्ले जुटाइदिनु हुँदो रहेछ कतै न कतैबाट जुटाउनु भयो अलिअलि अलिअलि गरेर रेस्पोन्सहरू आयो सहयोगहरू आयो गीतकार भिडियो गर्न सफल भए. भिडियो प्रकाश दाईलाई पनि पक्रिन एकदमै गाह्रो थियो. दाईको फिल्म रिलिज हुँदै थियो परालको आगो. अनि त्यो बीचमा धेरै अब दाईलाई पर्खिन पनि पर्यो एक महिनै जति प्रकाश दाईलाई पर्ख्यौँ हामीले. अनि त्यो बावजुद पनि सबै गरेर लडेर उठेर
0: अहिले बजारमा छ. यो मे 22 रिलिज भएको थियो
1: है.
0: अब त्यो भनेको कति गते थियो? 6 गते थियो
1: होइन? 8 गते.
0: 8 गते थियो भनेको जस्ट
1: जेठ 8 गते
0: यसको विमोचन भयो. त्यही दिनमा रिलिज थियो.
1: आज ठ्याक्कै एक हप्ता
0: ठ्याक्कै भएछ. आजकै एक हप्ता थियो अनि आज नै आज हामीले यसरी बोल्न पायौं. अब यो गीतमा खेम सेन्चुरी रञ्जिता यहाँको आवाज छ. विक्रम बाबु विश्वकर्मा कस्तो मिठो शब्दहरू लेख्नुहुन्छ. संगीत पनि भर्नुहुन्छ. अनि एसबीएन किस्मतले अरेन्ज र मिक्सिङ गर्नुभएको छ. मदन रेग्मी मादलमा, रत्न विश्वकर्मा बाँसुरीमा, अनि सहनाईमा शिशिर परियार लगायत हुनुहुन्छ. अब यो यहाँकै अफिसियल अडियो भिडियो चाहिँ आफ्नै युट्युबबाट छँदै नै छ. एकेन्द्र सारा शंकरले निर्देशन गर्नुभएको रहेछ. अनि यसमा राजाराम सिंह खड्डादेखि लिएर धेरै जोडिनु भएको छ. अनि भिडियोमा चाहिँ प्रकाश सपुत, अञ्जली अनि एकेन्द्र सारा शंकर भइनै हाल्नुहुन्छ. ल ठिक छ, अब यतिखेर आम श्रोतालाई हामी यो गीत सुनाउँछौ होइन, त्यसपछि अन्य कुराकानी जोड्छौ. किनभने रेडियो सुन्ने साथीहरू दूरदराजमा हुनुहुन्छ, कुना कन्दरामा हुनुहुन्छ होइन. अनि रेडियो सुन्दै गर्दा रञ्जिताका बारेमा डिजिटल माध्यमबाट थाहा पाउनुभएका साथीहरूले पनि थाहा पाउनु भएको छ. तर रेडियो सुन्ने साथीहरूको लागि कतिको लागि चाहिँ रञ्जिता भन्ने हुन्छ नि त, ओहो रञ्जिता कस्तो राम्रो गीत रहेछ, रेडियोमा त गीत सुनिरहन्थ्यौं भन्नेहरूको लागि पनि आज तपाईँ प्रत्यक्ष रूपमा हुनुहुन्छ. त्यसैले पनि यी प्रसंगहरू हामीले जोडिरहेका छौं. इसा, अब हामी फूल जस्तै पहिलै गीत बोलको गीत राख्छौं, त्यसपछि आउँछौ यतिखेर पनि यो गीत.

0: देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। आज हामीसँग रञ्जिता विश्वकर्मा हुनुहुन्छ र रञ्जिता विश्वकर्माको फूल जस्तै पहेँलै बजारमा छ, मैले यहाँलाई सुनाइसके। यो गीतसँगै यहाँलाई म स्वागत गर्न चाहन्छु। रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं काठमाडौँबाट। यो आवाजलाई देशैभरका 120 भन्दा बढ़ी रेडियो स्टेशनबाट लाइभ सुन्न सकिन्छ। अनि भनिसकेका छु, फेसबुकमा छौं, टिकटकमा छौं, अनि नेपाली पात्रो, हाम्रो पात्रो होइन, अब तपाईँलाई जे सजिलो हुन्छ रेडियो सुन्नको लागि। पहिलासम्म रेडियो नै कुर्नुपर्ने, रेडियोमै सुन्नुपर्ने, ठूलो बजार बोकेरै हिँड्नुपर्ने, त्यो खालको अवस्था छैन। अहिले डिजिटल माध्यमबाट पनि रेडियोलाई मजाले सुन्न सक्नुहुन्छ। अब रञ्जिता, भर्खरै फूल जस्तै पहिलाई कस्तो राम्रो गीत सुनायो नि त, होइन? क्या नाच्न मन लाग्छ कि भनौँ, यो गीतको धुन सुन्दा पनि अस्ति विमोचनमा पनि निकै रमाइलो भएको थियो। अन्तर्वार्ताको क्रममा तपाईँहरू बसिरहँदा पनि रमाइलो भएको थियो, होइन? जहाँ चाहिँ हाम्रो खेम सेन्चुरी, यहाँ अनि हाम्रो विक्रम बाबु होइन, अनि एकेन्द्रदेखि लिएर सबैजना बस्नु भएको थियो, रमाइलो भएको थियो। र त्यो विमोचनले पनि राम्रो खालको एउटा माहौल चाहिँ सृजना गरेको। अनि हाम्रो रञ्जितालाई चाहिँ अब त्यो विमोचन बस्नु भएको थियो, रमाइलो भएको थियो। र त्यो विमोचनले पनि राम्रो खालको एउटा माहौल चाहिँ सृजना गरेको। अनि हाम्रो रञ्जितालाई चाहिँ अब त्यो विमोचन कम हुँदै गएको छ नि, अहिले विमोचन थाहा छ नि होइन, तर रञ्जिताले चाहिँ म विमोचनै गर्छु यो गीतको भन्ने एउटा सोच बनाउनु भयो। यसको लागि चाहिँ हामी संसारको एकदम नमन
1: सानो उमेरदेखि आएको, अनि मसँग आफूले सक्ने थिएन दाइ पहिलादेखि, तर जुन दिन मैले सक्छु विधि विधान पुरा क्षेत्रमा केही गर्छु भनेर लागेको, मैले 9 वर्ष 10 वर्ष कम्प्लिटै
0: भइसक्यो।
1: म एकदमै सानो उमेरदेखि आएको, अनि मसँग आफूले सक्ने थिएन दाइ पहिलादेखि, तर जुन दिन मैले सक्छु
0: मैले
1: विधि विधान पुरा गर्छु भन्ने मेरो एउटा
0: विधि र विधान पुराएरै फुल जस्तै पहिलै गर्नुभयो। अनि अनि अनि
1: अनि अब चाहिन्छ नि हामीलाई, हामी कला एउटा कलाकारलाई सफल बनाउन नै सबैभन्दा ठुलो पत्रकारिताको हात हुन्छ भन्ने कुरा हामीले सुन्दै आएको पहिलेदेखि। हामीलाई चाहिन्छ चाहिन्छ, यो सुखमा होस् दुःखमा होस् यो पत्रकार
0: उहाँहरूले यति धेरै सहयोग गर्नुहुन्छ, उहाँहरूलाई पनि यो माध्यमबाट सहयोग गरौँ न भन्ने चाहिँ रञ्जितालाई लाग्यो, होइन? त्यसपछि संसारकर्मी नेपाललाई विमोचनको लागि सम्झिनु भयो है। एकदम आभारी छौ हामी, एकदम धन्यवाद पनि दिन चाहन्छौ। अब यो सँगै गीत सुनाइसकेका छौं, राम्रो छ, आम श्रोताले मन पराउनु भएको छ। आज हामीले हेर्दै गर्दा जुन भ्यू छ, यो अन्तर्वार्ता पछि यसले राम्रो सफलता हासिल

0: युट्युब यो अफिसियल च्यानलमै गएर हेर्नु होला, हामी आग्रह पनि गर्छौं। अब अलिकति धेरै साथीहरूले सोध्नुहुन्छ गीत संगीतको क्षेत्रमा, रञ्जिताले ल्याएका गीतहरू हेर्दै गर्दा तपाईँका आधुनिक गीतहरू पनि छन् होइन, तपाईँका लोकदोहोरी गीतहरू पनि छन्, सबै खालका गीतहरू गाउनु भएको छ रञ्जिताले। हुन त एउटा कलाकार भइसकेपछि त्यो सबै खुबीहरू चाहिँ हुनुपर्छ, तब मात्र एउटा प्रोफेसनल गायिका बन्न सकिन्छ, त्यो यहाँले बोलेर देखाइसक्नु भएको छ। अब बाटो तय गर्नु भएको छ, हिँडिरहनु भएको छ अहिले, त्यही नै हो होइन। तपाईँ उदयपुरमा जन्मिनुभयो, अहिले कुराकानीको क्रममा मैले त पश्चिमवाला घर भन्ने सोचेको थिएँ, घर खाने नानीको भन्दाखेरि दाइ मेरो उदयपुर हो, मामा घर खोटाङ हो नि भन्नु पनि होइन, त्यसपछि मलाई थाहा भयो तपाईँको घर चाहिँ यता रहेछ भनेर। अब तपाईँ उदयपुर कुन ठाउँको मान्छे हो?
1: उदयपुर मेरो जन्म बसामा भयो, अनि पछि मेरो बाबा चाहिँ एक्सपायर हुनुभएपछि हामी यता कटारी आयौँ, त्यसपछि फेरि अहिले रामपुरमा छौँ, अहिले चाहिँ हामी रामपुरमा घर छ।
0: रामपुर भनेको
1: उदयपुर,
0: उदयपुरकै रामपुरमा घर छ, त्यहाँ चाहिँ बस्नु भएको होइन। अनि तपाईँ पूर्वको मान्छे, गीत पश्चिमेली गाइरहनु भएको छ, हुन त त्यो एउटा संगत हो नि त होइन, जता जता संगत गर्यो त्यतै त्यतै पुगिन्छ भने जस्तै, राम्रोको संगत गरे राम्रो हुन्छ, नराम्रोको संगत गरे नराम्रो हुन्छ। गीत गाउन थाल्नु भएको छ, सङ्गत गीत गाउनेको भएको छ, गीत नै गाउनुहुन्छ होइन। अब तपाईँले अहिले सुरुवातमा भन्नुभएको थियो, मैले सोधेको थिएँ अफेयरमा, हामी यसरी अनएयर नहुँदै, तपाईँको पहिलो गीत कुन हो रञ्जिता भनेको थिएँ मैले, दाइ मैले त 12 वर्षको उमेरमा गीत गाओ भन्नुभयो होइन, सुनौ न त्यो 12 वर्षको उमेरमा कुन चाहिँ गीत गाउनु भएको थियो?
1: एउटा कारण भन्ने गीत थियो, दाइ म भर्खरै काठमाडौँ आएको थिएँ त्यति बेला, अनि
0: सानै उमेरमा काठमाडौँ आउनु भएको
1: छ, उमेरमा काठमाडौँ आएको 11-12 वर्षकै उमेरमा आएको काठमाडौँ। अनि काठमाडौँ आएपछि आएको 3-4 महिनामा, लगभग 6 महिनामा म काठमाडौँ आएको भोलिपल्टदेखि सङ्गीत क्लास जोइन भएको, अनि यहाँ चाबेलमै एनएफ भन्ने दीपक पाठक गुरु हुनुहुन्थ्यो, उहाँसँग मैले सिकेँ, सुरुमा त्यहाँनिर सिकाएको थिएँ, अनि गायिका बन्छु भनेर आएको नि त, अनि गायिका बन्नको लागि त गीत त झिक्नै पर्छ, अनि मलाई चाहिँ लाग्थ्यो रातारात म त खतरा हुन्छ,
0: सानो बच्चा बेलाको माइन्ड त हो नि होइन,
1: टिभी हेर्ने गाउँतिर एकदमै, युट्युब त्यति बेला भर्खर भर्खर आएको, रेडियो सुन्ने, अनि समाचारहरू सुन्ने, अनि खतरा भइन्छ होला गीत झिकेपछि त भन्ने रहेछ,
0: एउटा गीत निकाल्ने बित्तिकै म त पहिला आफूले गाउँमा हेर्दाखेरि टेलिभिजनमा जुन देखेँ त्यस्तै हुन्छ होला नि भन्ने सोचेको थिएँ, सानो भनौँ त एउटा बाल मस्तिष्कले सोचेको कुरा त हो नि, पाइयो नि सोध्न त होइन, त्यसपछि संघर्ष त छँदै नै छ होइन। 12 वर्षको उमेरमा गाउनु भएको गीत सुन्न मन लाग्यो, सोरी गुनगुनाउनुहोस् त
1: एउटा कारण भन्ने गीत छ, एचबी र शैली दाईको शब्द संगीतमा।

0: यति अहिले यति मात्र गुनगुनाउँछ,
1: यस्तो मिठो गाउनु मतलब त्यो एकछिन हुन्छ नि हाम्रो बाहिर इसा पनि उहाँ पनि पुरै मुन्टो यस्तोले हल्लाइरहनु भएको थियो कि है असाध्यै राम्रो गीत रहेछ एचबी रसाइलीले रामे छाप कि कहाँ होइन पातली पातली हुनुहुन्छ नि म धेरै पटक कुरा गरेको छु मैले एचबीसँग अहिले पछिल्लो समय अरेन्जहरू पनि गरिरहेको छु दाइ भन्थे भेट हुँदाखेरि तर अहिले पछिल्लो समय गीतहरू अलिक कमै भएको छ उहाँको पहिला पहिला त अलिक बढी गीतहरू आउँथ्यो त्यो बेलामा उहाँको एउटा टोली थियो युनिक भोजराज बिक एसबी रसाइली विनोद लामा भीमराज बिकहरू आउनुहुन्थ्यो कि त्यो बेलामा त्यो एउटा समय रहेछ होइन तर अहिले अलिक कम नै हुनु भएको छ सायद यो गीत संगीतको बजारको अवस्थाले पनि होला होइन रञ्जिता यी कारणले पनि होला जस्तो लाग्छ सानै बेलामा साह्रै मिठो गीत गाउनु भएको रहेछ होइन त्यस्तो मिठो गीत बजारमा आयो नि
0: छ नि भिडियो छ नि खमेश श्रेष्ठ दाइले डाइरेक्सन गर्नुभएको अनि के थापा मगर दाई हुनुहुन्थ्यो एक्टर गाएको एक वर्ष
1: कति खर्च गर्नुभयो त्यो बेलामा आफैले गर्नुभयो लगानी
0: नाइ नाइ गीत चाहिँ मेरो दिदीलाई रोई कराई गरेर दिदीले पानी कम्पनीमा काम गर्नुहुन्थ्यो पानी कम्पनी जार भन्ने काम गर्नुहुन्थ्यो मेरो दिदीले आमालाई भनेर आमाले कति दुःख गरेर पैसा पठाएर अनि यता गीत निकाले गीत चाहिँ जस्तो तसो त्यति बेला दाई एउटा गीत निकाल्न लगभग मलाई 40,000 जति लाग्यो त्यति

0: 40,000 अहिले
1: 10-12 वर्ष अगाडि हैन त 10 वर्ष अगाडि भनौं न
0: 10 वर्ष अगाडि हैन 4,00,000-5,00,000 बराबर त्यति बेलाको 40,000 हाम्रो
1: हो त हो त त्यति खर्च गरेको है
0: अनि
1: दिदी चाहिँ काठमाडौँमा बस्नुहुन्थ्यो
0: मेरो माइली दिदी मेरो आफ्नै माइली दिदी चाहिँ काठमाडौँमै हुनुहुन्थ्यो दिदी पनि जागिर भिड्नलाई हुनुभएको थियो
1: अनि जागिर पाउनुभयो
0: दिदी त एपिएफ हुनुहुन्छ अहिले त
1: ए हो र
0: हजुर त्यति बेलै
1: एपिएफमा हुनुहुन्छ ठिक छ त सरकारी सेवा होइन राम्रो के भन्नुहुन्छ दिदी आज रञ्जिताको यो एक किसिमको खुसी नै हो नि त्यो सङ्घर्ष गरेको थियो आज जे भयो नि रञ्जिता विश्वकर्मालाई चाहिँ सबैले चिन्छन् त्यो मलाई लाग्छ किनभने तपाईँ भोइस अफ नेपालमा छुट्टै चर्चा छ त्यसपछि रञ्जिता हुन चिनिनु भएको छ आज नेपाली गीत सङ्गीतको क्षेत्रमा गीतहरू एकपछि अर्का आइरहेका छन् सायद दिदीहरूको त्यो तपस्या आमाले ग्रामीण बस्तीमा जम्मा पारेर त्यो पैसा नपाइदिएको भएदेखि त्यहाँमाथि फेरि सानै उमेरमा यहाँको होइन परिवारको यी यावत कुराहरू हेर्दाखेरि त कहिले काहीँ त कस्तो लाग्छ होला है रञ्जिता
0: लाग्छ नि म अहिले मेरो म यहाँ काठमाडौँ आएर म रञ्जिता रञ्जिता हुनु मेरो दिदी र आमाको ठुलो हात छ नि त यहाँनिर अहिले म गाउँमा कता है घाँस दाउरा गरिराख्थे होला अब हामीलाई त सपना देख्न अलाउ थिएन दाई त्यति लो लेभलबाट आएको हामी अनि यो सपना यो गायिका बन्ने यस्तो बन्ने काठमाडौँ जाने भन्ने त हामीले त्यहाँ सोच्न पनि अलाउ थिएन क्या त्यति बेला सानोमा
1: तर त्यो सबै सपना चाहिँ आमा र दिदीले पुरा गरिदिनु
0: भयो दिदी ले एउटा ब्याक सपोर्ट यति दर्रो बनिदिनु
1: अगाडि बढ्छु भन्ने इच्छा शक्ति तत्परता त रञ्जितामा थियो सायद त्यो भगवान्ले सरस्वतीले नै बास बसेको भएर तँलाई यता होइन यतै जा भनेर नै धकेलिदिनु भयो त्यसमा होस्टेमा हिँसे गर्ने सायद दिदी र आमा नभएको भए त गाह्रो हुन्थ्यो नि त
0: होइन
1: त्यही त अब यो यति धेरै आफ्ना सपनाहरू पूरा गर्नको लागि आज सबैको मेहनत छ रञ्जिताप्रति होइन आमा अहिले ग्रामीण बस्तीमा हुनुहुन्छ के भन्नुहुन्छ आमाले अहिले रञ्जिताको भिडियोहरू आउँदा गाउँ बस्तीमा त बेग्लै रमाइलो हुन्छ नि त ओहो छोरीले यो गीत गाइछिन् यो गीत आइछ नि भन्न चाहिँ भन्देलान् होइन त्यो गर्दाखेरि
0: एउटा ठुलो चेन्जेस के भएको छ भन्दा पहिला अब तेरो छोरी काठमाडौँ गएछे केही यत्रो यतिका वर्ष भयो केही हुँदैन अनि अब कसैले गाउँमा नपत्याउने नटेर्ने अलिकति अब गरिब भनिसकेपछि हाम्रो हेर्ने नजरै अर्को हुन्छ नि त अनि त्यो भइराख्दाखेरि म भोइस अफ नेपालबाट एकाएक अनि चर्चामा आइराख्दाखेरि कहिले नबोलाउने मान्छेले पनि देख्दाखेरि पनि नदेखे जस्तो गर्ने मान्छेले नमस्ते गर्न थाले रे आमालाई बाटोमा फोन गरेर मलाई त फलाना फलानाले नमस्ते गरे
1: पहिला यिनीहरूले त हेर्दैनन् थिए
0: हेर्दैन थियो त्यो त्यो चिजले चाहिँ एउटा छोराछोरीलाई ठुलो गर्व लाग्दो रहेछ आमा आमा बुवाले हामीलाई जुन आमालाई थाहै छैन मेरो आमा पढ्नु नै भएको छैन नि त यस्तो के हो यो सङ्गीत के हो गायिका के हो गाय थाहै छैन आमालाई त तर छोरीलाई राम्रो गरेको छ भन्ने चाहिँ आमालाई थाहा भयो नि
1: त आमाको स्पर्शले त्यो थाहा पाउँछ मेरो बच्चाले के गर्दैछ कसो भइरहेछ भन्ने कुरा चाहिँ हामी सोच्छौ हामी धेरै जान्ने छौ भन्ने सोच्छौ तर हामी भन्दा धेरै जान्ने हाम्रो आमा बाबा नै हुनुहुन्छ सायद त्यो जति लाठी हुन् होइन जति उहाँले बुझ्दै नबुझुन् होइन त्यो छोराछोरीको लागि चाहिँ आमा बाबुहरू त्यो हुन्छ अरे जब जब अहिले त अब यो रञ्जिताहरूलाई परेको छैन परेपछि थाहा हुन्छ कि जसरी आज हामीसँग हाम्रो बच्चाहरूले त्यो गर्छन् हामीले आमा बाबालाई त्यसरी नै सोध्ने हो कि आज बच्चालाई चाहिँ अलिकति दुख्दाखेरि हामीलाई दुख्छ नि त मैले सोध्छु मेरो छोरी बाहिरको किसिम उनलाई सुखै सुख होला अथवा त्यहाँसम्म पुग्दाखेरिको गाह्रो अप्ठ्यारो के छ अनि मैले पल पल सम्झिने कुराहरू त मलाई थाहा छ नि त होइन हो त्यस्तै हो के मलाई पनि मेरी आमाले गर्ने मेरो बाबाले गर्ने होइन रञ्जितालाई त्यही त हो नि होइन छोरी आज काठमाडौँमा चाहिँ आमाको मन छोरीप्रति नै छ कि त्यो हुन्छ नि त ठिक हाल्नेको पर्दा नि ठिक छ भनेपछि आज आमा खुसी हुनुहुन्छ छोरीको प्रगति देख्दा कहिले नमस्कार नगर्ने हेर्ने पनि ल है दिदी नमस्ते भन्दाखेरि अनि छोरीको हालचालहरू बताइदिँदाखेरि चाहिँ आज खुसी लाग्छ है अब गीतहरू चाहिँ कतिको गर्नुभएको छ अहिले पछिल्लो समय कति जति गाउनुभयो होला यो क्षेत्रमा आएपछि लगभग हुन्छ नि त
0: पहिला पनि काम गरि नै राख्थे है भोइसमा आउनुभन्दा भोइसमा जब आएँ त्यहाँबाट चाहिँ एकदमै व्यस्त दिनमा मैले दुईटा तिनवटा केही नगर एउटा मैले रेकर्ड गरि नै रहेको छु अहिले पनि अनि प्रोग्रामहरू भयो अहिले पनि
1: आज पनि पोखराको फ्लाइट छ
0: अनि जे होस् अलिकति आफूलाई व्यस्त राख्न पाइरहेको छु योभन्दा अगाडिदेखि लिएर अहिलेसम्म गर्दा त है 100+ भयो
1: गीत भइसक्यो त यो क्षेत्रमा लामो समयदेखि यात्रा गर्नेहरूले गीत कति जति पुग्यो होला भन्दा 40-50 तीन दर्जन जति भयो कि भन्नुहुन्छ तपाईँ 100+ भन्दाखेरि सानै उमेर छ हुन त सानै उमेरदेखि भए पनि अहिले सानै उमेरदेखि गाउन थाल्नुभयो होइन त्यो हिसाबले पनि होला र अहिले जब तपाईँ भोइस अफ नेपालमा गइसकेपछि यहाँलाई गीतहरू बढी आउन थाले आम श्रोताहरूले मन पराएर पनि गीत दिने भए मसँग सिर्जना छ कसलाई दिने त भन्दाखेरि भोइस अफ नेपालमा देखेको रञ्जितालाई दिउन भन्ने पनि कतिलाई पर्यो आवाज सुन्नुभयो होइन त्यो हिसाबले पनि आज दिन प्रतिदिन गीत संगीतका साथीहरू रञ्जितासँग जोडिने रहनु भएको छ त्यसका कारणले पनि गीतहरू धेरै भएका
0: छन् मसँग दुई क्षेत्रको जोडिनु भयो नि त आधुनिक क्षेत्रको पनि लोक क्षेत्रको पनि भएको कारणले
1: हो अनि अहिले कस्तो पन्त छ नि एउटा गीत गर्नुभयो कुन चाहिँ हो
0: दाइले अति मिठो गीत दिनुभएको थियो मलाई हाम्रो के अरे रुने आँसु छैन मसँग
1: रुने आँसु छैन मसँग यो चाहिँ भर्खर पनि
0: भर्खरै आएको छ रिलिज भएको छ भर्खरै कस्तो पन्त दाई कि शब्द संगीतमा मेरो एकदमै ड्रिम सर्जक पनि हुनुहुन्थ्यो दाई
1: अनि उहाँका गीतहरू कुन कुन सुन्नु भएको थियो पहिला
0: धेरै नै सुने लोकगीतहरू जस्तै एउटा भनेर साध्य होइन कि धेरै नै छ
1: गीतहरू खोइदेखि लिएर
0: अनि के अरे लोकगीतहरू हाम्रो रामजी खाँड दाईहरूले गाउनु भएको अन्जु पन्त दिदीहरूले मेरो आदरणीय कोच प्रमोद सरले गाउनु भएको धेरै गीतहरू याद छ मलाई सरको कस्तो दाईको तर एउटा मात्र भन्दाखेरि झ्याप्पै याद
1: होइन ठिक छ परेन उहाँका आधुनिक पनि त्यत्तिकै छन् लोक पनि त्यत्तिकै छन् लोकदोहोरी पनि चलेका छन् आधुनिक पनि चलेका छन्
0: मलाई झ्याप्पै एउटा याद आउने चाहिँ समाजको बन्धन याद आउँछ
1: समाजको बन्धनलाई तोड्नु पर्छ सानो त्यो रामजी खाँडले गाउनु भएको थियो सर्वत्र बजारमा आएको त धेरै वर्षै भइसक्यो त्यो
0: मैले
1: पूर्वमा पनि अति रुचाए पश्चिममा पनि रुचाए होइन त्यो गीतले चाहिँ कुनै एउटा चाहिँ भूगोल समातेन कि त्यसले चाहिँ सारा नेपालीको मन छोयो म मेरो चाहिँ पूर्वतिर कार्यक्रम धेरै बस्थे कि शङ्खुवा सभा खोटाङतिर होइन अनि यता भोजपुरतिर त्यसपछि इलामतिर यता रामेछापदेखि लिएर ओखलडुङ्गा सबै ठाउँहरूमा कार्यक्रम बस्ने यो इन्द्रणी चाहिँ होइन अनि फोनको बसाइमा गीत गाउने बसाइ हुन्थ्यो नि त्यो गीत आउँदै गर्दाखेरि चाहिँ अरू गीत चाहिँ हप्तामा एउटा दुईटा गायो भनेदेखि हप्तामा चाहिँ प्रत्येक हप्तामा चाहिँ यो समाजका बन्धन गाउँथे कि साथीहरूले पूर्वतिर यति मन पराउँथे कि सायद यसका शब्द पनि त्यत्तिकै मार्मिक अनि त्यत्तिकै मिठो तपाईँहरूले रामजी खानले गाउनु पनि भएको छ त्यो कारणले पनि अब एउटा गीत सुनाउ न त कुन चाहिँ सुन्ने थोरै यहाँकै आवाजमा सुनौ कि जस्तो लाग्छ
0: भर्खरै हामीले कुरा गर्यौँ नि त
1: कस्तो रहेछ सुनाउ न

0: चोटे चोटले घाइते मोटो झसङ झसङ। थ्याङ्क यू,
1: कस्तो राम्रो है। मलाई त अझ रञ्जित थाको लोक दोहोरी त छँदै नै छ, आधुनिकमा झन् बढी राम्रो सम्भावना देखे कि त्यो तपाईँको गाउने तरिका होइन, त्यसपछि तपाईँले त्यो तान्दै गर्दाखेरि यसो हुन्छ नि होइन, आधुनिकमा चाहिँ अझ बढी हो कि जस्तो लाग्न थाल्यो कि मलाई फेरि
0: पृष्ठभूमि आधुनिक
1: भएर पनि होला है।
0: अनि पछि काठमाडौँ आइसकेपछि सङ्गत लोकतिर भयो, साथीहरूदेखि लिएर हरेक चिज पश्चिमेली भयो, तर मेरो आफू
1: दोहोरीमा गाउन थाल्यो,
0: गाउन थाले,
1: त्यसले गर्दाखेरि
0: हरेक प्रत्येक दिन सुन्न थाले लोकगीत। अनि अब आफू एउटा हुर्केको आफू आफ्नो पृष्ठ त यता आधुनिकतिर दुइटै मिक्स कट हुन्छ, कहिले रिमिक्स आउँछ कहिले कहीँ।
1: मान्छेलाई धेरैलाई मैले भने तपाईँ उदयपुरमा जन्मेको मान्छे कतिले पश्चिमै भन्छन् अहिले पनि दोहोरीमा गाउँदा। दोहोरी चाहिँ कुन दोहोरीमा सुरुवात गर्नुभयो तपाईँले त्यो बेलामा?
0: मैले एससी दिने बित्तिकै नेपाली दोहोरीबाट सुरु गरेको, यता मित्रनगरमा थिएँ,
1: मित्रनगर।
0: मैले त्यो मैले आफूले काम गर्ने दोहोरी भन्दा अगाडि मैले जीवनमा कहिल्यै पनि दोहोरी भन्ने चिज थाहा थिएन मलाई,
1: त्यही जानुभयो।
0: अनि पहिला पनि मैले गाउनु चाहिँ गाउँथे, गाएर आफ्नो पकेट मनी चाहिँ बनाउँथे। आठ नौ
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश शृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।

0: पदार्थहरू कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औल्याउनु भएको हो। मुख्यमन्त्री आचार्यले जनताको आवाजमाथि खेलवाड़ गर्ने शक्तिहरू हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले गणतन्त्र प्राप्तिपछि विकास निर्माणको क्षेत्रमा कायापलट भएको दावी गर्नुभयो। भौतिक, सामाजिक तथा नागरिक अधिकारका क्षेत्रमा असाधारण विषय विकास भए पनि केही नभएको भाष्य निर्माण गरिँदै भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रममा सभामुख तुलाराम घरती मगरले नागरिकको बलिदानीको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई, दीप प्रज्वलन तथा मूल समारोह कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशील अर्यालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेन्द्र आचार्यले गर्नुभएको थियो। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ। नवजननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ। टोडी खेलमा कार्यक्रम आयोजना हुनु अघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको थियो। त्यसपछि सैनिक मंचमा बिहान 8 बजेदेखि औपचारिक कार्यक्रम शुरू गरेर दिवस मनाइँदैछ। टुडीखोलको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ। टुडीखेलमा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्च पास्ट तथा विशेष कौशल प्रदर्शन गरिनेछ। साथै विभिन्न निकाय तथा सांस्कृतिक समूहहरूले मुलुकको जातीय एवं संस्कृति विविधता झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। संघीय सरकारले आज दिउँसो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेटको आकार 20 अर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 19 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोड़ सीमा देखिएको छ। यस्तै पुँजीगततर्फ 3 खर्ब 47 अर्ब 10 करोड़ र ऋणको सामा ब्याज भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो, तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरिरहेको छ। र जाजरकोटको भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीका प्रमुख सुनिल बुढाथोकीका अनुसार 18 वर्षीय दीपक बिक, 18 वर्षीय दिल्ली बिक, 18 वर्षीय धर्मिला बिक, 10 महिनाकी बालिका ऋतु बिक, 17 वर्षीय
वर्षीय कल्पना विकर र 22 वर्षीय दुर्गा विकको परीक्षण गरिएको थियो। शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएका मध्ये चारजनामा दादुरा पुष्टि भएको हो। गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा विविरा देखिने, रुघाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै बिदाका दिन पनि स्वास्थ्य संस्था खुल्ला रहने जनाइएको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन आग्रह गरिएको छ। बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-565-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: होइन भाइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यही बाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87741
5: नेपाली जुत्ता घर
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
11: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
11: सम्पर्क मोबाइल नम्बर 98-577-71546

0: really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार.
2: यो दाँत दुखेर मर्नु भयो.
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन.
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन.
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
2: आफू यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
4: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ.
5: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-46-46.
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
9: के हो तिमीलाई, घुम्छौ रे बसी छौ?
10: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो. बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन. अब त आश्रय मरिसक्यो.
9: के कुरा गर्छु मिम्ले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त. त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ. कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ.
10: ए ठिकै छ, म जानु त धेरै ठाउँ गए, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिकमै जान्छु.
11: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट. सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ. समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ. आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्.
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ. समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्.
11: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा. सम्पर्क मोबाइल 98-4-78-43-572.
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या. तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्. हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्. अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ. पशुपति आई केयर सेन्टर, कपासी दान. सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com.
14: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर.
15: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो.
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि.
15: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ. नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्.
14: तालिममा दिइने विषयहरू:
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
14: र वेट्रेस,
15: टुरिस्ट गाइड.
14: हाम्रा विशेषताहरू
15: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
15: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
15: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा गोराही बजार क्याम्पस रोड दाङ
14: सम्पर्क मोबाइल 9841170909
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
0: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
0: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
16: छालामा बाघहरू आउने कपाल झर्ने
0: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
16: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
0: बारम्बार गर्भ पतन भएमा
16: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
0: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
0: बिना कारण शरीरको तौल घटेमा
16: ढाड दुखेमा कम्मर दुखेमा
0: गाउट तथा युरिक एसिडको समस्या
16: बारम्बार आँखा रातो भएमा
0: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
16: बारम्बार लामो समयसम्म ज्वरो आएमा
0: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
16: लामो समयदेखि छाला कडा भएमा
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
16: युवा अवस्थामा पक्षघात भएमा
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
16: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा
16: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
16: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: फोन नम्बर 0825916670
0: मोबाइल नम्बर 9855743143 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

긴 게 줄 비즈 라이크 헤드 마이 그런 게 줄 아하 떨리 로다 마 라이프 로드라 마 라이프

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
4: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-568-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770

0: Vianetco, buy one, gift one free offer. Ma, 3 महीना को 125 Mbps internet. 2700 में खरीद कर दा. Free internet package. नया चरण को लागी gift करने मौका. Support referral ma. आपको लागी 1 महीना free internet. Vianet, अब सबै connected.
1: ना कान तथा घाटी रोग उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङ मा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-49-41-944

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्जिट यति बेला मध्याह्नको 12 बजेको छ।
2: काठमाडौँको सुविखेरमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सीसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। दिवसका अवसरमा काठमाण्डौको सैनिक मंच टुडीखेलमा बिहान विशेष समारोह भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो। समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो। प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो। यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश तन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेश को पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ। गैरातीदेखि सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र मधेस प्रदेशका धेरै जसो भागमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्ले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ़्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दे विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय पर्यटन व्यवसाय पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने कारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरी र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्याण्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबड हलमा दिउँसो 1 बजे खेल शुरू हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसै आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल भारत किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान काजकिस्तान श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सीसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजु सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई ब्रान्च, फोन नम्बर 082-5562-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार्जोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: खुशीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
17: ल ल काका गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी सऊदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
19: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडिया दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
20: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
19: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
20: यातायातको सुविधा भएको,
19: स्वच्छ खाने पानीको व्यवस्था भएको
20: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
19: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।
20: डाक्टर आउने बारे सूचना:
21: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
20: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
22: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
23: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479157193 र 98128980028।
25: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

प्रोग्राम क्रिस्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

संसार भुला मेरे ना को सुंदर हाल हेने तो साई बौद्ध न कहले चुरला रिसाई पसि छ ठसक्क यो देखता मन रुच चसक्क सबै छैन तिमी कमालै हो लौ हेर आर्जनी अब्बा नै हो।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5785954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
1: प्रोप्राइटर सम्राज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-4-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: Vianetco buy one get one free offer ma. 3 महीना को 125 Mbps internet. 2700 में खरीद करता. Free internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Vianet अब सबै connected.
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम. यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ.

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेल हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-7।
4: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिसिभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: र वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
3: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
6: मध्यपश्चिम जाङ चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल निवृत्त शिक्षक समाज बबईको चौथो परिषद हापुरेको बेलौती चौर स्थित ज्येष्ठ नागरिक देवा सेवा केन्द्रको सभाहलमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज बबईका अध्यक्ष गोपाल प्रसाद शर्माको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित चौथो परिषदमा सचिव प्रेम बहादुर ओलीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पिमलाल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमा व्यापक छलफल गरी केही मुद्दा थप गरेर पारित गरिएको थियो। चौथो परिषदमा बोल्ने वक्ताहरूले स्थानीय सरकारबाट अन्य क्षेत्रलाई साथ सहयोग मिले जस्तै निवृत्त शिक्षक समाजलाई पनि सहयोग गर्नुपर्ने, निवृत्त शिक्षक समाजले पनि स्थानीय सरकार समक्ष आफ्ना समस्या राख्नुपर्ने कुरामा जोड़ दिनुभएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, जिल्ला सदस्य चन्द्रबहादुर ओली, घोराई नगर कमिटिका सचिव ज्ञानेन्द्र गौतम, घोराईका आजीवन सदस्य सीताराम चौधरी, पूर्व अध्यक्ष हरिबहादुर भण्डारी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा बबईका तीनजना नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका रजत विशेषाङ्क 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा बबई गाउँपालिका समिति बबई पालिका समितिका उपाध्यक्ष नन्दलाल ओलीले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव प्रेम बहादुर ओलीले सहजीकरण गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मंच टोडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ़ने अवसर दिएको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्रले देशवासीलाई जोड़दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित बताउनुभयो। उहाँले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको भन्दै यसले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ़ने अवसर दिएको र यसले देशवासीलाई जोडेर साझा राष्ट्र बनाउने संकल्पतर्फ प्रेरित गरेको भन्दै यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभावना रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारमा पुष्टि गर्न शासकीय चरित्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सुशासन, विकास र समृद्धिका माध्यमबाट मात्र गणतन्त्रको लक्ष्य पूरा हुने बताउनुभयो। उहाँले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको सुदृढीकरण मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद प्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गर्नुभयो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोग का प्रतिनिधि तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। र जाजरकोट भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो। भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीका प्रमुख सुनिल बुढाचोकीका अनुसार 18 वर्षीय दीपक विक
18 वर्षीय दिल्ली विक, 18 वर्षीय धर्मिला विक, 10 वर्ष महिनाकी बालिका ऋतु विक, 17 वर्षीय कल्पना विक र 22 वर्षीय दुर्गा विकको परीक्षण गरिएको थियो। शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएका मध्ये 4 जनामा दादुरा पुष्टि भएको हो। गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा बिबिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै बिदाका दिन पनि स्वास्थ्य संस्था खुला रहने जनाइएको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्कको प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन आग्रह गरिएको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सीता के हो तिमीलाई घुम्छ र बसेछौ के हो नि? बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर के सिप चलेनौ? अब त आफै मरिसक्यो। के कुरा गर्छु मिम्ले, हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्चीमा भएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशिष्ट विश्वास परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478235772।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चढेर
10: के गर्ने बाबु,
9: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
10: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
13: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478227977
14: र 98578736689।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
15: हाम्रा विशेषताहरू,
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
16: शान्त तथा पारिवारिक वातावरण भएको,
15: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
16: तिहार सुशासन राम्रो व्यवस्था भएको,
15: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
16: घरको जस्तै माया पाउने,
17: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
18: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
17: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
19: नेपाली जुत्ता घर,
20: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
19: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
20: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
19: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि, थारू गल्ली, घुराही दान।
20: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अद्गुरी
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
6: बजाज आरी फ्री सर्भिस क्याम्प,
7: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू,
6: सर्भिस चार्जमा 50% छुट,
7: इन्जिन आयलमा 18% छुट,
6: टायर किन्दा 10% छुट,
7: पाठ पूर्जामा 10% छुट,
6: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
7: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
6: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युइन हो कि होइन छुट्याउ।
8: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
9: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चोक, घोराही दाई।
10: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।

आज कल तेरे मेरे प्यार के चर्चे हर जबान पर, सबको मालूम है और सबको

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आकृति दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
1: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मजात नै शिकारी हुँ, शिकारी
5: पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
8: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री
7: लाली बजार र मिज्जु।
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। म
8: के टेन्सन लिएर
10: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
10: स्पेशल सेफ तालिम
11: जापानिज सुशी तालिम
10: र वेट्रेस
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
10: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेशले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई आज राति उपत्यका देवखोरी स्थित प्रदेश प्रशासनिक परिषदमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औल्याउनु भएको हो। लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि भएको भन्दै यही सुशासन व्यवस्थालाई कमजोर पार्न, संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्वास भइरहेको उहाँले बताउनुभयो। उहाँले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो। कार्यक्रममा सभामुख तुलाराम घरती मगरले नागरिकको बलिदानीको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई, दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला आचार्यको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यले गर्नुभएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिमाना शुल्क मिनहा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिमाना मिनहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिमाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। नेपाल निवृत्त शिक्षक समाज बबईको चौथो परिषद हापुरेको बेलौती चौर स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहालमा सम्पन्न भएको छ। नेपाल निवृत्त समाज बबईका अध्यक्ष गोपाल प्रसाद शर्माको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित चौथो परिषदमा सचिव प्रेमबहादुर ओलीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पिमलाल केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमा व्यापक छलफल गरी केही बुदा थप गरेर पारित गरिएको थियो। चौथो परिषदमा बोल्ने वक्ताहरूले स्थानीय सरकारबाट अन्य क्षेत्रलाई साथ सहयोग मिले जस्तै निवृत्त शिक्षक समाजलाई पनि सहयोग गर्नुपर्ने, निवृत्त शिक्षकहरूले पनि स्थानीय सरकार समक्ष आफ्ना समस्याहरू राख्नुपर्ने कुरामा जोड़ दिनुभएको थियो। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्लाध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, सदस्यहरू चन्द्रबहादुर ओली, घोराई नगर कमिटिका सचिव ज्ञानेन्द्र गौतम, घोराईका आजीवन सदस्य सीताराम चौधरी, पूर्वाध्यक्ष हरिबहादुर भण्डारी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा बबईका 3 नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका रजत विशेषाङ्क 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको शुभारम्भमा बबई गाउँपालिका समितिका उपाध्यक्ष नन्दलाल ओलीको उपस्थिति सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव प्रेमबहादुर ओलीले सहजीकरण गर्नुभएको थियो।
र आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँमा नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवस रोड खोराहिदाङ,
4: फोन 562-521,
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: हाल्दो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरुले तपाईको मन जित्छ बारम्बार
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-6770
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653-23
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुविधिद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
5: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
0: सामुदायिक विद्यालय तर्फ एससीमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
10: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
10: यातायातको सुविधा भएको,
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
10: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दांग बिरामी भए गोरखा हॉस्पिटल दांग फोन नंबर टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: सीता के हो तिमीलाई घुम्छ र बसी छौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर के सुख चलेन अब त आश्रय मरिसक्यो
7: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-42572

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलता जोड़ने तथा राष्ट्रीय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुणीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाह गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाह गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्रावल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवनस्थित निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास का लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ, तर यस बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्डलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। यससँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र माल्दिप्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
7: राज कस्तो राम्रो जुत्ता लगाएको,
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478-26873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
15: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
16: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
15: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
16: डेंगू, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
15: अन्य विशेषज्ञ सेवाहरू,
16: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
17: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
15: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-5563-218।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: मम्मी दाँत दुख्यो।
19: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
20: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
21: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
19: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
21: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
12: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
22: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
23: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 082-5902-22।
19: रोड सुटी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
12: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
25: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
25: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
25: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
25: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
26: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5904-10, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिने सेवाहरू,
25: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
25: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
25: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
25: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

नमस्कार आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरी संगीतको संगालो रेडियो कार्यक्रम लेग्वेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ। तपाईँकै रोजाईको भाका बजाउने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक भाका चाहिँ आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। त्यसको लागि 082-5860 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। छ मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम।
1: हजुर घोराई तिनबाट गर्जसम्म ओली छेत्री।
0: गजरजी आउनुभयो है, सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर।
0: के गर्दै हुनुहुन्छ हाम्रो साथीले?
1: अनि के गर्ने, अब नास्ता खाने बेला नि हुन्ला त। यसो प्रोग्राम सुन्दै आज त्यहाँ फोन गर्दै।
0: ओके, प्रोग्राम सुन्दै हुनुहुन्छ, सो खुसी लाग्यो। आज कुन गीत रोज्नुहुन्छ हाम्रो गजरजीले?
1: रुमाल धोएको छु यो खोलेको पानी कोही नखानु मैले छोएको छु भन्ने गीत मैले रोजिसकेको छु।
0: ओके, रुमाल धोएको छु है, ल एकछिन पछाडि हामी पक्कै पनि बताउनेछु आफ्नो साथीहरूलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त मिठो भएसको धनी हजुरलाई मिठो सम्झना, अनि त्यसपछि हाम्रो प्रदीप बाबुलाई पनि मिठो सम्झना, र होल मध्य पश्चिम युनिट सबैलाई मिठो सम्झना गर्दै साथीहरूमा आर्यल मगर, दलवीर घरती मगर, रुद्रबहादुर पुन, राधा आचार्य, टोपेन्द्र नेपाली, रेशम गोदामी र अरू नाम सुधेका सबै साथीहरू र मभन्दा पछि आउने सबै साथीहरूलाई मिठो माया सम्झना भन्दै छुट्यो। नमस्ते।
0: अछाडि नमस्कार, सम्झिनु भएको थियो गजरो सीमा ओली छेत्री फन्दै हुनुहुन्थ्यो घोराईबाट। रुमाल धोएको छु यो खोलीको पानी मिना खानु है मैले छोएको छु, एकदम धेरै चर्चा कमाउन सफल भएको गीत चाहिँ रोजाइमा पार्नु भएको छ, अलिक पुरानो भाका पनि हो। यदि तपाईँलाई मनपर्छ भने 82 5 60 8 54 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्कार, शुभ नाम।
2: चन्द्र थापा मगर भन्नुपर्छ है दिदी।
0: चन्द्र थापा मगर है, घोराईतिरबाट है त।
2: हजुर,
0: सन्चै हुनुहुन्छ नि चन्द्रजी?
2: एकदमै एकदमै आरामै।
0: अनि के गर्दै हुनुहुन्छ अहिले?
2: अहिले कामको सिलसिलामा भन्नुपर्छ है दिदी।
0: काममा व्यस्त हुनुहुन्छ है?
2: हजुर एकदमै।
0: नास्ता खानु भयो कि नै?
2: अब एकछिन पछि हुन्छ भनौँ है दिदी।
0: ओके, एकछिन पछाडि पक्कै पनि हुनेछ। रुमाल धोएको छु भन्ने गीत त तपाईँलाई पनि मनपर्छ होला, के अरे अलिक पुरानो भाका हो।
2: हजुर एकदमै एकदमै।
0: ओके, हजुरले समर्थन जनाउनु पर्ने हुन्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
2: हुन्छ, सर्वप्रथम हजुरलाई अनि प्रदीप अधिकारी दाईलाई अनि सम्पूर्ण मध्यपश्चिम सुनिदिने नसुनिदिने सम्पूर्ण साथीहरूलाई मदेखि पछि आउने अघि आउने साथीहरूलाई पनि धेरै धेरै सम्झिँदै बिदा हुन्छ। नमस्ते।
0: कसरी नमस्कार, सम्झिनु भएको थियो चन्द्र थापा मगर खुराइतिरबाट भन्दै हुनुहुन्थ्यो, एकदमै सहमति जनाएर चाहिँ गइसक्नु भएको छ। अब पालो तपाईँको छ, 82 5 60 8 54 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी अब आजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। हजुरहरूले पनि सहमति जनाउनका लागि आउनुहोला। यति बेला भने हाम्रो गजरसीमा ओली छेत्री र चन्द्र थापा मगरको संयुक्त रोजाइमा परेको भाका प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: पानी नै नखानु मैले छोको छु यस्तै बोलको गीत चाहिँ रोजाईमा पार्नु भएको थियो। गजरसिंहमा ओली छेत्रीले समर्थन जनाउनु भएको थियो। चन्द्र थापा मगरको संयुक्त रोजाईमा परेको भाका चाहिँ तपाईँको माझमा हामीले प्रस्तुत गरिसकेका छौ। अब पालो तपाईँको छ शून्य 82560 8054 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। मलाई चाहिँ टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रेयावासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार
1: दर्शन। नमस्ते, शुभ आशीर्वाद।
0: दर्शन नमस्कार, हजुरको शुभ नाम?
1: म गोगलीबाट राधा आचार्य।
0: राधा आचार्य आउनुभयो, लङ टाइम पछि आउनुभयो है राधाजी।
1: हजुर हजुर, त्यस्तै पर्छ कहिले काहीँ।
0: व्यस्त हुनुहुन्छ आज भोलि हो?
1: हजुर।
0: ओके, अनि के गर्दै हुनुहुन्छ
1: अहिले त? बसेर सुनिराखेको थिएँ अनि फोन लगाएको लागिहाल्यो।
0: ओके, बसेर सुनिराख्नु भएको छ। नास्ता खाइसक्नु भयो या खानु भएको छैन?
1: नास्ता खाएको छैन म्याम, अब म एक्लै छु त्यही भएर खाएको छैन। अहिले सबैजना जम्मा भएपछि बल्ल खाने हो।
0: ओके ठिक छ, आज कुन गीत रोज्नुहुन्छ हाम्रो राधाजीले?
1: दमौलीमा गेट सम्झना भएमा फेरि हुन्थ्यो भेट पनि।
0: ओके, दमौलीमा गेट है?
1: हजुर हजुर।
0: एकछिन पछाडि पक्कै पनि हामी बजाउनेछौँ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, मिठो भएको धनी हुनुहुन्छ है।
0: धन्यवाद।
1: परिसरलाई पनि मिठो माया सम्झना, मध्यपश्चिमको होइल टिमलाई मिठो माया सम्झना, अघि नै गीत सुनाएर जाने दाईलाई भाइलाई पनि मिठो माया सम्झना, अब पछिबाट आउने साथीहरूलाई पनि मिठो माया सम्झना गर्दै, मेरो हस्बेन्ड पनि यहीँ आएर सुन्नुभएको छ, उहाँलाई पनि मिठो माया सम्झना भन्दै छुट्टिन्छ। नमस्ते है त।
0: अस्टियो नमस्कार, सम्झिनु भएको थियो राधा आचार्य गुक्लेबाट चाहिँ दमौलीमा गेट भन्ने बोल्नु गीत रोजाईमा पार्नु भएको छ। अब तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ 82560 8054 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुन्छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार बाट के साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबारे श्रृंखलामा छौ। तपाईँकै रोजाईको भाकाहरू चाहिँ हामीले सुनाइरहेका छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रेयावासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ को नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी चाहिँ आउँदै हुनुहुन्छ, आउनुभयो भने पक्कै पनि उहाँसँगको कुराकानीलाई हामीले जोड्नेछौ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला है। यदि सुनिराख्नु भएको छ भने हजुरहरूले पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। लोकगीत चाहिँ आज रोजाईमा पार्नुपर्ने हुन्छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी, उहाँलाई स्वागत गरौं। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार, शुभ नाम?
2: घोराई 15 रतनपुरबाट टोपेन्द्र नेपाली।
0: टोपेन्द्र नेपाली आउनुभयो, सन्चो हुनुहुन्छ नि?
2: ठिक छ, एकदम ठिक छ हजुर।
0: अनि के गर्दै हुनुहुन्छ हाम्रो टोपेन्द्रजीले?
2: यसो नास्ता खाएर कार्यक्रम सुनिराखेको थिएँ। अब गीत रोज्ने भैयन एउटा गीत रोज्नुलाई भनेको थियो, हाम्रो राधा आचार्य बहिनीले रोज्नु भएको छ, त्यसलाई समर्थन जनाएको।
0: एकदमै मिठो भाका रोज्नु भएको छ, पक्कै पनि तपाईँलाई पनि मनपर्छ होला है।
2: हजुर हजुर।
0: ओके, आज चाहिँ समर्थन जनाउन मात्रै पाउनु भयो, ल ठिक छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है त।
2: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद।
2: प्रदीप बाबुलाई अब साथीहरू भन्दाखेरि गजरसिंह ओली गजरसिंहलाई आरआरए मण्डल राधा आचार्य मुस्कान जीसी लगायत सम्पूर्ण अघि आउने पछि आउने सब सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: अस्टियो नमस्कार, सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट।

हाम्रा फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। 91 थुप्रो 94 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.tutmp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला भने राधा आचार्य र टोपेन्द्र नेपालीको संयुक्त रोजाइमा परेको भाका दमौलीमा गेट भन्ने बोलको गीत चाहिँ प्रस्तुत गर्छु। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो गीत भएको मासमा प्रस्तुत गरेका थियो राधा आचार्य र टुपेन्द्र नेपालीको संयुक्त रोजाईमा परेको भाका थियो दमौली मार्केट। यो गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेगबिसीको भाकाको अन्तिम चरणमा हामी आइसकेका छौ। अब नै तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको भाका रोज्नुहुने र समर्थन जनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857-32-819 र 9857-32-223।
13: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट संसदको संयुक्त सदनमा अहिले आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमानित सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्नुहुनेछ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। कर्णाली छोरी सम्मेलन भोलिदेखि शुरू हुने भएको छ। ज्योति फाउण्डेशनले विगत एक वर्षदेखि संचालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटोवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा चल्नेछ। कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरी जानकारी गरिएको छ। बालिका किशोरी तथा महिलामाथि हुने यौंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको अध्यक्ष कटुवालको भनाई छ। उहाँले सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपउन्मुख तथा सीमान्तकृत समुदायका छोराछोरीको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार अहिले स्थानीय तहबाट 2-2 छोरीहरू सहभागी हुनेछन्। साथै राउटे, राजी, कुसुण्डा, वादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोराछोरी सहित करिब 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई 3 तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधिभर कर्णालीका 85 छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्। सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कार सहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यटन मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेसामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको थियो। राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनुभयो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 नेपाली नागरिकको जरिमाना शुल्क मिन्हा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले 3 नेपालीको जरिमाना मिन्हा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिमाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरू पूर्ण एकजुट हुनुपर्ने आवश्यक रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई आज राप्ती उपत्यका देवखोरी स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनु पर्ने आवश्यकता औल्याउनु भएको छ। कार्यक्रममा सभामुख तुलाराम घरती मगरले नागरिकको बलिदानीको जगमा
स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला आचार्यको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओस्मोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825670021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 9848672375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई परगेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी

अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तूर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौं। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौं। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं।
थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं। दामाशाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि स्वामित्व परिवर्तन पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौं। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौं। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौं। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौं। विदेशमा सेवा शुल्क भुक्तानी रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौं। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौं। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौं। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौं। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौं। मेलमिलाप ऐनमा सुधार गर्नेछौं। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति लगानीको लेखांकन नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौं। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संघ संस्था बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौं। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौं। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्य पूर्वको द्वन्द्वबाट इन्धन बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौं। सफा शहर सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात खानेपानी सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौं। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौं। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौं। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौं। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौं। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छ। हाल वैदेशिक मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं।
कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्नेछौ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्यूट क्षमता उपलब्ध गराउनेछौ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्यूट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युग में महत्वपूर्ण भूमिका हुने गणित लगायत का शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौ। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौ। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका
ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग कर्णाली राजमार्ग भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी जलविद्युत पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम देवघाट रूरू क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौं। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला किमाथाङका तातोपानी रसुवागढ़ी कोरला हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन खप्तड बड़ी मालिका शैलेश्वरी उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास फ्लाइओभर इन्टरसेक्सन सुधार नदी कोरिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन युटिलिटी डक्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन ट्रैकिंग प्रणाली स्मार्ट बस पार्क सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौं। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौं। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौं। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बीउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौं। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौं। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौं।
कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौं। वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौं। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरूत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौं। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीतिबीचको असंगति हटाउनेछौ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौ। कम्पनी र उद्योगदर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौ। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार तत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष

गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान, सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यत प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान, प्रविधि, अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर P2P लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इको सिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्यांकन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौ। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौ। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं।

सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्छ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बाल बालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई, इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौ। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो

0: वर्ष यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़बिट्टा लौकही कमला बागमती बुटवल गोरूसिंगे र धानखोला लमई खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रू 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रू 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि रू 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रू 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर
1: विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिसिभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेट्रेस टुरिस्ट गाइड। हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ। तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा गोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 98410170 98410170। आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एण्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: 6.9 inch standard display, AI powered camera, 3 years warranty सहित Redmi A7 ma 5200 mAh तथा Redmi A7 Pro ma 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ एसडी मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478741639। श्री माध्यमिक विद्यालय सौडियारदान।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
0: हाम्रा विशेषताहरू:
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
0: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
3: शान्त तथा पारिवारिक वातावरण भएको,
0: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
3: तिहार सुशासन राम्रो

0: योकी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
1: घरको जस्तै माया पाउने
2: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
3: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
2: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
4: मध्यपश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शारिक राम चौधरीको हार्दिक स्वागत बा। महक प्रचार प्रसार ओ बजारीकरण प्रवर्धन गर्न उद्देश्यले दाङको गोराहीमा पहिलो फेरा महमहोत्सव 2083 आज सम्पन्न हो रहल। नेपाल मौरी पालक महासंघ दाङका आयोजना तथा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई दाङका प्राविधिक सहयोगमा 13 गते से शुरू हुइलक महोत्सव आज समापन हुइलक हो। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न हुइलक हो। जिल्लामा पहिलो फेरा आयोजना करगिलक महोत्सव से मौरी पालन क्षेत्र कला किसान सिकाई आदान प्रदान संग स्थानीय उत्पादन राष्ट्रीय तथा अन्तर्राष्ट्रीय बजार से द्वारा सहयोग पुगलक बटवा गिल्बा। नेपाल निवृत्त शिक्षक समाज बवैको चौथो परिषद हापुरको बेलौती चौर स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहालमा सम्पन्न हो रहल। नेपाल निवृत्त शिक्षक समाज बवैको अध्यक्ष गोपाल प्रसाद शर्माको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको बरपौना एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यमा सञ्चालित चौथो परिषदमा सचिव प्रेम बहादुर ओलीसे सांगठनिक प्रतिवेदन ओ कोषाध्यक्ष पिमलाल केसीसे आर्थिक प्रतिवेदन प्रस्तुत गरल रह। दुनू प्रतिवेदनमा व्यापक छलफल कैकन कुछु बुदा थपकैकन पारित गरिल रह। चौथो परिषदमा बोल्ना वक्ता हुनुहुन्छ स्थानीय सरकार से अन्य क्षेत्र साथ सहयोग मिलन जस्त निवृत्त शिक्षक समाज नफे सहयोग गर पर्ना निवृत्त शिक्षक हुनुहुन्छ फे स्थानीय सरकार समक्ष आफ्नो समस्या धर पर्ना बातमा जोड़ दिएल रह। उक्त अवसरमा परिषद सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नमा परपौना जिल्ला अध्यक्ष गोविन्द पौडेल विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा जिल्ला सदस्य चन्द्र बहादुर ओली घोराई नगर कमिटिका सचिव ज्ञानेन्द्र गौतम घोराईका आजीवन सदस्य सीताराम चौधरी पूर्व अध्यक्ष हरि बहादुर भण्डारी लगायत रहल रह। ऊ अवसरमा बबईका 3 जना लौव आजीवन सदस्य हुनकला आजीवन सदस्यताका प्रमाण पत्र सहित समाजका हाम्रो सिनारी नामक स्मारिका रजत विशेषाङ्क 4 ओ समाजका लोगो अंकित ब्याज समेत वितरण गरिल रह। कार्यक्रमका आरम्भमा बबई गाउँपालिका समितिको उपाध्यक्ष नन्द लाल ओलीको उपस्थित सक्कु अतिथिको नक्ला स्वागत करल रह। कलसी सचिव प्रेम बहादुर ओलीसे सहजीकरण करल रह। लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यसे संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी ओ संविधान निर्माणको क्रममा एक ठाउँमा उभिलक शक्ति हुँक्र पुनः एकजुट भई पर्न आवश्यकता रलक बतवा रखल। लुम्बिनी प्रदेश सरकारसे आयोजना करलक 19 गणतन्त्र दिवस मूल समारोह शुक्रबार आज राप्ती उपत्यका स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यसे लम्मा संघर्ष त्याग ओ बलिदानसे प्राप्त उपलब्धि उपर धावा बोल्ना काम हुइतिर कति उपलब्धिका रक्षाका लागि सबको सचेत नागरिक एक ठाउँमा उभ पर्न आवश्यकता अविलक हुन्छ। लोकतान्त्रिक गणतन्त्र लम्मा संघर्षपूर्ण बलिदानसे प्राप्त उपलब्धि हो। यस शासन व्यवस्था कमजोर पार संसदीय मूल्य मान्यता कमजोर बनाएकला दुस्साहस।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: किन नि बाबु, छोराले साइकल साइकल भनेर हैरान पारे छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98475 977
7: र 98578 3689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन यूपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितौनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउटीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577-71546
7: बजाज आरी फ्री सर्भिस क्याम्प
8: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
7: सर्भिस चार्जमा 50% छुट
8: इन्जिन आयलमा 18% छुट
7: टायर किन्दा 10% छुट
8: पाठ पूर्जामा 10% छुट
7: आगामी 4 सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
8: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
7: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
9: अब जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
10: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ
11: सम्पर्क फोन नम्बर 082-5563-919 सम्पर्क मोबाइल नम्बर 98647-22656 97055-51135 र 98128-45955

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4.3 अर्ब विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा। मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8.60 अर्ब विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौं। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौं। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौं। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य। सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौं। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेली मेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्युट इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि ₹32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौ। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधार युक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौं। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं। समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौं। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौं। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छ। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौं। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न ₹36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि ₹2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौ। पशु पंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न ₹24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेश क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिन्चोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्या पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी, बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सिप कला तथा पेशाको प्रवर्धन गर्न मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौ। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मर्मत गर्न रू 50,00,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरु योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरु योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000,00,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000,00,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौं। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढ़ाउनेछौं। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौं। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौं। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौं। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौं। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौं। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौं। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा संरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने संरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कसूरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरण

0: फण्ड स्थापना गर्नेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु।
1: चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टा को संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु, क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य

साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत, छूट तथा सुविधा। नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्यांकन सम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति,
सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने

0: माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवा कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भोसालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: संघीय सरकारद्वारा आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्बको वार्षिक बजेट प्रस्तुत। तरिगाउँ सहित अन्य विमानस्थलको पनि स्तरोन्नति गर्ने।
1: गढवाका लीलाराम कुमाललाई माटाका फिल्टर बनाउन भ्याई नभ्याई फिल्टर बेचेर वार्षिक 6 लाख आमदानी।
0: देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मान। राष्ट्रपति पौडेलद्वारा प्रदेशगत रूपमा देशभरबाट जनै 2 लाख रूपियाँ किसानलाई पुरस्कार प्रदान।
1: र महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले घोराहीमा पहिलो पटक मह महोत्सव 2083 आज सम्पन्न।
0: अब खबर विस्तारमा।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि 10 लाख रूपियाँको सीमा तोक्नु भएको छ। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तार मार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। यस्तै औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा 1 तह कम हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। यस अन्तर्गत 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने विद्यमान 11 तहको भन्सार संरचनालाई पुनर्संरचना गरी 7 तहमा सीमित गरिएको उहाँको भनाइ रहेको छ। यसै गरी अहिले 360 वस्तुमा लाग्दै आएको अन्तत शुल्क खारेज गरिएको छ। भन्सार बिन्दु संकलन हुँदै आएका पूर्वाधार विकास कर सड़क मार्फत मर्मत तथा सुधार दस्तुर लगायत छरिएका करहरूलाई एकीकृत गरी हरित करमा समाहित गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै बजेटमा प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने अंशभन्दा हक हस्तान्तरण तथा निकायमा भएको स्वामित्व परिवर्तनका कारण नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरिएको छ। सूचीबद्ध कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने व्यवस्था गरिएको छ। बजेट मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न उपभोक्ताले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा बिजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करमा 10% छूट पाउने व्यवस्था कार्यान्वयन गरिएको छ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था बजेटमा गरिएको छ। त्यस्तै वस्तु तथा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृतिलाई प्रोत्साहन गर्न लटरी लगायत आकर्षक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ। यस्तै सरकारले 25 प्रकारका औषधि बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नतिका लागि बजेट विनियोजन गरेको छ। सरकारले टरिगाउँ सहित अन्य विमानस्थलको पनि स्तर उन्नति गर्ने जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। आगामी 5 वर्षभित्र 24 घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो।
0: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराईमा पहिलो पटक मह महोत्सव 2083 आज सम्पन्न भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम समन्वय इकाई दाङको प्राविधिक सहयोगमा 13 गतेदेखि शुरू भएको महोत्सव आज समापन भएको हो। नेपाल मौरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाई आदान प्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने कुरामा सहयोग पुगेको बताइएको छ।
1: प्युठान खैरा दरभान र दाङका आचार्यहरूको वंशवृद्धलाई प्राथमिकतामा राखेर रामकृष्ण आचार्यद्वारा लेखन तथा सम्पादन गरिएको कौडिन्य गोत्रीय आचार्य वंशावली एक समारोहका बीच देउखुरीको लमहीमा विमोचन गरिएको छ। आचार्य वंशजका ज्येष्ठ सदस्य एवं वंशावलीका संरक्षित खुबीराम आचार्यको अध्यक्षता एवं साहित्यकार तथा अधिकारी समाजका केन्द्रीय पूर्व उपाध्यक्ष पद्म प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन भएको वंशावली विमोचन कार्यक्रममा वंशावलीका लेखक रामकृष्ण आचार्यले तथ्याङ्क संकलन लेखन तथा सम्पादनका अवसरमा भोग्नु परेका कुराका साथ माओ वंशावलीभित्र रहेका तथ्याङ्कगत कुराको बारेमा प्रकाश पार्नुभएको थियो। सोही अवसरमा प्रमुख अतिथि शर्माले वंशावलीको महत्व र कौडिन्य गोत्रीय आचार्य वंशावली दाङमा प्रकाशित वंशावली मध्येमा 23 नम्बरमा रहेको जानकारी गराउँदै यस वंशावलीभित्र रहेको आचार्य वंशजका साथै समाज उपयोगी कुराको व्यापक चर्चा गर्नुभएको थियो। वंशावली विमोचन कार्यक्रममा बोल्ने वक्ताहरूले वंशावली लेखन तथा सम्पादन गरेकोमा लेखक रामकृष्ण आचार्यप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यसरी शुभकामना व्यक्त गर्नेहरूमा आचार्य वंशजका पुजारी एवं वंशावलीका संरक्षक शशिधर आचार्य, प्युठान खैरा सल्लाहकार वामदेव आचार्य, देउखुरी कौडिया बाल मुकुन्द आचार्य लमही, माधव आचार्य फल्कापुर, सुरेश आचार्य प्युठान खैरा, बालचन्द्र हमाल आचार्य देउखुरी गडवा, शान्तराज आचार्य प्युठान दरबान लगायतका हुनुहुन्थ्यो। कार्यक्रमको आरम्भमा सल्लाहकार खगेन्द्र आचार्यले उपस्थिति बन्धुहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण आचार्य समाजका सदस्य महेन्द्र आचार्यले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका देउखुरी स्थित प्रदेश प्रशासनिक परिषदमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औल्याउनु भएको हो। लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि हो। यही शासन व्यवस्थालाई कमजोर पार्न, संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्साहस भइरहेको उहाँले जनाउनु भएको छ। उहाँले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो। कार्यक्रममा सभामुख तुलाराम घरती मगरले नागरिकको बलिदानको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला आचार्यको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यले गर्नुभएको थियो।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको गढुवा गाउँपालिका 6 गढुवाका लीलाराम कुमारले माटाका भाँडा बनाउन थालेको 16 वर्ष भयो। शुरूआती दिनमा अन्य भाँडा बनाउँदै आउनुभएका लीलारामले अहिले माटोको भाँडा पानी छान्ने फिल्टर बनाएर राम्रो आमदानी गर्दै आउनु भएको छ। परम्परागत सिपलाई आधुनिक रूप दिएर लीलाराम र उहाँको परिवारले वार्षिक 1000 भन्दा धेरै माटाका फिल्टर बनाउँदै आएको छ भने वार्षिक 6 लाख भन्दा बढी कमाउँदै पनि आउनु भएको छ। एक रिपोर्ट।
2: फिल्टर भन्ने बित्तिकै सबैका दिमागमा आउँछ तामाको, स्टीलको वा अन्य बिजुलीबाट चल्ने आधुनिक फिल्टर। सबैका घरमा प्राय जसो आज भोलि यस्तै फिल्टरहरू भेटिन्छन्। बिजुलीबाट चल्ने आधुनिक फिल्टर प्राय घर घरमा प्रवेश गरिसकेका बेला दाङको देउखरीका युवाहरू भने परम्परागत सिपलाई आधुनिक रूप दिँदै माटोको पानी छान्ने फिल्टर बनाएर आमदानी गरिरहेका छन्। कुमार समुदायका युवाहरूले आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै त्यसलाई उद्यममा रूपान्तरण गर्न सफल भएका छन्। गढवा गाउँपालिका वडा नम्बर 6 गढवाका लीलाराम कुमार र उहाँको परिवार विगत 16 वर्षदेखि माटोका विभिन्न भाँडा बनाउँदै आएका छन्। शुरूवाती दिनमा घैटा भुर्की जस्ता परम्परागत भाँडा बनाउने यो परिवारले अहिले बजारको माग अनुसार माटोको फिल्टर उत्पादन गर्न थालेको लीलाराम कुमारको भनाइ छ।
3: मेरो पुर्ख्यौली पेसा हो, यो 15-16 वर्षदेखि माटोको भाँडा बनाउन सिकेँ मैले। अनि त्यसपछि यो कुनै विभिन्न संघ संस्थाहरू आएर यो फिल्टर बनाउने तालिमहरू दिनुभयो। अनि त्यसपछि यसको माग पनि बढ्दै गयो अनि माग अनुसार यही फिल्टरको काम गरिरहेछु।
2: माटोको फिल्टर मूल्यका हिसाबले सस्तो र स्वास्थ्यका हिसाबले राम्रो पनि हुने भएका कारण लीलाराम कुमार र उहाँको परिवारले परम्परागत सिपलाई निरन्तरता दिँदै अहिले यसैबाट राम्रो आमदानी गरिरहेको छ। लीलाराम कुमारसँग अहिले पहिले जस्तो खुट्टाले माटो तयार गर्नुपर्ने र परम्परागत हिसाबले माटो पोल्ने नभएर आधुनिक भट्टी छ।
3: मेरो आधुनिक भट्टी हो, यसमा यो 10 घन्टा पोल्नलाई टाइम लाग्छ। अनि यसमा 36 सेट ठुलो फिल्टर अट्छ, अनि त्यो सानो टिनो पालाहरू अनि खुजुकेहरू अट्छ। अनि त्यसपछि यो 4 दिनपछि पोलिसकेपछि 4 दिनपछि निकाल्न मिल्छ। अनि यसमा त्यो पुरानो भट्टी भन्दा यो कम खर्चमा तयार हुन्छ।
2: लीलारामको परिवारले वार्षिक करिब 1000 वटा फिल्टर उत्पादन गर्छ। हरेक फिल्टर 1000 रुपियाँमा बिक्री हुन्छ। गर्मी याममा यसको माग निकै बढ्ने हुँदा दाङका बजारसँगै बुटवल, नारायणगढ, कोहलपुर र सुर्खेतसम्म बिक्री हुने गरेको छ। हाल लीलारामले 2 जना कामदार राख्नु भएको छ। कामदारलाई महिनामा 45,000 रुपियाँ तलब दिइन्छ भने परिवारको मासिक 50,000 रुपियाँ भन्दा बढी बचत हुने गरेको छ। यसैबाट अहिले आफूले राम्रै आमदानी गरेको लीलारामले बताउनुहुन्छ।
3: यो फिल्टरको 1000 रुपियाँ पर्छ, अनि यो उपभोक्ताले यो राम्रो मानेछन्। अनि मैले यो महिनामा 100-150 वटा उत्पादन गर्छु, अनि अब स्वास्थ्यको लागि राम्रो छ भनौँ। यो एक्लै नभ्याएर मैले 2 जनालाई रोजगारी पनि दिएको छु।
2: लीलारामको यो उद्यममा समस्या भने कम छैनन्। भाँडा बनाउन आवश्यक पर्ने माटो र पकाउनका लागि दाउरा काठ पाउन मुस्किल छ। सामुदायिक वनहरूले माटो संकलन र दाउरा प्रयोगमा अवरोध पुर्याउने गरेको उहाँको गुनासो छ। गढवा गाउँपालिकाले परम्परागत माटो उद्योगलाई संरक्षण र विस्तार गर्न सेरामिक्स हब स्थापना गर्ने तयारी गरेको छ। गाउँपालिकाले गढवाको पहिचान नै माटोका भाँडा भएका कारण आफूहरूले यही परम्परागत सिपलाई प्रविधिसँग जोडेर दिगो उद्यम रूपान्तरण गर्न योजना अघि बढाएको जनाएको छ। गाउँपालिकाले नयाँ पुस्तामा यो सिप हस्तान्तरण गर्न अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरेको छ। देउखरीका कुमाल युवाहरूले यसरी परम्परागत सिपलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर उद्यमको उदाहरण पेश गरेका छन्। उनीहरूको माटोको फिल्टर अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहर बजारका घर घरमा पुग्दैछ र परम्परागत प्रविधि र स्थानीय उद्यमशीलताको सुन्दर संगम बनेको छ।
0: अब बाँकी समाचार। साबिक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगंजले लुम्बिनी प्रदेश सरकारसँग खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि बजेट माग गरेको छ। समितिका कार्यालय प्रमुख महेश चन्दको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेलाई भेट गरी खेलकुद पूर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगंजमा अझै धेरै खेलकुद पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ। यसअघि निर्माण गरिएका 1 अर्ब रूपियाँ भन्दा बढ़ी लागतका पूर्वाधारको संरक्षण समेत आवश्यक रहेकाले मन्त्रालयबाट बजेट माग गरिएको हो। मन्त्रीलाई भेट्न गएको टोलीमा कार्यालय प्रमुख चन्द, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, पूर्व उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सहभागी हुनुहुन्थ्यो। टोलीका सदस्यहरूले मन्त्री पाण्डेलाई नेपालगंजको समग्र खेलकुद अवस्थाबारे जानकारी गराउनु भन्दै प्रतियोगिता तथा प्रशिक्षणलाई प्रभावकारी बनाउन थप पूर्वाधार निर्माण र संरक्षण आवश्यक रहेको बताएका थिए। भेटका क्रममा मन्त्री पाण्डेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने आश्वासन दिनुभएको टोलीले जनाएको छ। उहाँले नेपालगंज खेलकुदको हब भएको उल्लेख गर्दै ठूलो लगानीमा निर्माण भएका पूर्वाधारको संरक्षण तथा आवश्यक नयाँ पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो।
1: कर्णाली छोरी सम्मेलन भोलिदेखि शुरू हुने भएको छ। ज्योति फाउण्डेशनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा चल्नेछ। कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरी जानकारी गरिएको छ। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपटी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको अध्यक्ष कटवालको भनाई रहेको छ। उहाँले सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपुन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार हरेक स्थानीय तहबाट दुई दुई जना छोरीहरू सहभागी हुनेछन्। साथै राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित करिब 250 भन्दा बढ़ी को सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई तीन तहमा सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्।
0: जाजरकोटको भेरी नगरपालिका 11 स्थित जगदीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो। भेरी नगरपालिका 11 स्थित जगदीपुर स्वास्थ्य चौकीका प्रमुख सुनिल बुढा चौकीका अनुसार 18 वर्षीय दीपक विक, 18 वर्षीय दिल्ली विक, 18 वर्षीय धर्मिला विक, 10 महिनाकी बालिका ऋतु विक, 17 वर्षीय कल्पना विक र 22 वर्षीय दुर्गा विकको परीक्षण गरिएको थियो। शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएका मध्ये 4 जनामा दादुरा पुष्टि भएको हो। गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा बिबिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ हुने तथा पखला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै बिदाका दिन पनि स्वास्थ्य संस्था खुल्ला रहने जनाइएको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन आग्रह गरिएको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ।
1: सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही 2,00,000 रूपियाँ पुरस्कार सहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। मध्यपूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका क्षेत्रमा 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू नियन्त्रण स्टेशनबाट छैठौं आक्रमणलाई रोकेको अमेरिकी सेनाले बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-0-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट र 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। त्यो सँगै भारतले तेस्रो स्थानमा रहेर कास्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। आज दाङमा 2.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 54% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौ। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: संघ सरकारद्वारा आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्बको वार्षिक बजेट प्रस्तुत। तरिगाउँ सहित अन्य विमानस्थलको पनि स्तर उन्नति गर्ने।
1: गढवाका लीलाराम कुमारलाई माटाको फिल्टर बनाउन भ्याई नभ्याई फिल्टर बेचेर वार्षिक 6 लाख आमदानी।
0: देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मान। राष्ट्रपति पौडेलद्वारा प्रदेशगत रूपमा देशभरबाट उत्कृष्ट किसानलाई जनाई 2 लाख रूपियाँले पुरस्कार प्रदान।
1: र महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले घोराहीमा पहिलो पटक महोत्सव 2083 आज सम्पन्न।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संचारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउँछ।
4: लाली बजार, रामिज्यू
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। मम
7: के टेन्सन लिएर
8: हामी जन्मदार नै सिकारी हुँ, सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो, फ्रम अमेरिका वाकवाका वाशिङटन डीसी जस्ट डब्लु बस। हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: नमस्ते डाक्टर सर।
15: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
16: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
17: नेपाल सरकार विज्ञापन बोर्ड। खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
18: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
17: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
18: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
17: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
18: छालामा दागहरू आउने, कपाल झर्ने,
17: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
18: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
17: बारम्बार गर्भपतन भएमा,
18: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
17: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा,
18: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
17: बिना कारण शरीरको तौल घटेमा,
18: ढाड दुखेमा, कम्मर दुखेमा,
17: गाउट तथा युरिक एसिडको समस्या,
18: बारम्बार आँखा रातो भएमा,
17: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
18: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
17: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
18: लामो समयदेखि छाला कडा भएमा,
17: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
18: युवा अवस्थामा पक्षघात भएमा,
17: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
18: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
17: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
18: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
17: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
18: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: फोन नम्बर 0825916670।
17: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: डाक्टर आउने बारे सूचना
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
5: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
8: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भितिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
13: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
14: बिमा गराउन जाँदैछु
13: बिमा किन गर्नु पर्यो सर बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनुपर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
16: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
16: सरले त धेरै राम्रोको कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
19: बजाज आरी फ्री सर्भिस क्याम्प।
20: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
19: सर्भिस चार्जमा 50% छुट,
20: इन्जिन आयलमा 18% छुट,
19: टायर किन्दा 10% छुट,
20: पाठ पूर्जामा 10% छुट।
19: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
20: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
19: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
21: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
22: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
23: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857771546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिट तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: र वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
11: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 9841170909 9841170909
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
12: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
13: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
14: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
13: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9118279028

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ बजेट विनियोजन। कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनैतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड़ रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै खेलकूद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता भने यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचार टारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्यूट केन्द्र मार्फत स्टार्टअप अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्यूटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना स्थित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, अमिटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने विगतमा स्थापित दलहरूले ऋण बढ़ी उठाए देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाण्डुको टोडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता समावेशिता सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल
2: भनेकै मौसमको कुरा गर्नुपर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको एक स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टाङ सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टाङ सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: पाल्पाको निस्तीबाट रैथाने सेतुसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
7: पहिला मूल्य पाइनथ्यो भने अहिले मूल्य पाइया छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइया छ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जडेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकिज का है नाइस अड्गुरी
2: प्रण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। दश महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ, तर पाल्पाको निस्ती गाउँपालिका 5 मा भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी यूरोप मात्र निर्यात भएको छ, यसले किसानमा नयाँ आशा जगाएको छ।
3: निस्ती पाँचकी गीता गाहाले यस वर्ष मात्रै करिब 1 लाख रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।

0: मेरो छोराछोरीलाई पढाउन पाछ यसलाई यही संस्थामा बचत गरिन्छ अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकालेर गरिन्छ।
1: निस्ती पाँचकै ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले दुई वर्ष अघि मात्रै सिमी खेती सुरु गर्नु भएको हो। तीन रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रुपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
2: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइनथ्यो भने अहिले मूल्य पाइया छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइया छ।
1: गलदा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारी की अध्यक्ष अमाया मसराङ्गीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80 लाख रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गलधाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्गानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
0: हाम्रो एउटा सिरियस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत दुई वर्षदेखि गरिराखेका छौँ।
1: अहिले गलधाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 देखि 2 लाख रुपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
4: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
3: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 082-5634-79,
7: मोबाइल नम्बर 98-4-94-67-487।
9: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
10: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
9: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
10: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
10: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सूचना सूचना सूचना।
13: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
12: हर्निया, हाइड्रोसिल, पेट दुखाइ, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
13: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
12: युरिक एसिड, हार जोड्नीको दुखाइ, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
13: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
12: स्थान: शंकर मेडिकल हल घोराही, गौतम नगर टोल, निमाहल रोड, घोराही, दाङ।
13: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
12: सम्पर्क फोन नम्बर 082-562-0223,
13: मोबाइल नम्बर 98478-18617 र

0: 98478635
1: प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
2: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
1: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहने छ भने रासायनिक मल खरिदका लागि बजेट बढाएर 32,46 करोड़ रूपियाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
2: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32,46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2,07 करोड़ रूपियाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2,07 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
1: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
3: परदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कानूनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
1: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
5: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेको छ। त्यो कुरा त्यस्ती कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
1: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
5: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालू आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 2124 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालू खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
1: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थपरक हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थपरक छ?
5: अब अलि यथार्थपरक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो। अहिले पनि अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
6: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
5: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो, त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि दुईटा दर गरौं भनेर मैले भनिराखेको, तर त्यससम्म पनि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
4: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारका एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाँड च्याक यति बेला रात्रिको 8 बजेको छ।
2: नेपाल परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
0: 4 वर्षपछि बढ़्यो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर, जेनजी घाइतेका लागि उद्यमशीलता कार्यक्रम संचालन गरिने।
1: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्ता पक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक।
0: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कार्यवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
1: र 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको लक्ष्य, काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। संघीय संसदमा अर्थमन्त्री सोडिम वाग्लेले 2.25 घण्टा बजेट भाषण गर्दै 21 खर्ब 24 अर्ब 34 करोड़को आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण सार्वजनिक गर्नुभएको हो, जसमा चालू खर्च 12 खर्ब 70 अर्ब, पूँजीगत खर्च 4 अर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च 4 खर्ब 22 अर्ब हुने अनुमान छ। राजस्व 14 खर्ब 4 अर्बको रहनेछ भने अनुदानतर्फ 61 अर्ब 74 करोड़ र वैदेशिक ऋणतर्फ 2 खर्ब 47 अर्ब रहने उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट 4 खर्ब 10 अर्ब र चालूतर्फ 12 खर्ब 70 अर्ब रहनेछ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 2082-83 भने आर्थिक वृद्धि दर 3.85% हुने तथ्याङ्क कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षमा मूल्य वृद्धि दर 6% मुनि कायम गर्ने लक्ष्य आज सरकारले प्रस्तुत गरेको हो। त्यसक्रममा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा मात्र गर्नु भएन, 2 वर्षमा अर्थतन्त्र व्यापक रूपमा सुधार गरेर विकसित राष्ट्रमा स्तरोन्नति गर्ने म्याप थप गरेको जानकारी समेत दिनुभयो।
3: अति कम विकसित मुलुकको राष्ट्र संघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं।
1: सरकारले निजामती र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब वृद्धि गरेको छ। साउनदेखि लागू हुने गरी अर्थमन्त्री डाक्टर सोनी वाग्लेले शुरू स्केलमा 10% तलब वृद्धि गरिएको घोषणा गर्नुभएको हो। बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब वृद्धि हुन नसकेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिँदै तलब बढ़ाइएको जानकारी दिनुभयो।
3: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
1: नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रूपियाँ र अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुग्नेछ। सरकारले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको मासिक 10% बराबरको प्रोत्साहन भत्ताको व्यवस्था गरेको जनाएको छ। यसबाट कर्मचारीले हाल पाइरहेको ग्रेड सहितको पारिश्रमिकमा कुल करिब 21%सम्म वृद्धि हुने अर्थमन्त्रीको दावी छ। सामाजिक सुरक्षामा भने सरकारले स्वैच्छिक अभियान चलाउने भएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो। यसै गरी सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढ़ाएको छ। अहिले मासिक 500 रहेको पोषण भत्ता मासिक 1,000 पुर्याइएको हो।
0: सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत आयकर छुटको सीमा दोब्बर बनाएको बताउनुभयो। अब व्यक्तिका लागि 10,00,000 काम गरिएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको छ भने 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा संकलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित गरिएको छ। चुरोटमा 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्क वृद्धि गरिएको बताउनुभएका अर्थमन्त्रीले कालो बजारी बन्द गर्ने घोषणा गर्नुभएको छ। सरकारले बजेट मार्फत केही आकर्षक योजना समेत अघि सारेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य सहित उक्त सेवा सञ्चालन गर्न लागि सरकारले जनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीसी क्यामेरा जडित आधुनिक ब्लू बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो।
3: महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ।
4: सरकारले साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने आफ्नो 100 दिनको कार्यसूचीमा समेत उल्लेख गरेको थियो। सरकारले सांस्कृतिक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवर्धन र नवीन पर्यटकीय अवधारणाहरूको विकासमा जोड़ दिएको छ। बजेट मार्फत सरकारले ऐतिहासिक सम्पदाको जीर्णोद्धार र स्थानीय समुदायको आर्थिक विकाससँग जोड़िएको पर्यटन प्रवर्धनका कार्यक्रमहरू अघि सारेको छ। ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुर धामको महिमालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यसलाई विवाह गन्तव्य अर्थात वेडिङ स्टेशनका रूपमा ब्राण्डिङ र विकास गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
3: जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तरोन्नतिका लागि रकम छुट्याएको छु।
4: प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र समेत रहेको झापामा विशेष आवासीय परियोजना सञ्चालन मार्फत 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई वितरण गरिने भएको छ। पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई बिक्री वितरण गरिने बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको छ।
3: राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौं।
1: संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानलाई समसामयिक आवश्यकता अनुरूप परिमार्जन गर्दै एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई मूर्त रूप दिने सरकारले बताएको छ। गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरी राष्ट्र निर्माणको मूल प्रवाहमा समावेश गरिने बजेटमा उल्लेख छ। सरकारले बजेट मार्फत विदेशमा रहेका नेपालीको लगानी, सीप, ज्ञान तथा सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्न बैंकिङ, लगानी, सम्पत्ति व्यवस्था तथा सेवा प्रवाह सम्बन्धी प्रक्रियालाई थप सरल, विश्वसनीय र प्रविधि मैत्री बनाउने भएको छ।
0: स्वास्थ्य बीमा कार्यक्रममा सरकारले 15 अर्ब विनियोजन गरेको छ। निर्माण शुरू भएका अस्पताललाई 3 वर्षमा पूरा गर्ने पनि सरकारले बताएको छ। यस्तै आगामी 3 वर्षभित्रमा 90% नागरिकलाई स्वास्थ्य बीमामा समाहित गर्ने सरकारको लक्ष्य छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने बताउनु भएको छ।
1: यस्तै सरकारले जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेएनजी आन्दोलनका घाइतेहरूका लागि निशुल्क स्वास्थ्य उपचार र घाइतेको अवस्था अनुसार मासिक भत्ता समेत उपलब्ध गर्ने बताउनु भएको हो। यस्तै उहाँले जेएनजी घाइतेको लागि उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो।
0: सरकारले आगामी आर्थिक वर्षमा नेपाल नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा प्रवेश गराउन विशेष पहल शुरू गर्ने जनाएको छ। अर्थमन्त्री सोडेम वाग्लेले देशमै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नुभएको हो। स्वच्छ जल विद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने उहाँको योजना छ। यस्तै काठमाण्डुको सिउचाटारमा एआई कम्प्युट सेन्टर स्थापना गर्ने समेत उहाँले सुनाउनुभयो।
3: नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआईको युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं।
1: सरकारले दूतावास र महावाणिज्य दूतावास गरी 6 वटा कूटनीतिक नियोगहरू खारेज गरेको छ। खारेज गरिएका दूतावासमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका छन्। त्यस्तै चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास खारेज गरिएको छ भने भारतको विशाखापट्टनम स्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको छ।
0: संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड़ र नागरिक उड्डयन क्षेत्रका लागि 2 अर्ब 93 करोड़ रकम विनियोजन गरिएको छ। अर्थमन्त्री वाग्लेले देशका प्रमुख विमानस्थलका लागि सरकारी बजेट प्राथमिकता मा परेको यसरी सुनाउनुभयो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1,53,00,00,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ।
0: नेपाल परिवेशमा गणतन्त्र दिवसमा पहिलो पटक राष्ट्रपतिको सम्बोधन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी आर्थिक वर्षका लागि सरकारले सड़क पूर्वाधार, सार्वजनिक यातायात तथा रेलमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै अर्बौं रूपियाँ बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोनी बुवागले सड़क तथा शहरी पूर्वाधार विकासका लागि 2,86,28,00,00,000 रूपियाँ छुट्याइएको जानकारी दिनुभएको छ। यस्तै काठमाडौँ तराई मध्येस द्रुतमार्ग अन्तर्गत आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धारा खण्डको विस्तार कार्य शुरू गरिने, वसुन्धारा चावहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीवासदेखि काठमाडौं तराई मधेस द्रुत मार्गको प्रस्थान बिन्दुसम्म रेल मार्ग निर्माण प्रक्रिया अघि बढ़ाइने भएको छ। साथै निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेल मार्गको बाँकी काम सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलोमुक्त तथा खाल्टाखुल्टी मुक्त बनाइनेछ। साथै शहरी सड़कमा नियमित मर्मतको व्यवस्था गर्दै खाल्टामुक्त अभियान सञ्चालन गर्ने पनि उहाँले बताउनु भएको छ। राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरूद्ध हुने सड़क तत्काल सञ्चालनमा ल्याउन 3.17 अर्ब रूपियाँ विनियोजन गरिएको छ। सरकारले महाकाली करिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ। अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भएको छ।
0: सरकारले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रमा 1.95 अर्ब रूपियाँ बजेट छुट्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत वर्ष 95 अर्ब रूपियाँ छुट्याइएको थियो। सरकारले नेपाली औषधि लिमिटेडलाई सक्षम बनाउने बताएको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य सेवामा फड्को मार्ने उल्लेख छ। सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढ़ाइने भएको, सरकारले निशुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा 25 प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने भएको छ। बाल क्यान्सर उपचार निशुल्क गरिने जनाइएको छ। सरकारले हाल देशभर निर्माणाधीन 336 स्थानीय अस्पताल आगामी 3 वर्षभित्र सम्पन्न गर्ने पनि जनाएको छ। त्यस्तै सरकारले अस्पतालमा काम गर्ने नर्सहरूको रात्रिकालीन ड्यूटी भत्ता दोब्बरले बढ़ाएको छ। नर्सले रात्रिकालीन ड्यूटी गरे बापत 150 पाउँदै आएका थिए। त्यसै गरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा 50% वृद्धि गरिएको छ। यस्तै मध्य प्रदेशमा मृगौला उपचार केन्द्र शुरू गर्ने सरकारको योजना छ।
1: सरकारले शिक्षा क्षेत्रका लागि 2.18 अर्ब बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि 2.86 अर्ब बजेट विनियोजन गरिएको छ। यस्तै सरकारले 3 प्रतिष्ठानले अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने भएको हो। त्यस्तै वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ। शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको सरकारले शिक्षकको क्षमता परीक्षण गर्ने समेत बताएको छ। नवप्रवर्धन र सिपमूलक शिक्षा केन्द्रित हुने बताइएको छ।
0: सरकारले थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। सरकारले पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन 80 करोड़ बजेट विनियोजन गरेको छ। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2230 हेक्टर जमीन थप सिंचाई सुविधा विस्तार गरिने योजना अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको छ।
1: बजेटप्रति दलका नेता, व्यवसायी तथा अर्थशास्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले बजेटलाई सकारात्मक र उत्साहजनक बताएका छन् भने केहीले कार्यान्वयन स्रोत सुनिश्चितता र वितरणमुखी प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
5: नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभएको छ। बजेट सार्वजनिक भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताउनुभयो।
8: रिजाइको लागि तपाईँको बजेटको आकार त ठूलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीलाई थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्वाकांक्षा चाहिँ बढेको छ, तर यसले कालान्तरमा तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ। आर्थिक रूपमा मात्र खराब नभएर राजनीतिक रूपमा पनि अझ धेरै यो चाहिँ वर्स छ अथवा चुकेको छ भनौँ।
5: नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम समेट्न नसकिएको बताउनु भएको छ। उहाँले मध्यम वर्गको विस्तारको कुरा गरिए पनि उनीहरूको उद्यमशीलता विकास र व्यवसायीकरणतर्फ बजेटले पर्याप्त ढोका खोल्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नेपाललाई ग्रे लिस्टबाट हटाउने विषयमा सैद्धान्तिक कुरा गरिएको भए पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको बताउनुभयो।
9: मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ तर त्यसलाई हल्का योजना र कार्यक्रमहरू समेटेको छैन।
5: नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार निकै ठूलो र अवास्तविक देखिएको प्रतिक्रिया दिनुभएको छ। उहाँले योजना आयोगले निर्धारण गरेको करिब 20 खर्बको सिलिङ भन्दा 1.5 खर्ब बढ़ी बजेट ल्याइएको भन्दै बजेट मिश्रित प्रकृतिको रहेको टिप्पणी गर्नुभयो।
10: बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ, आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढी बढाइएको छ। त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ।
5: राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र साईले बजेट ल्याउनु मात्रै ठूलो कुरा नभएको भन्दै स्रोत सुनिश्चितता सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले चाहेको खण्डमा 50 खर्बको पनि बजेट ल्याउन सकिने तर त्यसको कार्यान्वयनका लागि स्रोत स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। साथै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको तुलनामा कर्णाली प्रदेशले कम बजेट पाएको टिप्पणी गर्नुभयो।
11: बजेट ल्याउनु ठूलो कुरा होइन, बजेट त अहिले 50 खर्बको पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657.29 करोड रुपियाँ पुग्दैन। यो बजेट यहाँभन्दा अगाडि पनि 18 खर्बको 17 खर्ब 19 खर्बसम्म आयो तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो भए 21 खर्बको यो 657.29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो? र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ तर अहिले बजेटमा केपीओडीको सरकार भन्दा पनि कम बजेट आयो।
5: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बजेट प्रति आफूहरू उत्साहित र खुशी रहेको बताउनु भएको छ। बजेट भाषणपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि बजेटबाट उत्साहित रहेको उल्लेख गर्नुभयो।
12: हामी उत्साहित छौं, हामी हर्षित छौं। बजेट पश्चात केही क्षण पार्टी सभापति लगायतसँग कुरा गर्ने मौका पाएको थियो, प्रधानमन्त्रीज्यू लगायत सम्मान्य प्रधानमन्त्रीज्यू पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापतिज्यू पनि उत्साहित हुनुहुन्छ।
5: निजी क्षेत्रले पनि सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले सरकारले निजी क्षेत्रका धेरै मुद्दा सम्बोधन गर्न खोजेको भन्दै प्रारम्भिक रूपमा बजेट सकारात्मक देखिएको प्रतिक्रिया दिनुभएको छ। सिंहदरबार पुगेरै बजेट सुन्नुभएका उहाँले बजेटको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो। उहाँले अन्तशुल्क घटाउने, कृषिलाई प्रोत्साहन गर्ने तथा अनुदानको नयाँ मोडालिटी ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
13: सरकारले चाहिँ नि सम्बोधन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, करका दरहरू घटाउन खोजेको अवस्था देखिया छ होइन। अहिले चाहिँ जस्तो भनौँ न अन्तशुल्क चाहिँ नि घटाएको भनेर भनेको छ, 273 उसमा चाहिँ नि भन्सारका दर नै एक तह चाहिँ नि गरिदिएको भनेर भनेको छ। कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ, 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40% 4 वर्षको 10% 40% चाहिँ अनुदान लिने भनेर भनेको छ। अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषि।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
15: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
17: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
18: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
19: सम्पर्क फोन नम्बर 0825367775।
15: सम्पर्क नम्बर 98478-26873।
20: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: हेटोडा काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटोडा कुलेखानी फाखेल सड़क एक महिनाका लागि बन्द गरिएको छ। बागमती प्रदेशको राजधानी हेटोडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको हेटोडा कुलेखानी फाखेल फर्पिङ सड़क खण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कार्यवाहीको दायरा अझ विस्तार गरेको छ। इजरायली सेनाहरू अब लिटानी नदीको उत्तरतिर अगाडि बढ़दै दक्षिणी लेबनानको दोस्रो ठूलो शहर नावातिहको दक्षिण पूर्वमा रहेको जब्तार अल सार्किहा, मेफडुन र जब्तार अल घटबिहा जस्ता क्षेत्रहरूमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले विगत 24 घण्टामा आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हिजबुल्लाहको दोस्रो र तेस्रो रक्षा रेखामा पुग्ने प्रयास गरिरहेको बताइएको छ। यता इजरायली सेनाले आज दक्षिणी गाजाको खान युनिसमा ड्रोन आक्रमण गर्दा 3 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार खान युनिसको अल मावासी क्षेत्रका मानिसहरूको समूहलाई लक्षित गरी आक्रमण गरिएको थियो। सोही क्षेत्रमा इजरायली गोलाबारी भएको अर्को घटनामा धेरै प्यालेस्टिनी नागरिकहरू पनि घाइते भएका छन्। गाजापट्टिको उत्तरी भागमा हिंसा जारी छ। गाजा शहरको यर्मुक स्ट्रेटमा इजरायली आक्रमणमा कम्तीमा 5 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। सिराको लाहान, काठमाण्डु, पोखरा, सुर्खेतको वीरेन्द्रनगर र धनगढ़ीको क्षेत्रमा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी 3 वर्षभित्रमा निर्माण गर्ने घोषणा बजेट मार्फत गरिएको हो। अर्थमन्त्री डाक्टर श्रोणी मवागले आगामी वर्षको बजेट प्रस्तुत गर्दै मूलपानी सहित 3 वटा क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताउनुभयो।
22: मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु।
0: यस्तै आगामी आर्थिक वर्षमा 8000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालामा फ्लडलाइट जोडिने जनाइएको छ। सरकारले खेलमा रूचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने भएको छ। यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने अवकाश प्राप्त खेलाड़ीलाई आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने जनाएको छ। सरकारले खेलकुद क्षेत्रका लागि आगामी वर्षका लागि 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरेको छ।
1: काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानले उचालेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कवडहलमा भएको फाइनल खेलमा काजाकस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो। इरानले काजाकस्तानलाई 25-18, 19-25, 25-15 र 25-21 हराएको हो। काभा महिला भलिबलमा कास्य पदकका लागि आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। नेपाललाई 3-1 पराजित गरेसँगै भारत तेस्रो भएको छ। आयोजक नेपालले भने 4 स्थानमा चित्त बुझाएको छ।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा अहिले गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। न्यू चण्डीगढ स्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले टसजितेर पहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा राजस्थानले 7.2 ओभरको खेल हुँदा 2 विकेटको क्षतिमा 80 रन जोडेर खेलिरहेको छ। यो खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
0: 4 वर्षपछि बढ़े कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर, जेनजी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने,
1: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्ता पक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक,
0: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कार्यवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
1: र 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको लक्ष्य, काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेट।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्थ्यो निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी दिदीचो खोराईदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: योनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
16: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
19: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
0: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
3: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
4: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
2: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई पन्ध्र सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
22: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
22: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
25: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
26: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
26: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
26: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
26: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
27: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
28: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: अन्य सेवाहरू:
29: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
30: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
31: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
32: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
33: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
34: खुशीको खबर।
35: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
34: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
36: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर कुमार रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
36: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: सूचना
1: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
0: हर्निया हाइड्रोसिल पेट दुखाइ एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
1: पुरुषहरूको लिङ्ग सम्बन्धी सबै समस्याहरूको उपचार,
0: युरिक एसिड हार जोर्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
1: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
0: स्थान: शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही दाङ।
1: बिरामी जाँच्ने मिति यही जेठ 16 गते शनिबार।
0: सम्पर्क फोन नम्बर 082-565-023,
1: मोबाइल नम्बर 98-478-18-617
0: र 98-478-35-645।
36: होइन माइला,
3: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
36: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
36: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित राष्ट्रपा सरकारको पहिलो बजेट संसदमा पेश।
2: कुल खर्च रु 2124.34 करोड़ विनियोजन गरेको छु।
1: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
3: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
1: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र EU द्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भएता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कास

0: अनुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको एक तिहाई सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी, करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
2: आगामी आर्थिक वर्षका लागि कुल खर्च रू 2124.34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालूतर्फ रू 1270.58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रू 431.10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रू 422.64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढ़ी हो।
1: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
2: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रू 1405.31 करोड़ र वैदेशिक अनुदानबाट रू 61.74 करोड़ बेहोर्दा रू 657.29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू 247.28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
1: गत 3 बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री वाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
2: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
1: बजेटले क्षेत्रगत रूपमा 2,86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2,18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताए।

0: पारेका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
1: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
1: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँले स्वीकार्नुभयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो। त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन। खास गरी रोजगारी सिर्जना गर्ने खालको, ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
1: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो गर्दा उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक शिक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
1: एउटा कुरो त के भने, आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही कुरा चाहिँ कानून क्षमताका कारणले कानून हुनेमा शंका छ।
0: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने, नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
1: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नु भएको छ, तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के भने आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि, त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टर, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दिन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
1: यो अप्ठ्यारो प्रश्न हो। अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्। हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रूमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रूमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 जना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: रूमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रूमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रूमेनियाको दक्षिण पूर्वी शहर कुन्स्तान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले यूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रूमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यहीं समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि 10 लाख रूपियाँको सीमा तोक्नु भएको छ। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तार मार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। यस्तै औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थमा लाग्ने फन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह कम हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। यस अन्तर्गत 273 प्रकारका कच्चा पदार्थमा भन्सार कर घटाइएको छ भने विद्यमान 11 तहको भन्सार संरचनालाई पुनः संरचना गरी 7 तहमा सीमित गरिएको उहाँको भनाइ छ। त्यसै गरी अहिले 660 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा संकलन हुँदै आएका पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर लगायत छरिएका करहरूलाई एकीकृत गरी हरित करमा समाहित गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै बजेटमा प्राकृतिक व्यक्तिले मृत्यु पश्चात हुने अंशभन्दा हक हस्तान्तरण तथा निकायमा भएको स्वामित्व परिवर्तनका कारण नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरिएको छ। सूचीबद्ध कम्पनीका थितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ करलाई अन्तिम करको रूपमा मान्यता दिने व्यवस्था गरिएको छ। बजेट मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न उपभोक्ताले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा बिजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करमा 10% छुट पाउने व्यवस्था कार्यान्वयन गरिएको छ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था बजेटमा गरिएको छ। त्यस्तै वस्तु तथा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृतिलाई प्रोत्साहन गर्न लटरी लगायत आकर्षक कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ। सरकारले 25 प्रकारका औषधि बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने सुनाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ। त्यस्तै सरकारले टोरीगाउँ सहित अन्य विमानस्थलको पनि स्तरोन्नति गर्ने सुनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। आगामी 5 वर्षभित्र 24 घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो। महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आज सम्पन्न भएको छ। नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको प्राविधिक सहयोगमा 13 गतेदेखि शुरू भएको महोत्सव आज सम्पन्न भएको हो। नेपाल महोरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवले मौरी पालक क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदानसँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुगेको बताइएको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चितनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका देवखोरी स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि थावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता अवलोकन भएको हो। लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि हो। यही शान व्यवस्थालाई कमजोर पार्न संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्साहस भइरहेको छ। उहाँले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो। कार्यक्रममा सभामुख तुलाराम खर्ती मगरले नागरिक
नागरिकको बलिदानको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सर्वभौम नागरिकहरूको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला आचार्यको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उप सचिव सुरेश चन्द्र आचार्यले खोल्नु भएको थियो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाल।
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727979।
9: र 98578336689।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829903 र 98095121871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065323।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: डाडा पखालाले धेरै दुःख दियो. 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब.
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर.
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्र लिन आउँछु।
0: लाली बजार, रामिज्यू,
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
1: के टेन्सन लिएर
3: जानिनेको के रहेछ भागेको
4: मिजुको निको छुरी फेरि पठाउँछ।

0: या ये दांत दुख रहा हूँ।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागजीको नमस्कार। साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपाल गञ्जले लुम्बिनी प्रदेश सरकारसँग खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि बजेटमा गरेको छ। समितिका कार्यालय प्रमुख महेश चन्द्रको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पौडेललाई भेट गरी खेलकुद पूर्वाधार विकास तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको समितिका प्राविधिक सल्लाहकार फरमान ओली सिद्दिकी सोनुले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगंजमा अझै धेरै खेलकुद पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता रहेको छ। यसअघि निर्माण गरिएका 1 अर्ब रूपियाँ भन्दा बढ़ी लागतका पूर्वाधारको संरक्षण समेत आवश्यक रहेकाले मन्त्रालयसँग बजेट माग गरिएको हो। मन्त्रीलाई भेट्न गएको टोलीमा कार्यालय प्रमुख चन्द, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, पूर्व उपाध्यक्ष नरेन्द्र थापा तथा प्राविधिक सल्लाहकार फर्मा ओली सिद्दिकी सहभागी हुनुहुन्थ्यो। टोलीका सदस्यहरूले मन्त्री पौडेललाई नेपालगंजको समग्र खेलकुद अवस्थाबारे जानकारी गराउँदै प्रतियोगिता तथा प्रशिक्षणलाई प्रभावकारी बनाउन थप पूर्वाधार निर्माण तथा संरक्षण आवश्यक रहेको बताएका थिए। भेटका क्रममा मन्त्री पाण्डेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने आश्वासन दिनुभएको टोलीले सुनाएको छ। उहाँले नेपालगंज खेलकुदको हब भएको उल्लेख गर्दै ठूलो लगानीमा निर्माण भएका पूर्वाधारको संरक्षण तथा आवश्यक नयाँ पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो। कर्णाली छोरी सम्मेलन भोलिदेखि शुरू हुने भएको छ। ज्योति फाउण्डेशनले विगत 1 वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी 2 दिन वीरेन्द्रनगरमा चल्नेछ। कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको अध्यक्ष कटुवालको भनाइ छ। उहाँले सम्मेलनमा कर्णालीका 79 वटा स्थानीय तहका साथै लोप उन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी हुनेछन्। साथै राउटे, राजी, कुसुण्डा, बादी, भोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित करिब 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छपडी जस्ता विषयमा व्यापक छलफल हुनुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई 3 तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधि फर कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्। र सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नु भएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले सुनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेसामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाइएको बताउनुभयो। राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड दिनुभएको छ। हस्तलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट्स सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम प्रिय लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

अनुभव प्रभात दाम सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
6: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
7: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
6: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
8: नोट: धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-9028।
9: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
10: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
14: भर्ना खुल्यो
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुसारको राम्रो व्यवस्था भएको
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
16: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
17: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
16: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
18: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
19: छेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
21: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
18: तालिममा दिइने विषयहरू:
21: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
18: स्पेशल सेफ तालिम,
21: जापानिज सुशी तालिम,
18: वेटर र वेट्रेस,
21: टुरिस्ट गाइड।
18: हाम्रा विशेषताहरू:
21: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
21: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको।
18: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
21: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
20: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
18: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
21: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
22: डाक्टर आउने बारे सूचना:
23: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
22: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
25: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
26: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
27: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98477-93 र 98-28-89-08।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
29: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478-26001।
30: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: मध्य बस्नु हो।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्